0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557।
3: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
7: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।
8: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
9: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinखबर.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
8: आज 2083 साल भदौ 31 गते बुधबार, सेप्टेम्बर 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको पञ्चमी तिथि, विश्व ओजोन तह बचाउ दिवस।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
8: भोटेकोशी बाढ़ीपछि मृत्यु हुनेको संख्या 1359 पुग्यो। मनोसामाजिक परामर्शमा सरकारको जोड, जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिको टोली मुस्ताङमा।
9: सर्वोच्चमा मुद्दाको चाप, तर न्यायाधीश नियुक्ति उच्चबाट घर जग्गा कारोबार तंग्रिँदै भारतले बिजुली आयात अनुमति नवीकरण गरे पनि निर्यात स्वीकृति दिएन।
8: विदेशमा अध्ययन र काम सकेर नेपालमै स्वरोजगार बन्दै युवाहरू, चिनीको अस्वाभाविक मूल्य बारे सरकारको निगरानी, घिउको माग उच्च तर आपूर्ति कम।
9: सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरीको सामना गरिरहेको राष्ट्रसंघको भनाई, इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने चेतावनी। इरान र संघको सैन्य द्वन्द अन्तपछि तेलको मूल्य तीव्र रूपमा घट्ने ट्रम्पको दावी।
8: र एसियाली खेलकुदका लागि दिपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा, रोहित सहित यूएईका दुई खेलाड़ीमाथि आईसीसीको कार्यवाही, एनपीएलमा डेभिड वार्नरले काठमाण्डु गोर्खा आजबाट खेल्ने।
10: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोशी बाढ़ी पछिको क्षतिको अपडेटको प्रसंग।
9: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1379 जनाको रसुवा भोटेकोशी बाढ़ीमा परि मृत्यु भएको छ भने 5179 जना बेपत्ता छन्। 13742 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 343 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र जसमध्ये धेरै जसो डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ। डीएनए परीक्षण मार्फत शव पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरण प्रभावित क्षेत्रबाट संकलित नमूनाहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत परीक्षणका लागि पठाइएका छन्। बाढ़ीपछि विस्थापित भएका नागरिकहरू अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। रसुवा, नुवाकोट र धादिङ गरी 30 केन्द्रमा कुल 2155 जना प्रभावितले आश्रय लिइरहेका छन्। सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म अधिकतम 6 महिनासम्म मासिक नगद राहत दिने पनि निर्णय गरेको छ। 4 जनासम्मको परिवारलाई प्रति महिना 15,000 रूपियाँ र थप सदस्य भएकोमा प्रति व्यक्ति 2,000 रूपियाँ उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा 19 स्वास्थ्य संस्था मार्फत उपचार सेवा दिइएको छ। 934 जनालाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको छ। मोबाइल स्वास्थ्य टोली, एम्बुलेन्स सेवा तथा स्थायी स्वास्थ्य क्लिनिक संचालनमा ल्याइएको छ। रोग निगरानी समेतलाई तीव्र बनाइएको छ भने हालसम्म कुनै ठूलो संक्रामक रोग फैलिन नदिएको समेत बताइएको छ। भारीले सड़क, पुल र विद्युत संरचनामा व्यापक क्षति पुर्याएको छ। पृथ्वी राजमार्गका केही खण्ड अवरूद्ध भए पनि वैकल्पिक मार्ग संचालनमा ल्याइएको छ। पित्रावती क्षेत्रमा बेली ब्रिज निर्माण कार्य शुरू भएको छ भने विभिन्न सड़क खण्ड मरमत गरी यातायात आंशिक रूपमा संचालनमा ल्याइएको छ। धेरै स्थानमा नयाँ ट्र्याक खोल्ने, पहिरो हटाउने तथा ग्राभिलिङ गर्ने कामहरू पनि भइरहेका छन्। प्रभावित क्षेत्रमा अधिकांश टेलिकम सेवा पुनः संचालनमा आएको छ भने केही दुर्गम क्षेत्रमा अझै समस्या कायम छ। विद्युत आपूर्ति पनि अधिकांश स्थानमा पुनर्स्थापना गरिएको भए पनि केही वडामा अझै सेवा पुग्न सकिरहेको छैन। राहत सामग्री हवाई तथा सड़क मार्ग मार्फत निरन्तर पठाइएको छ। इन्धन, खाद्य, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सरकारसँगै गैर सरकारी तथा निजी क्षेत्रले पनि सहयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
11: यसैबीच 10 भदौको भोटेकोशी बाढ़ीमा उत्तर गया खाल्टी निवासी पूर्ण घलेका बुबा, छेटो छोरा, बुहारी, कान्छो भाइ, 2 नातिनी र 3 ज्वाइँ बेपत्ता भएका छन्। उनीहरू अब जिउँदो भेटिँदैनन् भन्ने घलेलाई लागेको छ। शव नै नभेटिएका कारण सरकारले परिवारजनलाई काजक्रिया खर्च दिएको छैन। उत्तर गया गाउँपालिकाले तत्कालै मृत्यु भएको प्रमाण दिन नमिल्ने बताएको छ। 2072 भूकम्पमा पनि घलेले आफन्त गुमाउनु भएको थियो। त्यति बेला सरकारले मृतकको अन्तिम संस्कार गर्न भन्दै तत्काल 40,000 रूपियाँका दरले खर्च दिएको थियो। पछि राहत स्वरूप 1,00,000 रूपियाँ उपलब्ध गराएको थियो। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अड़चन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरिसकेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा लगायतका शीर्ष नेताहरूले पनि कानूनमा भएको झन्झट र त्यसमा भएको अन्यल चिर्नको लागि पनि निरन्तर संवाद र अनुरोध गर्दै आएका छन्। यसैबीच अहिलेको भोटेकोशी बाढ़ीमा विभिन्न निस्सार र महत्वपूर्ण कागजातहरू बगेर गएपछि पनि नागरिकलाई समस्या भएको छ र यो जुन खालको समस्या नागरिक स्तरमा देखिएको छ यसको समाधान कसरी गर्न सकिन्छ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सीआईएनसँग भन्नुभयो,
12: गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसै न कसैले त पहिचान गरिदिनु पर्यो नि त, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टू केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ईएनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ईएनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
13: यसैबीच बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिको एकीकृत तथा यथार्थ विवरण 30 दिनभित्र संकलन गरी समिति समक्ष पेश गर्न प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ। समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकले बाढ़ीबाट विद्यालय, शैक्षिक पूर्वाधार, स्वास्थ्य संस्था, कृषि उत्पादन, पशुधन, सिंचाई प्रणाली लगायतका क्षेत्रमा भएको क्षतिको वस्तुनिष्ठ विवरण तयार गर्न निर्देशन दिएको हो।
14: भोटेकोशी बाढ़ीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा अहिले पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित छन्। प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउन फकालु खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ, तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि भने स्थानीय स्रोतमा निर्भर हुनुपर्ने स्थानीयले बताएका छन्। यसैबीच बाढ़ीपछि सो क्षेत्रमा पिउने पानीमा दूषित भएको प्रमाण भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइनले जीवाणु भेटिएको हो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम हुने भएकाले शुद्धिकरण गरेर मात्रै पिउन चिकित्सकले सुझाव समेत दिएका छन्।
13: कृष्ण भीरबाट बुलेट सिलिण्डर र ट्याङ्करको आवत जावत शुरू भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएको बताइएको छ। कृष्ण भीरमा भदौ 14 गते राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध भएको थियो। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक सवारी साधन परीक्षणका रूपमा संचालन गरिए पनि मालवाहक सवारी साधन भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाडौँ पुग्न नसक्दा

0: बजारमा चिनीको अभाव भएको र महँगो तिरे मात्रै पाइने भनेर गुनासो व्यापक रूपमा बढ़ेको छ। उपभोक्ताले चिनी प्रति किलो 160 रूपियाँ पुगेको भन्ने गुनासो गरेपछि विभागको बजार अनुगमनमा अधिकांश चिनी नै राख्न छोडेको पाइएको र केहीले प्रति किलो 140 रूपियाँमा बिक्री गर्ने गरेको पाइएको विभागको भनाई छ। विभागका निर्देशक अनिल किरातीले विभागको अनुगमन टोली कति मूल्यमा बिक्री गरे भनेर हेर्ने भन्दा पनि खरिद मूल्य 20% भन्दा बढ़ी लिएको पाइएमा कार्यवाही गरिएको समेत उहाँले बताउनुभयो। उहाँका अनुसार अनुगमनमा प्रति किलो 130 रूपियाँ भन्नुहुन्छ, तर त्यो प्रमाणित गर्ने बिलबिजग देखाउन नसक्नेलाई आर्थिक जारिवाना गरिएको पनि उहाँले बताउनुभयो। विभागका अनुसार चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभागले साल ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाउने विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि पहल भइरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विदेशमा सिप र अध्ययनको अनुभव नेपालमै रोजगारमा बन्दै युवाहरू
2: आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर दुई चार पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पसिना बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
0: जलवायु परिवर्तनको असरबारे छलफल गर्न जनप्रतिनिधिहरूको टोली मुस्ताङमा, सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट घरबार कारोबार तंग्रिँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
6: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सर्वोच्चमा मुद्दाको चाप तर न्यायाधीश नियुक्ति उच्चबाट शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। सर्वोच्च अदालतमा मंगलबार 489 मुद्दाका पेशी तोकिएका थिए। 230 मुद्दाको फैसला भए भने 260 मुद्दा अर्को दिनका लागि सारिएका छन्। पेशी तोकिएका मध्ये करिब 47% मुद्दा मात्रै टुंगो लाग्न सके। आधाभन्दा धेरै हेर्न नभ्याउने, नमिल्ने र विविध कारणले

0: भने सर्वोच्चमा 29,000 मुद्दा विचाराधीन अवस्थामा रहेका छन्। त्यस्तै भित्रपृष्ठमा तंग्रिँदै घर जग्गा कारोबार 4.74% बढ़्यो शीर्षकको खबर प्रकाशित छ। यसलाई यज्ञ बन्जारेले लेख्नु भएको छ। उपमहानगर महानगर प्रदेश हुँदै सँगसम्मै बढ़्यो घर जग्गा कारोबार। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मात्रै घर जग्गाको कारोबार 12.25% वृद्धि भएको छ। भारतले बिजुली आयात अनुमति नवीकरण गरिदियो तर निर्यात स्वीकृति दिएन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। माथिल्लो चमेलिया सेती नदी र माथिल्लो तादी खोलाको गरी 73.75 मेगावाटको बिजुली निर्यात अनुमति गत जून र जुलाईमै सकिएको छ। त्यस्तै भारतले नेपाललाई बिजुली आयात गर्न 654 मेगावाटको अनुमति नवीकरण गरिदिए पनि निर्यात भइरहेकै समयमा म्यात सकिएका आयोजनाको नवीकरण गरिदिन भनी व्यवस्था गरेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा नेतृत्व परिवर्तन सम्भव छ शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ भने कक्षा 1-12 पाठ्यक्रम परिमार्जन गरिँदै शीर्षकमा सुदीप कैनीको खबर छ। त्यस्तै महाधिवेशन हुने निश्चित भएपछि देउबा दबावमा शीर्षकको खबर कुलचन्द न्यूपानेले लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेसको 15 महाधिवेशन 3 असोजबाट शुरू हुने निश्चित भएपछि पूर्व सभापति शेरबहादुर देउवा दबावमा पर्नु भएको छ। हिजो विज्ञप्ति जारी गर्दै देउवाले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपील समेत गर्नुभयो। उहाँले आफ्नो समूहले 21-27 मंगिरमा पनि समानान्तर महाधिवेशनमा भने साथ र सहयोग गर्न अनुरोध समेत गर्नुभएको छ। देउवाले महाधिवेशनमा सहभागी नहुन अपील गरेको केही घण्टामै सभापति थापाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन अघि कायम रहेको केन्द्रीय कार्य समितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको समेत प्रश्न पार्नु भएको छ। यसैबीच कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वड़ा तहदेखि केन्द्रीय कार्य समितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग बताउनुभयो।
1: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निरीक्षा बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने खर्चिलो नहुने आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौँ। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन जारी गरेर लागू गरिसकेको छ।
2: नागरिक दैनिकमा श्रीलंका टापुका 10,000 जोखिममा तरकारीको भरमा समृद्धिको सपना प्रविधिको प्रयोगले सहज कटानसँगै असुरक्षा शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छापिएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 का अर्जुन चन्द्रवंशी 62 वर्षको पुग्नु भयो। जन्मेदेखि नै उहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै उहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ। पुष्पदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि उहाँ सामु तेर्सिएको छ। कोशी नदीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत राधे कविरत शनिचरण कविरत बालीचरण कविरत र मनोज कविरतका परिवार यसै वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई सरेका छन्। अरू पनि बसाई सर्ने तयारीमा रहेको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा सुनकोशी मरिन डाइभर्सन सिभिल हाइड्रो मेकानिकल ठेक्कामा 6 प्रतिस्पर्धी शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कम्पनीको प्राविधिक मूल्याङ्कन शुरू भएको छ। असोजभित्रै टुंगो लाग्ने पनि उल्लेख गरिएको छ। प्राधिकरणलाई स्मार्ट पछि यूटीएल सम्हाल्ने चुनौती शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र स्वत रद्द गरेसँगै उक्त कम्पनीको सम्पत्ति व्यवस्थापनको जिम्मेवारी प्राधिकरणमाथि आएको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा देखिएको विवाद यूटीएलमा पनि दोहोरिने जोखिम छ। प्राधिकरणले यूटीएलको आधारभूत टेलिफोन सेवाको अनुमति पत्र तोकिएको अवधिमा नवीकरणका लागि निवेदन नदिएको भन्दै स्वत रद्द भएको सूचना जारी गरेको थियो। नयाँ पत्रिका दैनिकमा ब्रिटिस गोर्खा सैनिकलाई पेन्सनको विकल्पमा आर्थिक प्याकेज दिने बेलायत सकारात्मक शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। नेपाल र बेलायत सरकारबीच विभिन्न चरणमा औपचारिक अनौपचारिक छलफलपछि भूतपूर्व गोर्खा सैनिकलाई एकैपटक आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा बेलायत सरकार सकारात्मक देखिएको हो। बेलायती रक्षा अधिकारीहरूले नेपाली राजदूतावासलाई दिएको जानकारी अनुसार समान पेन्सन वा समानुपातिक पेन्सनको विकल्पमा गोर्खा पूर्व सैनिकलाई एकपटक आर्थिक प्याकेज दिने विषयमा रक्षा र अर्थ मन्त्रालयको बीचमा छलफल शुरू भएको छ। होल्डिङ सेन्टरमा फैलिने झाडा पखाला, 36 जनामा झाडा पखाला तथा करिब 220 जनामा रुघाखोकी र ज्वरोको समस्या देखिएको बारेमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छापिएको छ। हाजिरी ठोकेर सांसद टाप शीर्षकमा अमूल थापाले तस्वीर सहितको खबर लेख्नु भएको छ। दिउँसो 1:27 हिजो प्रतिनिधि सभाको मंगलबारको बैठक दिउँसो 1:26 शुरू भयो। बैठक हल सांसदले भरिँदै गयो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार 275 सांसद मध्ये 197 जनाले हाजिरी गरेको रेकर्ड छ। झण्डै 2/3 सदस्य रहेको सत्तारूढ़ राष्ट्रपाकै रोमा सांसदहरू पार्टी लिँदै गएपछि बैठकमा प्रश्न उठ्यो। 3:22 अनि 5:46 बैठक सकिँदै गर्दा सभा हलमा 1/3 सांसद पनि किल्ले त्यहाँ रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा इन्द्र सरोवरमा एबी दुर्घटना, 4 मृत्यु, 3 गम्भीर शीर्षकमा खबर छ भने वारपारको स्थितिमा कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि छापिएको छ। 1.90 करोड़ राजस्व चुहावट नियन्त्रण गर्ने सरकारको लक्ष्यको बारेमा पनि मीन बसन्तले खबर लेख्नु भएको छ भने कृष्ण भीरबाट काठमाण्डुतर्फ ग्यासका बुलेटहरू पास हुन थालेको पनि खबरमा उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा क्यालीको सदस्यता लिन संसदको अनुमति शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको हो। एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्तिको प्रक्रिया अगाडि बढ़ाउन सरकारलाई बाटो खुलेको उल्लेख गरिएको छ। भित्री पन्नामा कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव परेको बारेमा खबर छापिएको छ भने चिनीको अस्वाभाविक मूल्यबारे निगरानी बढ़ेको अनि घिउको माग उच्च रहे पनि आपूर्ति कम भएको बारेमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापित संकटको सामना भोगिरहेको जनाएको छ। राष्ट्रसंघका अनुसार 2 करोड़ मानिस तीव्र भोकमरीबाट पीड़ित रहेको र 1.40 करोड़ विस्थापित भएको संघको भनाइ छ। कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सी संचालनमा बाधा समेत पुगेको जनाइएको छ। 5 लाख मानिसले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको संयुक्त संघले जनाएको हो। इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताउनु भएको छ। इराकको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वाशिङटनले वार्ता पुनः शुरू गर्न सक्ने दावी गर्दै गरेको विषयको टिप्पणी गर्दै सामाजिक सञ्जाल मार्फत यस्तो पोस्ट गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सैन्य युद्ध अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दावी गर्नुभएको छ। उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको समेत उहाँले दावी गर्नुभएको हो।
2: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको तेस्रो सिजन नौकार्तिकमा शुरू हुँदा डेभिड वार्नर प्रतियोगितामा खेल्न आउने सबभन्दा ठूला नाम हुने जनाइएको छ। एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डु गोर्खाजले वार्नरलाई अनुबन्धित गरेको हो। अस्ट्रेलियाका वार्नर आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ। अस्ट्रेलियाले 2015 र 2023 एकदिवसीय विश्वकप र 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाड़ी हुनुहुन्थ्यो। 2021 टी20 विश्वकपमा उहाँ प्लेयर अफ द सिरिज हुनुभयो भने अस्ट्रेलियाबाट 2021-23 विश्व टेस्ट च्याम्पियनशीप पनि जित्नु भएको छ। उहाँले राष्ट्रिय टोलीबाट धेरै जित हासिल गर्नुभएको छ र बिग बास, इण्डियन प्रिमियर लीग, पाकिस्तान सुपर लीग लगायतका ग्लोबल लीग खेलेको अनुभव पनि उहाँसँग रहेको छ। यसैबीच दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले जापानमा हुने एसियाली खेलकुदका लागि हिजो 15 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। जापानको आइची नागोयामा 20 एसियाडका केही खेल बुधबार शुरू हुनेछ। औपचारिक उद्घाटन भने शनिबार हुने जानकारी दिएको छ। नेपालका रोहित पौडेलसहित यूएईका खेलाड़ी अबिद उस्मानी र खुजैमा तानवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचार संहिता उल्लंघन गरेकोमा लेभल वानको अभियोग लगाउँदै जरिवाना गराएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको 31 ओभरमा अभिद र रोहित बीच भनाभन भएको थियो र युरोकप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुरू भएको छ। विभिन्न विद्यालयका युवा बास्केटबल खेलाड़ीलाई एकै मंचमा ल्याउँदै आयोजित यस प्रतियोगिताले खेलकुद सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
0: विदेशबाट फर्किएर गाउँमै उदाहरण बनेका युवाहरूको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब युवा स्वरोजगारको कथा। नेपालमा केही छैन र हुँदैन भन्ने मान्यता राखेर दैनिक 2000 भन्दा धेरै युवाले काठमाडौँ विमानस्थल हुँदै देश छोड्ने गरेका छन्। तर हाम्रै गाउँघरमै यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेशा व्यवसाय गरी बसिरहेका छन्। उनीहरूले अरूलाई पनि रोजगारी दिइरहेका छन्।
5: अध्ययनका लागि अस्ट्रेलिया पुगेका दाङको घोराही 9 अस्पाराका समीर अधिकारी अध्ययन सकेर अस्ट्रेलियामै 3 वर्ष रोजगारी गर्नुभयो। कमाई राम्रो थियो तर 2 वर्ष अघि स्वदेश फर्कनुभएका समीरले गाउँमै पेपर कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गर्नु भएको छ। 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ।
6: म चाहिँ अध्ययनको सिलसिलामा चाहिँ अस्ट्रेलिया पुगेको थिएँ अनि उहाँ अध्ययन सकिसकेपछि चाहिँ केही समय उता रोजगार पनि गरे तर उता रोजगारी गरेर चाहिँ उता आफ्नो देशमा चाहिँ खासै केही योगदान दिन सके यस्तो नलागेर चाहिँ यता फर्केर चाहिँ आफ्नो यता पेपर कप चाहिँ स्थापना गरे।
5: बिहान सबेरैदेखि साँझ अबेरसम्म आफ्नो कप उद्योगमा मेसिन चलाइरहने समीरको पेपर कप तथा प्लेट उद्योगबाट अहिले मासिक 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको छ भने आमदानीका हिसाबले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
6: अहिले चाहिँ हामी 2-4 जनालाई पनि रोजगारी दिएर आफू पनि यसमा सन्तुष्ट भएर स्वरोजगारी भएको छु।
5: 4 वर्षको मलेसियाको बसाई त्यागेर स्वदेश फर्किएका गोराही 9 अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पाल्नु भएको छ। 1500 अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत 10 वर्षदेखि पाल्दै आउनुभएका हरपल केसीका खोरमा अहिले कुखुराको संख्या 3000 पुगेको छ।
7: कति अर्का देशमा गुलामी गरिरहने, कति अर्का देशमा पैसा बगाउने, त हाम्रै देश नेपालमा गएर केही गरौं भन्ने उद्देश्यले म नेपाल फर्किए। नेपाल फर्किएर मैले शुरूमा 1500 अट्ने खोर लेस कुखुरा पाल्ने विचार गरेर मैले व्यवसाय शुरू गरे। हल्का बढाएर मैले 3000 पुर्याएको छु र आफ्नै देशमा केही गरौं भन्ने हेतुले मैले यो व्यवसाय शुरू गरेको हुँ। घर परिवारसँग बसेर दुःख सुख घरमै गरेर 2-4 पैसा आमदानी हुन्छ भने किन अर्का देशमा गएर खुन पैसा बगाउने भनेर मैले यही व्यवसाय शुरू गरेको हुँ।
5: समीर र हरपल मात्रै होइन, प्युठानका होमबहादुर केसी 9 वर्ष जापान बसेर फर्कनुभयो। 6 वर्ष अघि नेपाल फर्कनुभएका उहाँले दाङमा एक सरकारी विद्यालयको 9 बिघा जग्गा भाडामा लिएर कोराही 12 कृषि कर्म चलाउनु भएको छ।
8: समग्र किसानलाई समेट्नलाई युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन गर्नको निमित्त राज्यले गर्नुपर्ने मुख्य काम भनेको तपाईँको उत्पादन, जुन कृषकले गर्छ उत्पादन गर्छ त्यसको चाहिँ बजार व्यवस्थापन मुख्य रूपले। अहिले बजार व्यवस्थापनको समस्या हुन्छ, कतिपयले अब हामीले देख्छौँ टमाटरहरू फालिरहेको अवस्था छ, कोही ठाउँ अहिले हेर्ने हो भने पनि कोही ठाउँ केरा समेत बिक्री भएको छैन, कोही ठाउँ चाहिँ 250 रुपियाँ दर्जन छ। त्यसले गर्दा उत्पादनको चाहिँ बजार व्यवस्थापनको ग्यारेन्टी गर्नु पर्यो।
5: 5 बिघामा लगाएको केराले उत्पादन दिन थालिसकेको छ भने 3 खोरमा कुखुरा पालन तथा बाख्रा पालन चलिरहेको छ।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पैतृक डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: गरेर उल्टो बाटोमा हिँडेको प्रतिक्रिया। महाधिवेशन हुने निश्चित भएपछि कंग्रेसमा देउबा पक्ष दबावमा, अदालतमा मुद्दा विचाराधीन रहेकाले महाधिवेशन गर्नु विधिसम्मत नहुने दावी। एमालेमा ओलीको नेतृत्वमाथि संस्थागत बहस तीव्र, नेतृत्व परिवर्तनको मुद्दालाई नछाड्ने मत बलियो। साउदी अरबको तेल पाइपलाइनमा आक्रमणपछि तेल निर्यात प्रभावित, मरमतका लागि केही साता लाग्न सक्ने। र एसीसी प्रिमियर कपको फाइनल खेलमा आचार संहिता उल्लंघन गरेको आरोपमा नेपालका पौडेल सहित युएईका दुई खेलाड़ी कार्यवाहीमा।
5: दैनिक रू 197मा रू 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा, समाचार अब विस्तारमा।
7: सर्वोच्च अदालतमा मंगलबार 489 मुद्दाका पेशी तोकिएका थिए। 230 मुद्दाको फैसला भए भने 259 मुद्दाको अर्को दिनका लागि सारिएको छ। पेशी तोकिएका मध्ये करिब 47% मात्र मुद्दा टुङ्गो लाग्न सके, आधाभन्दा धेरै हेर्न नभ्याउने, नमिलेर विविध कारणले सरे। सर्वोच्चमा 29,000 मुद्दा विचाराधीन अवस्थामा छन्। तर मंगलबार नै बसेको न्याय परिषदको बैठकले मुद्दाको चाप भएको सर्वोच्चलाई छाडेर उच्च अदालतमा न्यायाधीश नियुक्त गर्यो। संविधानले सर्वोच्चमा प्रधान न्यायाधीश 21 स्थायी न्यायाधीशको दरबन्दी हुने भनेको छ, तर अहिले 17 न्यायाधीश मात्र कार्यरत छन्। न्यायाधीश विनोद शर्मा अवकाश पाउने सूचीमा थपिँदैछन्। दैनिक मुद्दाको चाप बढ़ने तर न्यायाधीश घट्दै जाने क्रम सर्वोच्चमा भइरहँदा परिषदले भने कम चाप भएको र मुद्दा छिनोफानोको दबावमा नरहेको उच्च अदालतमा न्यायाधीश नियुक्तिलाई प्राथमिकता दिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माको अध्यक्षतामा बसेको परिषद बैठकले उच्च अदालतमा पनि रिक्त सबै पदमा न्यायाधीश सिफारिश गरेको छैन। उच्चमा 5 न्यायाधीश रिक्त छ, तर परिषदले 3 जनाको नाम मात्र सिफारिश गर्यो। परिषदले सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलवासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहलाई उच्चको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो। बेलवासे 4 दिनपछि उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन्। पोखरेल पनि रजिस्ट्रारबाट अवकाश हुने भएकाले उनलाई न्यायाधीश बनाइएको हो। पोखरेललाई उच्च अदालत सुर्खेत, बेलवासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ। सर्वोच्च अदालतका इजलास अधिकृत भरत कुमार दाहाललाई जिल्ला न्यायाधीशमा नियुक्त गरी कैलाली जिल्ला अदालतमा स्थापन गरिएको छ। अन्य जिल्ला न्यायाधीश परीक्षाबाट नियुक्त हुने भएकाले रिक्त कोटामा उनलाई मात्र सिफारिश गरिएको हो।
4: कंग्रेसको 15 महाधिवेशन 3 असोजबाट शुरू हुने निश्चित भएपछि पूर्व सभापति शेरबहादुर देउबा दबावमा परेका छन्। विज्ञप्ति जारी गर्दै हिजो देउबाले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपील गरेका छन्। उनले आफ्नो समूहले 21-23 मंगिरमा गर्ने समानान्तर महाधिवेशनमा भने साथ र सहयोग गर्न अनुरोध गरेका छन्। देउबाले महाधिवेशनमा सहभागी नहुन अपील गरेको केही घण्टामै सभापति पाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन अघि कायम रहेको केन्द्रीय कार्य समितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको प्रश्न पारेका छन्। उनका अनुसार पूर्व सभापति देउबासहित बाहिर रहेका तत्कालीन पदाधिकारी तथा सदस्यहरू स्वत केन्द्रीय सदस्य भएका हुन्। त्यस्तै देउबाले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशन नै अवैधानिक रहेकाले त्यसबाट आएको केन्द्रीय कार्य समितिले नै गर्ने महाधिवेशनमा सहभागी नहुन उनले आग्रह गरेका हुन्। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढ़ाउनु विधि विधान र कानूनी सिद्धान्त विपरीत हुने उनको भनाइ छ। यस्तै सभापति थापाले 15 महाधिवेशनको प्रक्रियामा कुनै अलमल र दुविधामा नपरी सक्रियतापूर्वक सहभागी हुन पनि आग्रह गरेका छन्। 28 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिको केन्द्रीय कार्य समितिका तत्कालीन पदाधिकारी एवं सदस्यलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय गरेको थियो। थापाले भनेका छन् केन्द्रीय कार्य सम्पादन समितिको निर्णयपछि तत्कालीन केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य साथीहरू वर्तमान केन्द्रीय कार्य समितिको पनि सदस्य सुनिश्चित भइसकेकाले 15 महाधिवेशनको यो प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा नै सहभागी हुने हुँदा कुनै पनि अलमल एवं दुविधामा नपरी असोज 3 र 4 गतेको वडा अधिवेशन लगायत अन्य तहका निर्धारित कार्यतालिका बमोजिम अधिवेशनमा सहभागी हुन विशेष आग्रह गर्छु। देउबाले संस्थापन पछिको महाधिवेशन बहिष्कार गर्न आह्वान गरे पनि गतमा आफ्नै समूहको नेतृत्व सम्हालेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले भने महाधिवेशनमा भाग लिने भएको छ। विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन पदाधिकारी तथा सदस्यको समायोजन र क्रियाशील सदस्यता लगायत 8 बुदा माग सम्बोधन हुने भएपछि खड्का पछि महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेको हो।
7: एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि संस्थागत बहस तीव्र बनेको छ। पार्टी र नेतृत्व पुनर्गठन गरी पुनर्जागरण अभियान तय गर्न गठित कार्यदलका सदस्य सचिव तथा पार्टी महासचिव शंकर पोखरेलले नेतृत्व हस्तान्तरणका लागि ओली आफै अग्रसर हुनुपर्ने प्रस्ताव राखेका छन्। कार्यदल संयोजक रामबहादुर थापाले भने त्यसको प्रतिवाद गर्दै अर्को प्रतिवेदन अघि सारेका छन्। थापाले पार्टी संकटमा परेका बेला नेतृत्व हस्तान्तरणको मुद्दा उठाउनु बेमौसमी बाजा भएको भन्दै त्यो दक्षिणपन्थी प्रवृत्ति भएको आरोप लगाएका छन्। माओवादी पृष्ठभूमिका थापाको प्रतिवेदनमाथि उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतले असहमति राखेका छन्। एमाले नेताका अनुसार महासचिव पोखरेलले प्रदेश सहित 23 भेलाको सुझावका आधारमा प्रतिवेदन तयार भएकाले त्यस विवर जान नसकिने बताएका छन्। केन्द्रीय सदस्य किमलाल भट्टराईले भने देशभित्र र बाहिरका कार्यकर्ताको सुझाव समेटेर महासचिवले तयार पारेको प्रतिवेदनलाई उल्टाएर जान हुँदैन। प्रतिवेदनमा भएको समग्र पार्टी पुनर्गठनको सुझाव कार्यकर्ताका भावना हुन्, कार्यकर्ताको भावना विपरीत जानु हुँदैन। अध्यक्ष ओलीले गत मंगिरको 11 महाधिवेशनबाट आफ्नो नेतृत्वमा केन्द्रीय कमिटी निर्वाचित भएकाले कसैले माग्दैमा नेतृत्व नछाड्ने बताउँदै आएका छन्। ओलीका विश्वासपात्र सचिव महेश बस्नेतले नेतृत्व परिवर्तन गर्ने विषय योजनाबद्ध भएको आरोप लगाएका छन्। फागुनको चुनाव लगत्तै विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भए पनि त्यो अभियान रोकिएको थियो। एमाले विधानको धारा 72 विशेष महाधिवेशन सम्बन्धी व्यवस्था छ, ठोस कार्यसूची र कारण देखाइ दुई तिहाई जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदले लिखित रूपमा विशेष महाधिवेशन माग गरे माग पत्र दर्ता गरेको 6 महिनाभित्र केन्द्रीय कमिटिले महाधिवेशन बोलाउनु पर्ने प्रावधान छ। बहुमत हस्ताक्षरकर्ताले माग गरे अनुसार 6 महिनाभित्र विशेष महाधिवेशन नबोलाइए माग गर्ने पक्षले आफै बोलाउने विधानमा व्यवस्था छ।
4: सरकारले विद्यालय तह कक्षा 1 देखि 12 को पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढ़ाएको छ। 2076 सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो। त्यसलाई परिमार्जन गर्न विभिन्न तहमा काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको काम भइरहेको बताएका छन्। शिक्षा मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार पाठ्यक्रमलाई समय सापेक्ष व्यावहारिक जीवन उपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले प्रारूप परिमार्जन गर्ने निर्णय गरेको थियो। गत शाखमा पाठ्यक्रम परिमार्जन तथा पुनरावलोकन कार्यदल गठन गरी प्रक्रिया थालिएको थियो। काठमाडौँ विश्वविद्यालयका प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले नयाँ पाठ्यक्रम निर्माणका लागि देशभर नै सुझाव संकलनको काम गरिरहेको छ। सुझाव संकलनका लागि शिक्षा मन्त्री पोखरेल समेत प्रदेश स्तरीय छलफलमा सहभागी भएका छन्। मध्य प्रदेशका विभिन्न जिल्ला पुगेर उनले सरकारवालाको सुझाव लिएका हुन्। विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको सुझाव समेटेर नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढ़ाउने उनको भनाइ छ। कार्यदलले सुझाव संकलनका लागि 12 विषयगत समिति गठन गरेको छ, जसमा शिक्षाको राष्ट्रिय उद्देश्य, राष्ट्रिय योग्यता प्रारूप, प्राविधिक शिक्षा व्यवहार, कुशल सिप, रैथानी ज्ञान प्रणाली, एआई र आईसीटी, विपद जोखिम न्यूनीकरण, समसामयिक विषय, नागरिक मूल्य मान्यता, शिक्षण विधि र मूल्यांकन विधि, प्रारम्भिक बाल विकास, शिक्षक तयारी, मातृभाषा र माध्यम भाषा समेटिएको छ। यी विषयमा कार्यदलले साथै प्रदेशका 28 जिल्लाबाट फिल्ड स्तरमा सरोकारवालाको सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ।

0: कान्तिपुर डायरी मा अब बाँकी प्रसंग काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई साझेदारीका लागि प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिका कि कार्यवाहका प्रमुख सुनिता डंगोलले भक्तपुर र मध्यपुर थिमी नगरपालिकालाई सो प्रस्ताव गरेकी हुन्। काठमाडौँ र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातायात सेवामा जोडिन उनले भक्तपुरका स्थानीय तहलाई पनि आग्रह गरेकी छन्। गत वैशाख एकदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बडनीलकण्ठ नगरपालिका र चन्द्रगिरी नगरपालिका सहकार्यमा साझा यातायातले रात्रिकालीन यातायात सेवा सञ्चालन गरिरहेको छ। रात्रिकालीन बस सेवा काठमाडौँ बाहिरका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग बढ़ेको कार्यवाहक प्रमुख डंगोलले बताए। श्रमिक तथा मध्यम वर्गका लागि रात्रिकालीन बस सेवा अत्यधिक आवश्यक देखिएको उनको भनाइ छ।
1: मलेसियाको क्वालालम्पुर स्थित कोत्राया क्षेत्रमा अध्यागमन विभागले गरेको विशेष कार्यवाहीमा 8 नेपाली सहित 472 जना कागजातविहीन विदेशी श्रमिक पक्राउ परेका छन्। करिब 2500 विदेशी श्रमिकको कागजात जाँच गर्दा भिसा अवधि सकिएका, वैध कागजात नभएका तथा अध्यागमन कानून उल्लंघन गरेका व्यक्तिहरू पक्राउ परेका हुन्। कम्पनी बन्द हुनु, भिसा नवीकरण नहुनु, सम्झौता अनुसार काम वा तलब नपाउनु तथा राहदानी रोजगारदाताले राख्नु जस्ता कारणले समस्या बढ़ेको छ। कान्तिपुर कर्मी होम कार्कीले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
0: मलेसियाको अध्यागमन विभागले आइतबार राजधानी क्वालालम्पुरको कोत्रायबाट नेपाली श्रमिक सहित कागजातविहीन सयौं आप्रवासी पक्राउ गरेको छ। पक्राउपछि उनीहरूलाई सड़क छेउमै हत्कड़ी लगाएर राखिएको थियो। उनीहरू विदामा विभिन्न स्थानबाट कोत्राय घुमफिरदेखि किनमेलमा पुगेका थिए। घुमफिर गर्न गएको मौका पारेर अध्यागमन विभागले विशेष कार्यवाही गरेको थियो। सो अपरेशनबाट एकै दिन 472 जनालाई पक्राउ गरिएको विभागले जनाएको छ। क्वालालम्पुर अध्यागमन निर्देशक दातोक हाम्सा इन्जाउले स्थानीय संचार माध्यमलाई दिएको जानकारी अनुसार अपरेशन बिहान करिब 11 बजे शुरू भएको थियो। करिब 2500 श्रमिकको कागजात परीक्षण गरिएको थियो। पक्राउ पर्नेहरूमा नेपाल, बंगलादेश, म्यानमार, फिलिपिन्स, इण्डोनेसिया, पाकिस्तान, भारत, चीन, जिम्बावे तथा साउदी अरबका नागरिक छन्, जसमा 439 जना पुरूष र 33 जना महिला छन्। उनीहरूको उमेर 18 देखि 62 वर्षको छ। विभागका अनुसार पक्राउ पर्नेमा 8 जना नेपाली श्रमिक छन्। वैध परिचय पत्र वा कागजात नभएको, सीमा अवधि सकिएपछि ओभरस्टे गरिरहेका, मान्यता नपाएका, कागजात प्रयोग गरेको तथा विभिन्न अध्यागमन ऐन अन्तर्गतका अन्य विभिन्न क्षेत्रमा कानूनी व्यवस्था उल्लंघन गरेकालाई पक्राउ गरिएको क्वालालम्पुर अध्यागमन निर्देशक इन्जाउले बताए। मलेसियामा कागजातविहीन श्रमिकलाई अभिलेखबद्ध गर्न भन्दै आप्रवासी फिर्ती कार्यक्रम 2.0 जारी छ। 19 मे 2025 देखि 29 अप्रेल 2026 सम्म सञ्चालन गरिएको सो कार्यक्रमलाई एक वर्ष अर्थात 31 मे 2027 सम्म थप गरिएको छ। अध्यागमनले पक्राउसँगै स्वैच्छिक रूपमा घर फर्कन चाहनेलाई जान पाउने सुविधा दिएको छ। मलेसियामा गत वर्षसम्म नेपाली सहित 112 देशका 2,54,100 जना आप्रवासी दर्ता भएका छन्। अवैध रूपमा मलेसिया प्रवेश गरेका वा भिसा अवधि सकिएर बसेका व्यक्तिका लागि 500 रिंगेट झण्डै 18,000 नेपाली रूपियाँ, पास सम्बन्धी नियमन उल्लंघन गर्नेका लागि 300 रिंगेट अर्थात करिब 11,000 नेपाली रूपियाँ र विशेष पास शुल्क बापत 20 रिंगेट अर्थात 700 रूपियाँ तिर्नुपर्ने व्यवस्था छ। यो विभाग समक्ष गएर आत्मसमर्पण गर्नेहरूका लागि हो। आत्मसमर्पण गर्नेहरू एजेन्ट बिना सिधै अध्यागमन कार्यालयमा जान सक्नेछन्। त्यहाँको प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन बाटो खोल्नेछ। तर यसरी स्वैच्छिक रूपमा नफर्कनका लागि पक्राउ गरी डिपोर्ट अर्थात निष्कासन गरिने गरिएको छ। विभागका अनुसार देशभर संयुक्त अपरेशन, गुप्त सूचना संकलन तथा निगरानी मार्फत अध्यागमन कानून कार्यान्वयनलाई अझ कड़ा पारिएको छ। क्वालालम्पुरमा पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानूनी कार्यवाहीका लागि बोकित जलिल अध्यागमन डिपो पठाइने गरेको छ। कानून उल्लंघन गर्ने श्रमिक, उनीहरूलाई आश्रय दिने तथा रोजगारी उपलब्ध गराउने रोजगारदातामाथि समेत खोजी, पक्राउ, अभियोजन र निष्कासनको प्रक्रिया अघि बढ़ाइरहेको गैरावश्य नेपाली संघ मलेसियाका पूर्व अध्यक्ष विनोद थापाले बताए। उनले भने हरेक दिन कागजातविहीन सयौं श्रमिकलाई पक्राउ गरिरहेको छ। हामीले कागजातविहीन भएर नबस्न सचेत गराएका छौं। कागजातविहीनलाई कानूनी कार्यवाही अघि नै सम्पर्कमा आएर आफ्नो स्थिति अभिलेख गर्न आग्रह गरेका छौं। मलेसियामा झण्डै 50,000 नेपालीसँग आवश्यक भिसा छैन। नेपाली दूतावासका अनुसार कम्पनी वा रोजगारदाता डुबे, बन्द भए वा रोजगारदाता संस्थाले काम र तलब दिन नसके श्रमिकले बाध्य भएर कम्पनी छाड्नुपर्ने स्थिति बन्ने गरेको छ। खास गरी सुरक्षा र सेवा क्षेत्रमा जाने श्रमिकले सम्झौता अनुसारको तलब नपाउनु, दैनिक 12 देखि 14 घण्टासम्म काम गराएर श्रम शोषण हुनु वा राहदानी रोजगारदाताले कब्जा गरेर फिर्ता नगर्दा श्रमिकहरू भागेर अन्यत्र काम खोज्न बाध्य भइरहेका छन्। कागजातविहीन भएका धादिङका अभय अधिकारीले कान्तिपुरसँग भने, मेरो कम्पनीले भिसा नवीकरण गरिदिएन जसले गर्दा कानून अनुसार मेरो स्वतः ओभरस्टे भइदियो। अर्का श्रमिक सर्लाहीका उपेन्द्र महतोले नेपालबाट पठाउने म्यानपावर र मलेसियाका एजेन्टले भने अनुसार काम वा कम्पनी नदिएपछि अर्कै ठाउँमा काम खोज्दा कागजातविहीन भएको बताए। भिसा नभएका श्रमिकलाई बिरामी पर्दा, घर आइसो समस्या हुँदा वा सम्झौता सकिएपछि पनि कम्पनीले घर फर्कन सहमति नदिँदा लुकेर बस्नुपर्ने स्थिति रहेको नेपाली दूतावासका श्रम काउन्सिलर कृष्ण प्रसाद भूषालले जनाए। दूतावासले कागजात नभएका नेपालीलाई तोकिएको जरिवाना तिरेर स्वेच्छाले आफ्नो देश फर्कने अवसरलाई प्रयोग गर्न प्रोत्साहन गरिरहेको जनाएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका स्थित महालक्ष्मी खोला नजिकै माइक्रो दुर्घटना हुँदा 4 जनाको घटनास्थलमा मृत्यु भएको छ। दुर्घटनामा धनुषाका स्वराज भट्टराई र नवलपरासीका नरबहादुर ठकुरीको मृत्यु भएको छ। यो समाचार तयार पार्दासम्म मृतक अन्य 2 जनाको पहिचान खोल्न बाँकी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी सुभाष बेडाईले जनाएका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको विद्युतीय माइक्रो बस दुर्घटनामा परेको हो। गाडीमा चालक सहित 8 जना सवार थिए। घाइते 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 12का 20 वर्ष अमीर अन्सारी र हेटौँडाकी 23 वर्ष कल्पना तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टरमा ल्याइएको छ। अर्का घाइते 12की 21 वर्षीय बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। पहिचान नभएका एक पुरूषको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
1: विदेशी राजदूतसँग एक्ला एक्लै भेट नगर्ने आफ्नो शुरूआती नीति परिवर्तन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आज अमेरिकी र जापानी राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन वेल्डिन र जापानी राजदूत मायादा तोरूसँग द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल गर्न आएका हुन्। काठमाडौँ स्थित कूटनीतिज्ञसँगको भेटवार्तालाई निरन्तरता दिने क्रममा अमेरिकी कार्यवाहक राजदूत र जापानी राजदूतसँग द्विपक्षीय विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए। अमेरिकी दूतावासका अनुसार वेल्डिनलाई हालै बंगलादेशबाट नेपाल सरुवा गरिएको हो। सम्बन्धित राजदूतहरूले द्विपक्षीय सम्बन्धको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनका साथै आफ्ना सरकारका सन्देश समेत दिने बताइएको छ। प्रधानमन्त्री बनेको 100 दिन पूरा भएपछि भने शाहले राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्न थालेका हुन्।

0: कान्तिपुर डायरीमा आर्थिक प्रसंग लामो समय स्वस्थ रहेको घर जग्गा कारोबार पछिल्ला महिनामा तंग्रिन थालेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अनुसार गत आर्थिक वर्षमा घर जग्गा कारोबार संख्या 4.74% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा मात्रै घर जग्गाको कारोबार 12.25% बढ़ेको छ। यसले गत आर्थिक वर्षको सही त्रैमासमा घर जग्गा कारोबारमा सुधार आएको देखाएको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबारको संख्या 14.65% बढ़ेको थियो। समीक्षा अवधिमा घर जग्गा कारोबार मध्ये लिखित पारित अन्तर्गतको कारोबार संख्या 12.28% बढ़ेको प्रतिवेदनले औल्याएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 15.45% बढ़ेको थियो। समीक्षा अवधिमा लिखित पारित अन्तर्गतको राजीनामा कारोबारको संख्या 22.88% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 8.15% बढ़ेको प्रतिवेदनले देखाएको छ।
1: नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट 100 रूपियाँ दरका नोट समेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन र नेपाल वित्त कम्पनी संघलाई पत्रचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाबाट एटीएमबाट 100 रूपियाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टर हुने भीड़ घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यसअघि अधिकांश बैंकका एटीएमबाट 500 र 1000 रूपियाँ दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो। 100 रूपियाँका नोट एटीएमबाटै उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकले जनाएको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरमा अन्तर्राष्ट्रिय प्रसंग, साउदी अरबको तेल पाइपलाइनमा आक्रमणपछि तेल निर्यात प्रभावित बनेको छ भने विश्व बजारमा तेलको मूल्य वृद्धि भएको छ। आक्रमणमा परेको साउदी अरबको पूर्व पश्चिम तेल पाइपलाइनको मरम्मतका लागि केही साता लाग्न सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन्। साउदीले खाड़ी क्षेत्रबाट यस पाइपलाइन मार्फत कच्चा तेललाई बाब अल मानदेव जलमार्ग नजिकको यानबु बन्दरगाहमा झार्दै आएको थियो। यस पाइपलाइन झण्डै 1200 किलोमिटर लामो छ। यानबुबाट कच्चा तेललाई ट्याङ्करमा हाली स्वेज च्यानल मार्फत युरोपतर्फ र बाब अल मानदेव जलमार्गबाट हुँदै लाल सागरमा निकालेर एसियातर्फ पठाउने गरिएको थियो। इरान युद्ध शुरू हुनु अघि साउदीले आफ्नो अधिकांश कच्चा तेल हर्मुज जलमार्ग हुँदै निर्यात गर्ने गरेको थियो, तर इरानले हर्मुज जलमार्ग बन्द गरेपछि साउदी यस पाइपलाइनमै भर पर्नुपर्ने अवस्थामा रहेको थियो। अहिले यस पाइपलाइन पनि आक्रमणमा परेपछि साउदीसँग तेल निर्यातको विकल्प सीमित हुँदै गएको छ। विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने राष्ट्रका रूपमा रहेको साउदी अरबको व्यापार प्रभावित हुँदा कच्चा तेलको भाव पनि बढ्न थालेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब 3% बढेको थियो।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपालका रोहित पौडेल सहित युएईका खेलाड़ी अबिद उस्मानी र खुजैमा तानवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचार संहिता उल्लंघन गरेकोमा लेभल वानको अभियोग लगाउँदै जरिवाना गराएको छ। मलेसियामा गत शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको 31 ओभरमा अविद र रोहित बीच भनाभन भएको थियो। अनफिल्ड अम्पायर द्वयले त्यसलाई रोक्न खोजे पनि उनीहरूले अटेर गर्दै थप विवाद गरेको आईसीसीले जनाएको छ। अविद र रोहित दुवैलाई आईसीसी कोड अफ कण्डक्ट फर प्लेयर्स एण्ड प्लेयर सपोर्ट पर्सनलको आचार संहिताको नियम 2.4 अनुरूप म्याच फीको 15% जरिवाना लगाइएको छ। सोही खेलमा फरक घटनाका लागि खुजैमालाई म्याच फीको 10% जरिवाना तोकिएको छ। युएई इनिङ्सको 46 ओभरमा आउट भएपछि उनले ब्याटले स्टम्पमा हानेका कारण उनलाई कार्यवाही गरिएको हो। तिनै खेलाड़ीमाथि एक डेमेरिट पोइन्ट पनि थपिएको छ।
2: विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। अस्ट्रेलियाका स्टार ब्याटर वार्नर तेस्रो सिजनको एनपीएल खेल्न दसैँपछि नेपाल आउने काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो सिजन कार्तिक 9 गतेबाट शुरू हुँदैछ। एनपीएल खेल्न आउने विदेशी खेलाड़ी मध्ये वार्नर अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो। अस्ट्रेलियाले 2015-2023 एक दिवसीय विश्वकप तथा 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका मुख्य खेलाड़ी थिए।
3: अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराईका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकाको केही बेर अघिको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। हवस् त, गान्धीको डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई नवीन र तारा विदा हुन्छौ। नमस्कार।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9813655553
0: र 9843218049।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852055768।
5: साथै 9852055768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819327375।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्रे।
3: सम्पर्क 9843347262,
5: 9010555580
3: र वाट्सएप नम्बर 9852028646।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
0: More style, more design. Total Tailors.
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, शङ्खुवा सभा।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 029140084 र 98040485827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका

0: भित्री स्टोर निर्माण होम डेकोरेशन फ्ल्याटमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेशन सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98422267।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भएछ?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: ना के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525557।
12: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
3: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
5: ओहो लु, नमस्कार है सर।
6: ओहो लु, नमस्कार है सर।
5: नमस्कार।
6: अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
7: र 0 29 5 90 155।
8: More style, more design. Total Tailors.
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन भीम कदाइली।
3: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
10: हे खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752267, मोबाइल 97438640084।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98422267।
13: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
13: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिष संघ तेजरत आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 0295762061,
12: 0295703315
11: र 98520607
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: थापबारी नगरपालिकाको अनुरोध।
6: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले।
9: सम्पर्क 98433-47-262,
8: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

नमः। शुभप्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फलि ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि तपाईसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ। यतिखेर हामी कार्यक्रमको शुरूवाती चरणमा छौ। कार्यक्रममा फोन गर्न तपाईँ सक्नुहुनेछ। कार्यक्रममा फोन गरेर आफ्नो जिज्ञासाहरू राख्न सक्नुहुन्छ। यसको लागि हामीले दुईटा नम्बर खुल्ला गर्ने तयारी गरिरहेका छौं। तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रमको शुरूवाती चरणमा हुनुहुन्छ। कार्यक्रमलाई यतिखेर ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट

सातौं मिति 2083 साल आज भदौ 31 गते हो आज बुधबार। तदनुसार ईस्वी सन् 2026 आज सेप्टेम्बर 16 तारीक नेपाल सम्मत 1146 लाथवा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतुको आज अन्तिम दिन आज वर्षा ऋतु निरयो भाद्र शुक्ल पक्ष सूर्योदयमा आज पञ्चमी छ। 7:49 वाला बिहान 8:57 मिनटसम्म पञ्चमी तत्पान्त भने नवमी तिथि माफ गर्नुहोला षष्ठी तिथि प्रारम्भ रहनेछ। विशाखा नक्षत्र 31:44 पाला दिनको 6:31 मिनटसम्म वैद्युत युग 22:05 पाला कौलवकरण 39:33 पाला आज आनन्दयुगमा धाता युग रहेको छ। आजको निर्माणको समय 30:41 पाला बिहान सूर्योदय 5:50 मिनट जाँदा भयो साँझ सूर्यास्त 6:06 मिनट जाँदा रहनेछ। भोलि आश्विन संक्रान्ति विश्वकर्मा पूजा वासुदेव सूर्य षष्ठी बलिरहेको छ। आजको दिनमा पञ्चाङ्गमा एउटा कुरो लेखेको छ क खजाबिय। अब यसको अर्थ यो अलिकति मलाई लाग्छ नेवारी भाषाको शब्द हुन सक्छ क खजाबिय। यसको अर्थ म तपाईँलाई जानकारी गराउने नै छु। यतिखेर हामी पञ्चाङ्गबाट यतिखेर तपाईँलाई जानकारी गराउँ आजको ग्रह गोचर। सूर्य यतिखेर सिंह राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था तुला राशिमा, मंगल मिथुन राशिमा छन् भने बुध ग्रहको अवस्था यतिखेर कन्या राशिमा छन्, बृहस्पति यतिखेर कर्कट राशिमा छन्, शुक्र ग्रह तुला राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ तपाईँको फली ज्योतिष शास्त्रले, कसरी व्यतीत गर्छ तपाईँका राशिफल, यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन सुखद छ, काममा सफलता मिल्ने योग छ, प्रेम प्रसंगहरू पनि अगाडि बढ्न सक्छन्, अचानक माया गर्ने व्यक्तिहरू प्राप्त गर्न सकिनेछ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, कामबाट तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू देख्न सकिन्छ। उन्नति अनि प्रगतिमा पनि धेरै कुरामा सहज हुनेछ, स्वास्थ्यमा सामान्य गडबड हुँदा धनराशि पनि खर्च हुन सक्छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। आजको दिनमा पञ्चम स्थानको चन्द्रमा विद्या बुद्धिहरू वृद्धि भएर जानेछ, काम गर्नमा एउटा हौसला प्रदान गर्ने योग छ।

0: खेलकुदका क्षेत्रमा पनि मन जान सक्ने योग छ। तपाईँको दिनहरू सकारात्मक छन्। आजको दिनमा तपाईँका आर्थिक क्षेत्रमा पनि निकै प्रसन्न हुने खालको योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहनेछ, नभनेका काम बन्दै जान सक्ने सम्भावना छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: दिन असाध्यै महत्वपूर्ण दिनहरू रहनेछन्। काममा सकारात्मक ऊर्जा प्राप्ति रहनेछ। गर्दै आएका कामबाट सफलता हात पर्दा मन भने उत्साहित रहनेछ। लामो दूरको यात्रामा पनि सहज हुने योग छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका कामहरूको लागि धेरै कुरामा उन्नति र प्रगतिमा रहेको योगहरू छन्। अलिकति तपाईँको लागि धेरै कुरामा सहज हुनेछ र तपाईँको लागि उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुने योग छ। तपाईँको दिन सकारात्मक हुन्छ अनि तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू पनि देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहनु आजको लागि राम्रो छ। कृषि र पशु चौपायबाट मन प्रसन्न रहने योग छ। लामो दूरको यात्राहरूबाट सहज हुनेछ। तपाईँको दिनमा उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुने खालका योगहरू छन्। मकर राशिले आजको दिनमा बृहस्पतिको पूर्ण साथ पाउँदा धार्मिक क्षेत्रमा मन जान सक्ने सम्भावना छ। मन अतिरञ्जित रहनेछ। मन बिग्रन सक्छ, चटपटको भय पनि रहन सक्छ। औषधि मूलमा धन खर्च वृद्धि हुँदा मन आतिने योगहरू छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ भने काममा सहज हुनेछ। गर्दै आएका हरेक कामबाट पनि सफलता प्राप्तको लागि योग राम्रो छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीको लागि हामी उपस्थित छौं। यतिखेर हाम्रो दुईटा नम्बर खुल्ला गरिसकेको छु, 98453 97 658 र 98142 73 601 सिधा तपाई सम्पर्कमा आएर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै जानकारीहरू हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा जानकारी दिँदा यतिखेर तपाईँलाई जानकारी गरौं, हामी चितवनबाट प्रसारित छौं। तपाईँ मलाई प्रत्यक्ष रूपमा भेटघाट गरेर चिनाहरू हेराउन मन लागेको छ र नजिकै हुनुहुन्छ, सम्भव हुन्छ भने भरतपुर चितवनमा तपाईँ मलाई भेट गर्न सक्नुहुनेछ। भरतपुरको जुन हाइवेबाट 1.5 किलोमिटरभित्र धारेचोक हाकिम चोकबाट दक्षिणपट्टि भित्र छिरेपछि 1.5 किलोमिटरमा धारेचोक आउँछ। त्यो धारेचोकमा यास ओ यास स्कूल छ। त्यो स्कूलको ठिक अगाडिपट्टि तपाईँले घरको माथिपट्टि तीनटा झण्डा फरफराइरहेको घरमा आएर मलाई प्रत्यक्ष रूपमा भेट्न सक्नुहुनेछ। तर एउटा कुरा जानकारी गराउँ, तपाईँहरूलाई असाध्य झुकिने अवस्था भइरहेको छ। यहाँ आउँदाखेरि मेरो नाम लिँदाखेरि म यो रेडियोमा बोल्ने गुरु भन्ने मान्छे धेरै भेटिन्छन् गुरुहरू, त्यसो भएको हुँदा तपाईँले नझुक्किनको लागि अनुरोध गर्छु है। तपाईँले लक्ष्मण सुवेदीलाई खोज्नु भएको हो भने लक्ष्मण सुवेदी नै भन्नु, नम्बर पनि चेक गरेर अनि हामीसँग प्रत्यक्ष रूपमा एकचोटि फोनमा कुराकानी गरेर समय लिएर आउनुभयो भने अझ धेरै थाहा हुन्छ। अन्यथा अन्य नाम भएकै गुरुहरूसँग गएर हेराएर मेरो मलाई खोज्न आउँदा अन्त नजानुहोला, अन्त जान पाइयो, तर तपाईँले मलाई भेट्न आउँदाखेरि अन्त चाहिँ जानुभन्दा बरु फोन गरेर आउनको लागि अनुरोध गर्छु। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौं। यतिखेर एउटा मेसेज पढ्छु, कमेन्ट हिजो गर्नुभएको कमेन्ट रहेछ, हिजो चौथीको दिन भएर होला। जय श्री राधे गुरु, अनि पहिले हामी सानो हुँदा बा आमाले चौथीको चन्द्रमा हेरेपछि केही उपद्रव गर्नुपर्छ भन्नुहुन्थ्यो भन्नुभएको छ। यो चन्द्रमा हेरेपछि दोष लाग्छ भन्ने परम्परा हो, अनि झुकेर देखेपछि अर्का घरमा गएर केरा काट्ने होइन, हामीले पनि सुनेको कुरा हो, काँक्राहरू चोरिदिने, इस्कुसको चाहिँ झ्यालै गएर चाहिँ तानिदिने, त्यो गरेपछि के हुन्छ, त्यही सामान्य तपाईँको ओल्लो घर पल्लो घरका काकाहरूले ठुलाबाहरूले आफ्नो दाजुभाइले के गाली गर्छन्, फलाना व्यक्तिले मेरोमा आएर चोर्यो होइन, अथवा चाहिँ तपाईँले यसो गर्यो भने त त्यहाँ सामान्य झगडा हुन्छ, त्यो सामान्य झगडाबाट तपाईँको त्यो दोष कटोस् भनेर दोष कटाएको, बुझ्नुभयो। मैले तपाईँलाई कहिलेकाहीँ के भन्ने गर्छु भने कुनै मान्छेलाई राहु चल्यो, कुनै मान्छेलाई संकटा चल्यो, कसैलाई शनि चल्यो, तर त यस्तो हालकुरो चल्छ, कहिलेकाहीँ जेलसम्मको यात्रा हुन्छ। त्यस्तो मान्छेले मलाई पहिले नै चिना हेराउनु भयो भने मैले प्राय व्यक्तिहरूलाई त्यस्तो अलि अप्ठ्यारो स्थितिमा पर्ने व्यक्तिहरूलाई मैले के भन्छु भने, एकचोटि तपाईँ कुनै पनि ट्राफिक कार्यालयमा जानु, त्यतिकै गएर भिजा गएर आउनु, एकछिन 5 मिनट बसेर पाइन्छ नि त जानलाई। कहिलेकाहीँ कारागारमा कुनै एउटा न्यू पारेर होइन, अथवा कोही आफ्नो मान्छे छन् भने भेट्नको लागि भए पनि कारागारमा गएर आउनुहोला। कहिलेकाहीँ जेल गएको अवस्थाको त्यो दोष के कुरा जान लेखेको थियो, कहिलेकाहीँ तँ एउटा बहाना पारेर गइदियो भने बा त्यसले दोष कटेर ऊ गएन भने त राम्रो हुन्छ। यस्ता यो योगहरू पनि कटाउने हुन्छन्, हामी ग्रह शान्तिमा चाहिँ गर्दैनौ, यस्ता प्र्याक्टिकल कुराहरू पनि तपाईँलाई हामी जानकारी गराउने र त्यसको बारेमा जानकारी गराउँछौ। तर यो चौथी चन्द्रमाको दोष, भदौको शुक्ल पक्षको चतुर्थी तिथिको चन्द्रमा देख्यो भने झुटो आरोप लाग्छ भनेर चाहिँ हामीले त्यसरी काँक्राहरू चोर्ने भन्ने एउटा परम्परा हो, तँ पनि अब त्यसलाई होइन भनौँ, तँ पनि एउटा संस्कारै जस्तो मानौँ, किनभने दोष कटाएको हो, तर उपद्रव गर्नुको सट्टा धेरै कुरा चाहिँ बिगार नगरौं, सामान्य कुरामा बिगार गरौं है। यो चतुर्थीको चन्द्रमा देख्नेले पनि नदेख्ने व्यक्तिहरूले पनि यो उपद्रव गर्ने परम्परा थियो। मैले पनि सानोमा एकजना घरमा गएर काँक्रा चोरिया छु, काँक्रा चोरेर लगेर एक ठाउँमा राखेर घरमा गएर नुन खोर्सानी पिसेर ल्याएर गएर खाने भनेको अर्को राखेर ठाउँ देखाएर त लिएर कुद्दैछ, हामी त रित्तै त्यस्तो हुन्छ कहिलेकाहीँ होइन, यो धेरै पहिलेकै कुरा हुने है। हामीले पनि संसारमा दुई भाइ तीन भाइ मिलेर एउटाको यति राम्रो काँक्रा थियो, हाम्रै आफ्नो ओल्लो घर पल्लो घरको आफ्नै छिमेकीको, अनि हामीले त पहिलेदेखि तयारी गरेर चाहिँ काँक्रा चोर्यौं, लगाएर चाहिँ यसो एउटा कुना अब घरमा लगाउँदै फेरि माता पितालाई गाली गर्ने होइन, अब त्यो बेला त्यस्तै तोडिदिन फेरि गाली गर्न पाइँदैन थियो क्या, त्यो चतुर्थीमा चाहिँ चोर्यो भने होइन, अनि आज त केही गर्दैन भन्दा चोरिहालिदियो, लगाएर लुकाउँदै गरेर कुनामा त अब त्यही त अनि घारीतिर खुसुक्क लुकाएको त्यसको पारिपट्टिबाट अर्को बाघले हेरिरहनु भएको छ, ए यी केटा राजा उपद्रव गरेछन् भनेर। हामी चाहिँ त्यो काँक्रो त्यहाँ छोडेर घरमा आयौँ नुन खोर्सानी पिन्नलाई, उहाँले चाहिँ खुसुक्क आएर लिएर गएर टाप फेरि हामीले चोर्ने, हामी अन्त उहाँहरू महाचोर पल्टिनु भएछ। त्यस्तो हुन्छ कहिले काहीँ, त्यही गर्नु भन्नुभएको, त्यस्तो अब उपद्रव भएन, धेरै उपद्रव चाहिँ नगरौँ है। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौँ। अब त्यो चतुर्थीको आज भोलि चोर्दा हुन्छ कि हुन्न भनेर अर्को यहाँ व्हाट्सएपमा मेसेज आ रहेछ। अब त्यो झुटो आरोप त अरू ठुलो ठाउँमा लाउनु भन्दा बरु आज भोलि पनि चोरै हुन्छ होला नि होइन, त्यो सामान्य दोष लाग्दा सामान्य चोरेर सामान्य गाली खाएर बरु सहनु, त्यस्तो देखियो भने त्यो गर्दा पनि राम्रो हुन्छ। यतिखेर हामी प्रत्यक्ष रूपमा कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: हजुर राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म खोटाङबाट देवराज श्रेष्ठ बोल्दैछु गुरु।
0: खोटाङबाट के श्रेष्ठ भन्नुभयो?
1: देवराज श्रेष्ठ।
0: देवराज श्रेष्ठ
1: हजुर गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर खोटाङमा देवराजी?
1: म रेडियो खोटाङबाट सुन्दैछु भन्नुभयो गुरु।
0: रेडियो खोटाङबाट, अनि कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: म आज आफ्नै बारेमा हेर्नु पर्छ गुरु।
0: आफ्नो बारेमा, आफ्नो साल महिना गते समय भनिदिनु त के रहेछ?
1: हजुर 2067 साल।
0: 67 साल
1: मङ्सिर महिनाको 20 गते।
0: मङ्सिर महिनाको 20 गते
1: सोमबार।
0: सोमबार
1: बिहानको ठिक 10 बजे।
0: ठिक 10 बजे बिहान। कुन जिल्लामा भयो जन्म चाहिँ?
1: खोटाङमै हो गुरु।
0: खोटाङ जिल्लामा है। यहाँबाट हेर्दाखेरि राशिको नाम ज्येष्ठ नक्षत्रको तेस्रो पावमा नाम जोडियो, राशिको नाम युवराज वृश्चिक राशि हुन्छ, तर युवराज युवराज बुढो यक इकारवाला है, बुढो यक इकार युवराज नाम आउँछ, वृश्चिक राशि हुन्छ। के राशि अनि गर्नुभएको छ?
1: वृश्चिक राशि नै छ गुरु।
0: बाह्रौं मांगलिक छ, रिस धेरै कडा छ होइन?
1: हजुर गुरु।
0: अब रिस अनुसारको पढाइ भएन के रे? बिग्रिसक्यो छोडिसक्यो पढिँदैछ, तर खासै पढ्न मन छैन, पढेर मैले केही गर्न सक्दिनँ होइन त। के हो गुरु?
1: हजुर
0: खासै राम्रो भएन पढ, अलिकति मेहनत गर्नु पर्यो। झन् 18 वर्षदेखि झन् सङ्कटा भन्ने कुरा आउँदैछ, अर्को सालदेखि झन् खत्तम छ ग्रह। सानै उमेरमा बरु केटीतिर मन जान्छ हौ, माङ्गलिक परे रहेछ, राहुसँग बसेको मंगल अंगारक युग भन्छन्, पर पनि छुटिसक्यो प्रेम
1: चाहिँ,
0: पढाइ छैन, 16 वर्षमा लभ गरे के पढ्नु त खै। यो माङ्गलिक पनि कस्तो माङ्गलिक पर्यो भने राहुसँग बसेको माङ्गलिक छ। अब तपाईँको संकट आउँदैछ, अंगारक युगको शान्ति गर्नु, महामृत्युञ्जयको कवचहरू लगाइहाल्नु तुरुन्तै, अनि मंगलबारको दिन व्रत उपासना पूजापाठ हनुमानको कृपा लिनु, हनुमान गणेशको पूजा गर्नु राम्रो हुन्छ है।
1: हजुर अब ग्रह शान्ति गर्नु पर्यो।
0: हजुर ग्रह शान्ति गर्नु पर्यो, एउटा कवच लाउनु पर्यो, अलिकति मंगलबारको दिन लसुन प्याज माछा मासु नखाने क्या।
1: हजुर
0: बुझ्नु भयो नि।
1: हजुर अनि हाम्रो अब
0: बुवा आमासँगको सम्बन्ध ठिक छ, आत्तिनु पर्दैन, ग्रहहरू बिग्रिएका छन्, शान्ति गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अहिले छुट्यौ?
1: हुन्छ। अनि गुरु मेरो यो जागिरहरूको सम्भावना कस्तो छ?
0: छैन, जागिरको लागि सरकारी जागिरमा त कुनै सम्भावना छैन, अब अलिकति राम्रोसँग शान्तिहरू गर्नुभयो भने केही कुरामा होला, नभए गाह्रो छ।
1: हजुर त्यसको लागि के गर्नु पर्यो गुरु?
0: मैले भने त अंगारकको शान्ति गर्नु पर्यो, अनि कवचहरू धारण गर्नु पर्यो, मंगलबार व्रत बस्नु पर्यो।
1: हजुर
0: है। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं र हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि तपाईसँग छौं। कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। ए प्रभु भन्दै थियो, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका जानकारी दिने प्रयास गर्छु। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
2: श्रीमन नारायण गुरुदेव
0: दुर्गाजी आरामै हुनुहुन्छ?
2: ठिक छ हजुर।
0: रेडियो सुन्दै हुनुहुन्छ होइन?
2: रेडियो त सुनिरहेको छु हजुर।
0: सुन्नै पर्यो नि होइन? सुन्नै पर्यो होइन?
2: सुन्नै पर्यो हजुर, यो नसुन्ने त
0: अनि
2: पाइँदैन अरे नि हजुर।
0: हजुर हजुर,
2: यो नसुने मुक्ति पाइँदैन अरे भन्छ।
0: ए ज्योतिष दर्पण
2: सुन्दा पनि धेरै राम्रो,
0: ज्योतिष दर्पण कार्यक्रम सुनेपछि मुक्ति हुन्छ भन्ने हल्ला भयो। पञ्चाङ्ग सुनेपछि मुक्ति चाहिँ मैले भनिन होइन,
2: ज्ञानको भण्डार हामीलाई लाग्ने, ज्ञानको भण्डार रहेछ, त्यहाँ धेरै कुराहरू सिक्न पाइन्छ।
0: खै के भनेर लाग्दैन,
2: पोजिटिभ ऊर्जाहरू पाइन्छ
0: है। ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, के छ आज विशेष, केही छ जिज्ञासाहरू?
2: जिज्ञासा मेरो नानीको बारेमा अलिकति दस्ता गरेर हेरी माग्नु कि भनेर।
0: लु भनिदिनु त, साल महिना गते समय
2: जन्म मिति 2066
0: साल
2: फागुन महिनाको 22 गते
0: शनिबार
2: 11:45
0: 11:45 झापा जिल्लामा बिहान कि बेलुका?
2: यो दिउँसोको 12 बज्न लाग्दाखेरि
0: बिहानै भन्नुपर्यो उसलाई। 11:45 AM होइन? राशिको नाम तोत्र कुमारी, तोया नाथ, तोया कुमारी के छ? तोरण कुमारी, वृश्चिक राशि। आफूले नाम राख्नुभयो कि अरूले राखिदिएको नाम?
2: होइन, म हजुरसँगै
0: मैले राखेको नाम है, तोरण कुमारी वृश्चिक राशि। चिना पनि मैले कोर्या हो र?
2: चिना त कोरेको छैन हजुर।
0: ए लग्नमा केतु, सातमा राहु, पेट दुख्ने समस्या है, मैले तपाईँलाई पहिले पनि भनेको थिएँ
2: हजुर, भन्नुभएको
0: छ। कतिको समस्या छ?
2: छ गुरु।
0: मंगलबार र पूर्णिमाको दिन व्रत बस्नुपर्छ, किन थाहा छ? अब तपाईँ त अलिअलि ज्योतिषको पनि अलिअलि अध्ययन गर्नुहुन्छ होइन? धनस्थानमा मंगल निज भएर बस्यो भने धन हातमा टिक्दैन हो, फेरि धनस्थानको मालिक पनि गएर छैटौं घरमा गएर निज भएर बसेको छ चन्द्रमा, मिथुन लग्न छ नि त होइन? अनि धनको क्षेत्रमा असाध्य अशुभ हुने खालको, तर बृहस्पति राहु के अरे बृहस्पति सूर्य बुध उता भाग्य स्थानमा गएर बसेको छ, यसले राजयोग त ल्यायो होइन? तर सातौं घरमा राहु हुँदाखेरि अन्तर्जातीय बिहा हुन्छ अथवा बिहामा समस्या हुन्छ, दुःख हुन्छ भन्छ क्या, बुझ्नुभयो कि भएन? अब यो तपाईँले सातौं राहुको लागि पनि विशेष शान्तिहरू गर्ने, पूजापाठ गर्ने, अहिले शनि भन्ने कुरा चलिरहेको छ, 19 वर्षसम्मको लागि विशेष शान्तिहरू पनि गर्ने, पूजापाठ पनि गर्ने है। यो सातौं राहुको चाहिँ राहुको विशेष शान्तिहरू गरेर अगाडि बढ्नु पर्यो, विशेष यसको चाहिँ जिन्दगीभरि गर्ने हुन् क्या राहुको चाहिँ, बुझ्नुभयो कि भएन?
2: बुझेको
0: त हो। त्यो भएपछि तपाईँले यसलाई विशेष रूपमा ध्यान दिनु होला, अरू सबै कुरामा ठिकै छ है। अहिले विद्यास्थानको मालिक हेरौँ, विद्यास्थानको मालिक शुक्र उच्च भएर बसेको छ, राम्रै हुन्छ। अलिकति शनिले मन्द जात भन्छ, अलि मन्द मन्द बुद्धि हुन सक्छ, अरू कुरामा ठिक छ। अहिले तपाईँको छोरी 17 वर्षको हुनुभएको छ, 18 वर्षसम्म उल्का पनि रहेछ, उल्का र शनिसँगै भएको बेला आमालाई धेरै कष्ट हुन्छ अरे, तपाईँको पतिलाई के भएको छ, बिरामी हुनुभएको छ? यो शनि र उल्काको शान्ति गर्ने, मंगलबार र पूर्णिमाको दिन व्रत उपासना गर्ने, शनिको चाहिँ विशेष जापहरू गरेर राहु चाहिँ धेरै कुरामा ख्याल गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
2: वैशाखमा एकचोटि गरेको थियो कमल गुरुबाट।
0: ए यो शनि उल्का नै गर्नुभयो?
2: उल्काको चाहिँ नगरेको, शनि र राहुको गरेको।
0: किन उल्का किन नगरेको थाहा छैन?
2: मैले गर्न सकिनँ,
0: योगिनी महादशा अन्तर्गत 12 वर्षदेखि 18 वर्षसम्म उल्का भन्ने गरेर चलाएको छ। उल्का भनेको शनिको पत्नी हो नि त, योगिनी भए पनि होइन, यसलाई चाहिँ राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्नु राम्रै हुन्छ। त्यस्तो आचरिनु पर्दैन। भाग्य स्थानमा भएको बृहस्पति शनिको घरमा छ, बृहस्पतिले शनिलाई समदृष्टि देख्छ भनेको शत्रु मान्दैन क्या, ठिकै छ, मित्र पनि होइन तर ठिकै छ जस्तो लाग्छ, त्यसलाई राम्रै छ, आत्तिनु पर्ने कुरा छैन। त्यही माथि पनि शुक्र उच्च त मान्छे असाध्यै बाठी हुन्छ नि, फेरि रिस्ता सातौँमा राहु भएपछि पूरै रूपमा टाउकोमा चाहिँ राहुको दृष्टि परेन, शिरभागमा राहु दृष्टि विनश्यति भन्छ, राहुले दृष्टि गर्यो भने असाध्य गाह्रो पार्छ। मैले अस्ति के भनेको थिएँ, बन्दुक ताक्नलाई भन्दा बन्दुक ताकिनेलाई चाहिँ बढी समस्या हुन्छ नि त, होइन? त्यही भएर यसलाई ख्याल गर्नु, त्यस्तो आत्तिनु पर्ने कुरा छैन। मैले चाहिँ बुझेको धनस्थानको मंगलले गर्दा मंगलबार व्रत उपासना गरौं, अब सकिन्छ भने बर बाछोहरू पनि दान गरौं, होइन? हजुर, अब यो मंगल भनेको चाहिँ अलिकति रातो चिजहरू बर बाछोहरू दान गरेर भन्छ क्या, तपाईँले त पात्रहरूमा पनि हेर्नुहुन्छ होला नि, यसो त हेर्नु न, त्यहाँ पनि लेखा हुन्छ। अनि यो बर बाछोलाई दान गर्नुभयो भने असाध्यै राम्रो हुन्छ। यो चाहिँ के छ भने निज भएको मान्छेलाई चाहिँ सधैँभरि नै गरेको त्यो एक दुई गरी सधैँभरिलाई काम गरिहाल्छ, होइन? अनिखेर चाहिँ अरू कुरामा ठिक छ हात दिनु पर्दैन। सातौँ राहुले चाहिँ अलिकति कुराहरू कहिले काहीँ बिगार्न सक्छ, होइन? अरू कुरामा ठिकै छ है। हस्, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौं। कार्यक्रम एकैछिन पालो भएको छ विश्रामको, विश्राम पछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ख्यातम आफ्ना गया दिनकी रे आपौने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा बहुत ती जानकारी भएका बहुत वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नरे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क की लेखाई ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा की लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेराउन सकन्छौ आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा लागिरहेको छु। हरेक दिन हामी तपाईसँग जोडिन्छौ। धेरै सज्जनहरूलाई थाहा नहुन सक्छ, तपाईँहरूलाई लाग्न सक्छ हामीलाई कुन नम्बरमा फोन गर्ने होला भनेर मनमा कौतूहलता छ भने सुन्नु होला ध्यान दिएर। दुईटा नम्बर छन्, दुईटा नम्बरमा एउटा एनटीसीको नम्बर र एउटा एनसीएलको नम्बर छन्। 9843975658 यो नम्बरमा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति अनि समयको आधारमा धेरैभन्दा धेरै कुराहरू हामी जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी लामो समयदेखि तपाईँहरूको बारेमा जानकारी दिने प्रयासमा छौं। कोही जिज्ञासु लाइनमा हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्ख सभादेखि नारायण भट्ट।
0: नारायण भट्ट, तपाईँले कुन नम्बरमा फोन गर्दै हुनुहुन्छ? यहाँ त फोन लागेन भने हैरान गर्नुहुन्छ त।
1: एनटिसी
0: नम्बर भन्न मिल्छ त्यहाँबाट? तपाईँले भनिदिनु त, मैले भनेको सबैले बुझ्नु भएन कि?
1: 98
0: ए हजुर
1: हजुर,
0: फेरि भन्नु त।
1: 98 4 57 97 6 58
0: ए, अनि त मलाई यानसेलको पनि फोन नम्बर थाहा छ भन्नु त।
1: 98 1 42 73 6 1
0: ल, अब अरू थाहा पाउनुभयो। अहिले कहाँदेखि बोल्दै हुनुहुन्छ तपाईँ?
1: शङ्खुवासभा।
0: शङ्खुवासभाबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
1: रेडियो शङ्खुवासभा।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म आफ्नै बारेमा हेर्न चाहन्छु।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2070 साल।
0: आहा।
1: मङ्सिर महिनाको 17 गते।
0: मङ्सिर महिनाको 17 गते के बार थियो?
1: 17 गते सोमबार।
0: कति बजे भयो जन्म?
1: सोमबार राति 1:02
0: 1:02 के बारको राति, के बारको बिहान, अनि कुन जिल्लामा?
1: शङ्खुवासभा जिल्लामा। 17 गतेको राति 18 गतेको बिहान।
0: के बार राति?
1: राति मङ्गलबारको बिहान।
0: कति वर्ष हुनुभयो तपाईँ?
1: म अहिले 13।
0: तपाईँ 13 वर्षको मान्छेलाई आफ्नो साल महिना गते समय सबै हेराउन मन लाग्यो है? कतिको सुन्नुहुन्छ कार्यक्रम तपाईँ?
1: दैनिक रूपमा
0: है। तपाईँको राशिको नाम नेत्र नाम आउँछ, वृश्चिक राशि हुन्छ। के राशि अनि गर्नु भएको थियो?
1: वृश्चिक राशि।
0: नाम के थियो? चिना बनाउनु भएको छ अरे घरमा बुवा आमाले?
1: नाम त यहाँ चिना मिलेको रहन्छ। नरेश।
0: नरेश कुरो बिग्रियो। नानी नुने पुरै तपाईँको एक दिनको फरक पर्यो।
1: हजुर,
0: एक दिनको फरक पर्यो कि? 16 गते राति 17 गते बिहान हो त?
1: हजुर,
0: 16 गते राति 17 गते बिहान हो त?
1: यहाँ चिनाकी बिग्रियो छ। 1:02 हो।
0: होइन, हुन त हो, तर मैले भन्न खोजेको 16 गते राति 17 गते बिहान कि 17 गते राति 18 गते बिहान?
1: 17 गते राति 18 गते बिहान।
0: 16 गते राति 17 गते बिहान हो भने बा नरेश नाम आउँछ कि भनेको मैले?
1: 17 गते राति हो।
0: पक्का हो? यो हो भने तपाईँको हजुरको चिना एकचोटि मलाई फोटो खिचेर हाम्रो वाट्सएपमा हाल्नु होला, अथवा हामीलाई फेसबुकमा गएर फलो गरेर त्यहाँ पनि हाल्न सक्नुहुन्छ। तपाईँको नाम आजबाट नेत्र नाम आउँछ, वृश्चिक राशि, औँसी भन्ने दिनमा तपाईँको जन्म भएर रहेछ, औँसीको दोष लाग्छ। अब अरू केही हेर्नु परेन, पढाइ हेर्नु पर्यो। 12 वर्षमा शनि अलि अल्छी मान्छे, यसपालिदेखि धेरै कुरामा राम्रो भएको छ, पढेर ठूलो मान्छे बन्ने खालको युग पनि राम्रै छ। 15 वर्षसम्म उल्का छ, घरमा एकैछिन पनि चुप लगाएर बस्न मन लाग्दैन। असाध्य चञ्चले ग्रह छ, उल्का भन्ने ग्रहको शान्तिहरू गर्दै पूजापाठ गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। आयु तपाईँको लागि लगभग 84 वर्ष पूरा हुन्छ। 71 वर्षमा ठूलो समस्या आउँछ, त्योभन्दा पहिले केही हुँदैन, आतिनु पर्दैन है।
1: हजुर,
0: अरू केही छ कि?
1: दाजुभाइसँग घर परिवारसँग सम्बन्ध?
0: दाजुभाइसँग घर परिवारसँगको सम्बन्ध पनि ठिकै छ, आतिनु पर्दैन, ग्रह राम्रै छन्, शान्तिहरू गर्दै पूजापाठ बेला बेलामा यसो शान्तिहरू। घरको वास्तुको लागि पनि ठिकै छ, मांगलिक परिया छ, शिरमा चाहिँ चोटपटक लाग्न सक्छ है टाउकोमा।
1: हजुर, अनि शुभ रङ शुभ अङ्क
0: दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो कालो रङ राम्रो, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ है त।
1: हजुर, राधे राधे गुरु।
0: राधे राधे। हामीसँग हुनुहुन्थ्यो यतिखेर आफ्नो जिज्ञासा शङ्खुपसभा जिल्लाबाट राखेर गइसक्नु भएको छ र हामीसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। नेपालमा हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 सीधा रूपमा सम्पर्कमा हामी तपाईसँग जोडिनेछौ र हामी तपाईसँग भएका विभिन्न जानकारीहरू दिने प्रयासमा छौं। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ। राधे राधे हजुर।
2: हजुर राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर हजुरले?
2: म यता शङ्करबाट दिपा विश्वकर्मा।
0: हजुर हजुर,
2: शङ्करबाट दिपा विश्वकर्मा।
0: कुन रेडियोबाट?
2: शङ्खुवासभाबाट।
0: अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ? अहिले
2: हजुर म आफ्नो बारेमा हेर्न लागेको छु।
0: आफ्नै बारेमा, आफ्नो साल महिना गते समय भनिदिनु त।
2: 2061 साल।
0: 61 साल
2: जेठ महिनाको,
0: जेठ महिनाको
2: 30 गते।
0: कति साल भन्नुभयो अरे?
2: 2061 साल।
0: 61 सालको अनि जेठको 30 गते सोमबार।
2: हजुर
0: ल, तपाईँसँग छुट्टिन्छु म है। 61 सालको जेठको 30 गते सोमबार पर्दैन है। के के छ अरू? यही हो नि होइन?
2: सीमामा चाहिँ यो छ अनि जन्म दर्दामा चाहिँ अर्कै छ गुरु। मैले सीमाको चाहिँ भने
0: तपाईँले मलाई जे भने पनि 61 सालको जेठको 30 गते सोमबार छैन। एकचोटि चिनाको फोटो हाल्नुहोला। हामी आज कार्यक्रममा छौँ, अलिकति व्यस्त हुन्छौँ होइन, ग्रह शान्तिमा छौँ आज हामी। तपाईँलाई म साँझसम्ममा केही कुरा जानकारी गराउँछु, अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन चाहिँ तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा तपाईँहरूसँगका विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे हजुर।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म इलामबाट कृष्ण परियार बोल्छु।
0: इलामको कुन ठाउँमा हुनुहुन्छ कृष्णजी यतिखेर?
3: इलामको देउमाई नगरपालिका चार मंगलबारे।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ मंगलबारेबाट?
3: म सनातन रेडियोबाट सुन्छु गुरु।
0: आज कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: आफ्नै बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भन्नु त?
3: 2054 साल मङ्सिर महिनाको 29 गते आइतबार दिनको 12:36
0: दिनको 12:36 कुन जिल्लामा भयो जन्म?
3: इलाम जिल्लामा
0: है
3: गुरु।
0: इलाम जिल्लामा, यो हजुरको आफ्नै है?
3: हजुर,
0: यो इलाम जिल्लामा जन्म भयो। राशिको नाम चाहिँ कबाट नाम आउँछ, कमल हो
3: हजुर। कृष्ण गुरु,
0: कलाई कि त लेख्न पाइएन, कमल नाम आउनुपर्छ। कृष्ण हो भने चिना मिस्टेक छ, थोरै समस्या आयो। चिनाको फोटो हाल्नुहोला, त पनि हेरौँला। मिथुन राशि हुन्छ, लग्नमा शनि, विद्यामा बीचमै छोड्नुभयो हो?
3: हजुर हजुर।
0: यो 21 वर्षभित्रमा राहु थियो, 21 वर्षभित्रमा पढाइ बिग्रियो, तर पढाइ बिग्रिए पनि पैसाको खाँचो छैन, राज्यक परेको छ, मान्छे सुखी बन्ने मान्छे। अलिक बेलामा बिहिबारको व्रत बसेर आर्मी पुलिसमा गएर भर्ती हुन्थ्यो। के गर्नुहुन्छ अहिले?
3: अहिले म त व्यवसाय छ गुरु, यो टेलरिङ छ।
0: ए, फलामै छुनुहुन्छ होइन?
3: हजुर हजुर।
0: राम्रै छ, ठिक छ। मैले भने त पढाइ कम, सुन न, पढाइ कम भए पनि पैसा चाहिँ कमाउन खाँचो छैन होइन त? ग्रहमा त्यही देखिन्छ, राम्रै छ। ग्रह शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्दै जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
3: हजुर हजुर। अनि गुरुले वैदेशिक रोजगारतिर के कसो हुन्छ होला?
0: अब यो तपाईँलाई यतिखेरको उमेरमा तपाईँको बिहिबारको व्रत बस्नु अनिवार्य र राज्यको परेको मान्छे विदेश किन जानु पर्यो होइन, जानै पर्ने त्यसको इच्छा भयो भने अहिले तपाईँ 29 वर्ष हुनुभएको छ, शनि भन्ने ग्रह लागिरहेको छ, शनिको शान्ति गरेर जानु राम्रो हुन्छ है।
3: अनि यो वैवाहिक जीवन चाहिँ अब बिहे गर्नलाई चाहिँ गुरु कहिलेतिर सायद यसो राम्रो होला?
0: विवाह गर्नको लागि अब शनिको शान्तिहरू गर्ने, पूजा पाठ गर्ने अनि हेरिरहेको मान्छेलाई बिहे गर्ने खोज्नु पर्दैन के रे?
3: हजुर, वैदेशिक रोजगारका लागि चाहिँ शान्ति गर्नु पर्यो गुरु।
0: हजुर,
3: शुभ रङ शुभ अङ्क चाहिँ कति होला गुरु?
0: 8 अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
3: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईँ र तपाईँको बीचमा भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी जानकारी हामी दिँदै तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 सीधा रूपमा सम्पर्कमा रहेर हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे। हजुर
4: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
4: म बगानदेखि गोरख खाकी हजुर।
0: गोरख दिदी हुनुहुन्छ यतिखेर, उता रेडियो बजिरहेको छ भने अफ गर्नु होला, फेरि फोन डिस्कनेक्ट हुन सक्छ। कुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ बझाङको?
4: म मस्ता गाउँपालिकाबाट हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: साइपल साइपल।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
4: छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भन्नु त?
4: 2067 असार महिना,
0: असार महिना
4: 27 गते आइतबार,
0: आइतबार
4: दिउँसो 2:40
0: 2:40 दिउँसो। को यो मान्छे?
4: छोरा हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँको छोरा?
4: बझाङ जिल्लामै हो।
0: बझाङ जिल्लामै हो। यहाँबाट हेर्दाखेरि राशिको नाम चाहिँ छबाट छत्रमणी नाम आउँछ, मिथुन राशि औंसीको दिनमा जन्म छ, स्वास्थ्य बिग्रिरहन्छ, औषधि मूल्यमा धन खर्च भइरहन्छ है। अहिलेको अवस्थामा ग्रहहरू अलि अशुभै छन्, चोटपटको भएर आउन सक्छ, विशेष गरी ख्याल गर्नुहोला, किनभने तपाईँको छोराको उमेरले अहिले 16 वर्षको उमेरमा उल्का भन्ने ग्रह प्रारम्भ भएको छ। पढाइमा राम्रै छ, नराम्रो होइन, तर अब यो उल्काको कारणले गर्दा अहिले पढाइमा डिस्टर्ब हुन सक्छ। घरमा कोही मान्छे अकालमा मृत्यु भएर पितृको दोष परेको योग छ। को छ
4: अकालमा? त बुवा पनि बित्नु भएको छ गुरु।
0: ला है, अनि घरमा सत्ता लाउने कुरा छैन?
4: त्यस्तो केही पनि छैन गुरु।
0: अलिकति ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नु है।
4: कुन ग्रहको पूजा गर्ने गुरु?
0: उल्का भन्ने ग्रहको शान्ति गर्नु, सूर्य ग्रहण योगको शान्ति गर्नु, महामृत्युञ्जय जपहरू गराउनु राम्रो हुन्छ है त।
4: हजुर, अनि त्यसको पढाइ कस्तो छ गुरु अहिले?
0: पढाइको लागि मैले भने त पहिले जस्तो राम्रो छैन, पढाइमा समस्या आयो, यसलाई कवचहरू धारण गरिदिनुपर्छ, अनि आइतबार पूर्णिमाको दिनमा चाहिँ लसुन प्याज माछा मासु खान नदिनु होला राम्रो हुन्छ है। ग्रहको कवचहरू हुन्छ, तपाईँले यसको लागि हामीलाई दिउँसो फोन गर्नुहोला, हामी जानकारी गराउँछौँ है त। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष यात्रा, तपाईँको साइत मुहूर्त लगायत विभिन्न कर्महरूको लागि हामी यहाँबाट तपाईँलाई जानकारी दिने प्रयासमा छौं। यतिखेर हामी कार्यक्रमको लगभग अन्तिम भागमा पनि आइसकेका छौं। तपाईँ र मेरो भेट हरेक दिन रहनेछ, दिउँसो फोन गर्नको लागि हामीलाई र हामीसँग भेटघाट गर्नको लागि तपाईँ प्रत्यक्ष रूपमा तपाईँ आउन सक्नुहुन्छ। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्नको लागि आउन सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायीको हामी तपाईँको लागि धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग भएका ज्ञानवर्धक कुराहरूलाई केही न केही जानकारीमूलक दिउँ भनेर हामी लागिरहेका छौं र हामीसँग भएका प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी परेमा दिउँसो फोन गर्नको लागि अनुरोध गरे। यतिखेर एकजना कमेन्ट छन्, कमेन्टमा हामीलाई जय श्रीवादी गुरु देव, म गोर्खादेखि हरिशरण अधिकारी तनहुँको पावर एफएम सुन्दैछु, साथै सनातन रेडियोबाट पनि सुनिरहेका छु। गुरु हजुरको मिठास वाणी, हजुरको दिव्य उपदेश सुन्दर आनन्द लाग्छ, मन खुशी हुन्छ। एकचोटि हजुरको पाउको सेवा गर्ने मन छ गुरूदेव, राधे राधे भन्नुभएको छ, धन्यवाद छ। अर्को कमेन्ट छ, गुरूदेव राधे श्याम, म भोजुरबाट सकुन विश्वकर्मा, सनातन रेडियो नेटवर्क सुन्दैछु। हिजोकै जिज्ञासा सबै भगवानको पूजा गर्दा तिथि हेरिन्छ, ओहो बिर्सिसु नि मैले त कार्यक्रमको अन्तिम भागमा आए, हिजो विश्वकर्माको बारेमा जानकारी खोज्नु भएको थियो, अहिले पनि बिर्सिन्छु, अब भर्खरै कमेन्ट आएछ, आज पनि जानकारी गराउन सकिनँ, यसको लागि क्षमा चाहन्छु। भोलि बिहान नबिर्सिकन कपीमा लेखेर तपाईँलाई जानकारी गराएर भोलि चाहिँ कार्यक्रमको शुरूआतमै विश्वकर्मा बाबाको बारेमा विशेष चर्चा परिचर्चा गर्छु। आजको लागि आज्ञा दिनुहोस्। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
9: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। म नवीन समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो एक बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै राष्ट्रिय सभाको बैठक सभा एक बजे बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। त्यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडीले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसै गरी आजै विभिन्न तीनवटा संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठनबारे छलफल हुने जनाइएको छ। खरेलका अनुसार शीर्ष नेतृत्वबीच छलफलका लागि बैठक आह्वान गरिएको हो। बाढ़ी पहिरो र सड़क मरमतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान 6 बजेसम्मको विवरण अनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सड़कहरू अप्रभावित भएका छन्। बागमती प्रदेश अन्तर्गत काभ्रेको बिपी राजमार्ग, खुरकोट नेपालथोक कटुञ्जे बेसी चल्ने सवारी साधन सञ्चालनका लागि गत भदौ 16 गतेदेखि लागू हुने गरी विशेष नियम बनाइएको छ। अर्को सूचना नभएसम्म साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म 10 टनसम्मका माल सवारी साधनहरू सञ्चालन हुनेछन्। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारू गरिने जनाइएको छ। यस्तै रसुवाका मुख्य सबै राजमार्गहरू गत भदौ 10 गते बिहान 10:30 बजेदेखि बाढ़ीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा सहर सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे कोलामा सम्भावित बाढ़ी र पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै नुवाकोटकै पासाङ लामो राजमार्ग सड़क खण्ड अन्तर्गत विदुर नगरपालिका 10 सिमटारमा भदौ 10 गतेदेखि बाढ़ीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ। धादिङको पृथ्वी लोकमार्ग पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोरङ गाउँपालिका साथ कृष्ण भीरमा गत भदौ 14 गतेदेखि पहिरोका कारण सड़क पूर्ण रूपमा ठप्प छ। पृथ्वी राजमार्गकै बेनीघाट रोरङ गाउँपालिका 10 जरङखोलामा भदौ 10 गतेदेखि र शीतल बजारमा भदौ 26 गतेदेखि पहिरो पन्छाएर सड़क एकतर्फी रूपमा सुचारू गरिएको छ। चेतवनको नारायणगढ़ मुगलियन सड़क खण्ड अन्तर्गत त्रिन खोलामा भदौ 22 गतेदेखि सड़क मरमतको काम भइरहेकाले गाड़ीको चाप हेरेर मात्र एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ। सिराहा प्रहरीले गाँजा बोकेको एम्बुलेन्सलाई पछ्याउँदै नियन्त्रणमा लिएको छ। प्रहरीले हिजो साँझ सिराहा नगरपालिका एकस्थित फुलाके सड़कबाट गाँजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। सिराहाका प्रमुख प्रहरी उपाधीक्षक वासुदेव पाठकका अनुसार एम्बुलेन्सबाट 5 वटा बोरामा रहेको 105 किलो गाँजा बरामद गरिएको छ। एम्बुलेन्सलाई छाड्दै चालक पनि फरार भएका थिए। सो विषयमा विस्तृत अनुसन्धान एम्बुलेन्सका चालकको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरी उपाधीक्षक पाठकले जानकारी दिए।

0: Coming up next,
1: The Good Morning Show.
2: कान्तिपुर डायरीमा उपअन्तर्राष्ट्रिय प्रसंग बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका सातजना नजिकका सहयोगीहरूलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 देशव्यापी जनभित्रोहलाई क्रूरतापूर्वक दबाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरूलाई अदालतले सो सजाय सुनाएको हो। यद्यपि शुक्रमा सजाय सुनाइएका उनीहरू भने अनुपस्थित रहेको समाचारमा जनाइएको छ। राजधानी ढाकामा रहेको एक न्यायाधिकरणले सो फैसला सुनाएको हो। शेख हसिनाको आवामी लिग पार्टीसँग आबद्ध ती सातजनालाई हत्या तथा हत्याका लागि उक्साउने र प्रलोभन देखाउने जस्ता मानवता विरोधी अपराधमा दोषी ठहर गरिएको छ। सन् 2024 बंगलादेशमा भएको दमनकारी घटनासँग सम्बन्धित मुद्दाहरूमा हालसम्म 68 जनालाई दोषी ठहर गरिएको छ भने 22 जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। र अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी फेरि एकपटक सन्यासका बीच अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छन्। केही समय अघि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिने बताएका मेसीले घरेलु मैदानमा अन्तिम खेल खेल्ने भएका हुन्। अर्जेन्टिनाको फुटबल संघले अक्टोबर 6 बेनिन विरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि मेसीलाई टोलीमा समावेश गरिएको जनाएको छ। यो नै उनको अन्तर्राष्ट्रिय फुटबल करियरको अन्तिम खेल हुने बताइएको छ। गत अगस्तमा सम्पन्न सन् 2026 विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका थिए। हवस् त, यसपछि कान्तिपुर डायरीको बुलेटिन यही सकिन्छ। हाम्रो अर्को बुलेटिन मध्याह 12 बजे हुनेछ। तबसम्मका लागि म नवीन बिदा हुन्छु। नमस्कार।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819320375।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल।
3: सम्पर्क नम्बर 9813655553
2: र 9843218049।
4: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9743846084।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9865349444
8: र 0295901055।
9: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
10: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रो

0: सँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरथ नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरथ नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुफत मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: सब जानकारीको लागि 029-562-061
2: 029-570-315
1: र 98-520-60-177
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्नु भएको?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँचबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँचबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752667, मोबाइल नम्बर 98655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, शंखुवा सभा।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0249140084 र 98040485827।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति सङ्घ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
0: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
0: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
0: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
0: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
0: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 0295762061,
0: 0295703315
1: र 98520607।
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, सङ्खुवा सभा।
4: आयो सबको घर घरमा तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
10: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9919327375।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9952165580 र 9942108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842257841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शंकर सभामै पहिलोपटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029560667 र 9842226667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

मनले लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ। तर मेरी माया मेरो दिलमा बसेकी छ, मसँगै बन्छ कि चाहिँ।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sanko Wasawa.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
7: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: घर पोजोङ जलवायु परिवर्तन सम्मेलन आज सकिँदै जलवायु अनुकूलनका उपाय समेटिएको साझा घोषणा पत्र जारी गर्ने तयारी। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका नजिकका 7 सहयोगीहरूलाई मृत्युदण्डको सजाय, जनविद्रोहलाई कुर्तापूर्वक दबाउने कार्यमा संलग्न रहेको अदालतको ठहर, र सन्यासका बावजूद अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी फेरि एकपटक अन्तर्राष्ट्रिय फुटबलमा फर्किने।
5: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: नमस्कार, गान्धीपुर डायरीका साथमा दीपशिखा र तारा समाचार। अब विस्तारमा,
7: सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। बिहान भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा 3 फाँटमा क्षति पुगेको छ। आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबल लगायत जलेर नष्ट भएका छन्। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। बिहान 8:30 भुइँतलामा रहेको मुद्दा फाँटमा आगो सल्किएको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार आगलागी कारण कागजात सहित फाँटमा रहेका कम्प्युटर र फर्निचर जलेका छन्। 20 र 21 फाँटमा आगलागी भएको हो। सुरक्षाकर्मीको सहयोगमा दमकलले केही बेरमै आगो निभाएका छन्। 2 अघि पनि सर्वोच्च अदालतमा आगलागी भएको थियो। त्यस बेलामा अण्डरग्राउण्डमा रहेको कार्यालयमा आगलागी भएको थियो।
4: मुस्ताङको जमसोममा जारी घरपोझोङ जलवायु परिवर्तन सम्मेलन आज सकिँदैछ। जलवायु परिवर्तन सम्बन्धी घरपोझोङ घोषणा पत्र 2083 जारी गर्दै सम्मेलन आज सकिन लागेको हो। हिजोदेखि शुरू सम्मेलनमा देशभरका 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिका साथै जलवायु विज्ञहरू र अन्य अतिथिसहित 2000 बढ़ी सहभागी छन्। विभिन्न स्थानीय तहबाट पुगेका प्रतिनिधिले आफ्नो क्षेत्रमा जलवायु परिवर्तनको असर रोक्न गरिएका प्रयास तथा जोखिमका विषयमा छलफल गरिरहेका छन्। सम्मेलनमा स्थानीय सरकारहरूले जलवायु अनुकूलनका उपायहरू आफ्ना नीति र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने साझा प्रतिबद्धता जनाउने आयोजक गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन्दले जानकारी दिए।
8: हामीले नगरेको गल्तीलाई सजाय पाइरहेछौ भने चाहिँ हामीले आवाज चाहिँ उठाउनु पर्छ। तर कस्तो भने अब हामीले चाहिँ जुन पहिलाको उठेको आवाज उठ्ने अहिले चाहिँ हामीले सबभन्दा अब यस्तो दुःखद भयो भोटेको सिबाट यसले विश्व सामूहले नै सबैले छलङ्ग बुझियो कि अब चाहिँ हिमालहरू पग्लेको रहेछ, हिमालमा यस्तो समस्या भएको रहेछ भनेर यही समयमा हाम्रो कार्यक्रम पनि सम्मेलन राख्यो। हामीले जुन सम्मेलन चाहिँ हामीले चाहिँ यो घोषणा पत्रको दिन पनि विश्व ओजन दिवस दिन आज 16 यो दिनमा चाहिँ यही दिनमा पारेर हामीले घोषणा पत्र जारी गर्दैछौ। यही फेरि प्रधानमन्त्रीजी अहिले संयुक्त राष्ट्रसँगको उसमा पनि जाँदै हुनुहुन्छ। अब फेरि नोभेम्बरमा कोप पनि छ 31 अनि यसमा चाहिँ सोच्छ अब मन्त्रीज्यूलाई पनि हामीले हिजो मात्र कुरा राखेको थियो उहाँलाई यही कुरा लानुपर्छ तपाईँले भनिनु जानुहुन्छ यो कृषि त भन्नु पर्दा पर्यावरण मन्त्रालयको मन्त्रीज्यू उहाँलाई पनि एक कुरा जस चाहिँ अहिले चाहिँ हाम्रो आवाज चाहिँ पक्का सुन्छ संयुक्त राष्ट्रले विश्वले चाहिँ अब भनौँ न हामीले क्षति अब भनौँ डिजास्टर भयो चाहिँ मायाले दिने होइन हामीलाई किनकि हाम्रो समस्या बुझेर दिनु पर्यो भन्ने किसिम डिजास्टर भएपछि सबैले सहयोग गर्छु भनौँ न विभिन्न अन्तर्राष्ट्रिय विभिन्न देशहरूले सहयोग गर्नुपर्छ अहिले परिसकेपछि होइन कि हामीलाई त पर्छ भन्ने थाहा छ सबैलाई हाम्रो त हामीलाई अलग्गै फन्ड हुनु पर्यो हाम्रो यहाँ यो देशको लागि
7: अर्थमन्त्री स्वर्णिम वाग्लेले भोलिदेखि हुने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा लगातार 3 उच्चस्तरीय नीतिगत छलफलमा सहभागी हुने भएका छन्। उनले त्यहाँ भारतका वरिष्ठ कूटनीतिज्ञ व्यापारिक अगुवा र नीति निर्माताहरूसँग अन्तर्क्रिया गर्नेछन्। ती कार्यक्रमहरूमा उनी भारतका वरिष्ठ कूटनीतिज्ञ व्यापारिक अगुवा र नीति निर्माताहरूसँग भेट्ने अपेक्षा गरिएको छ। आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणको निम्तोमा वाग्ले बिहिबारदेखि शनिबारसम्म भारत भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा वाग्ले विदेश मन्त्री एस जयशंकर सीतारमण र सम्भवतः वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलसँग भेटवार्ता गर्नेछन्। कान्तिपुर कर्मी अनिल गिरीसँग कुरा गर्दै वाग्ले आफ्नो भ्रमणका क्रममा कूटनीतिक व्यापार र विकास नीतिमा केन्द्रित 3 उच्चस्तरीय छलफल तय भएको बताए। भारतीय मन्त्री परिषदका प्रमुख मन्त्रीहरू तथा अन्य संघको भेटवार्ताका अतिरिक्त उनी कूटनीतिक व्यापार र विकासमा केन्द्रित 3 नीतिगत छलफलमा सहभागी हुनेछन्। जयशंकर र सीतारमणसँगको भेटवार्ताका क्रममा वाग्ले नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने अपेक्षा गरिएको छ। भोटेकोसि बाढ़ीपछि भारतले दिएको सहयोग र सन् 2015 भूकम्पपछि जस्तै विपत्तिपछिको पुननिर्माणका लागि सम्भावित सहायता समेत समावेश छ। भोलि बिहान वाग्ले इण्डिया इन्टरनेशनल सेन्टरले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् भने शनिबार कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्री सीआईआईईले आयोजना गरेको व्यापारिक छलफलमा सहभागी हुनेछन्।
9: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा शुरू भएको बैठकले भोटेको सिवाडीपछिको पुननिर्माण तथा पुनस्थापनाका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने विषयमा निर्णय गर्ने बताइएको छ। भदौ 10 गते भोटेको त्रिशुलीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। भदौ 11 गते बसेको सर्वदलीय बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा खोजी उद्धार, राहत वितरण तथा स्थापनको विषयमा 10 संकल्प गरेको थियो। भदौ 15 गते बसेको दोस्रो तहका नेताहरूको सर्वदलीय बैठकले 10 संकल्पलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो। बैठकमा रासोपाका सभापति लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरूषोत्तम यादव, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिष्ट पार्टीबाट सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाबाट नेता ज्ञानबहादुर शाही, जनमत पार्टीबाट अध्यक्ष डाक्टर सीके राउत लगायत नेताहरू सहभागी छन्।
7: अविरल वर्षाका कारण तनहुँको शुक्ला गण्डकी नगरपालिका 2 स्थित एकले खेतमा 13 घरमा बाढ़ीको पानी पसेको छ। आज बिहान करिब 2 ताकुन डाँडाको खोल्सीमा पानीको वहाव बढ़ेपछि स्थानीयवासीका घरमा बाढ़ीको पानी पसेको हो। घटनाको जानकारी प्राप्त हुनसाथ अस्थायी प्रहरी पोस्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली उद्धार तथा सुरक्षाका लागि घटनास्थलतर्फ खटिएको थियो। हाल बाढ़ीको पानी समेत पूर्ण रूपमा घटिसकेको छ। अविरल वर्षाका कारण खोल्सी तथा नदी नालामा पानीको वहाव बढ़न सक्ने भएकाले स्थानीय प्रशासन तथा प्रहरीले सतर्क रहन आग्रह गरेको छ।
9: यसैबीच मनाङको नासो गाउँपालिका तीन खुत्रेमा आज बिहान ठूलो पहिरो खस्दा बेसी शहर चामे सड़क अवरूद्ध भएको छ। रातभर परेको वर्षाका कारण बिहान पख माथिल्लो डाँडाबाट ढिस्को सहित ठूला ढुङ्गा खसेपछि सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। पहिरोका कारण गन्तव्यतर्फ हिँडेका सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। सड़क खुलाउने प्रयास भइरहेको भए पनि पहिरो ठूलो भएकाले कति समय लाग्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहराले बताए।
7: स्थानीय बजारमा सुन चाँदीको मूल्य बढ़ेको छ। सुनको मूल्य आज तोलामा 1,700 रूपियाँले बढ़ेको हो। यो सँगै सुनको मूल्य तोलामा 3,01,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा 85 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,685 रूपियाँमा कारोबार भइरहेको छ।
9: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै राष्ट्रिय सभाको बैठक सभा 1 बजे बस्दैछ।
7: सिराहा प्रहरीले गाजा बोकेको एम्बुलेन्सलाई पछ्याउँदै नियन्त्रणमा लिएको छ। प्रहरीले हिजो साँझ सिराहा नगरपालिका 1 स्थित हुलाकी सड़कबाट गाजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार एम्बुलेन्सबाट 5 वटा पुरामा रहेको 105 किलो गाजा बरामद गरिएको छ। एम्बुलेन्सलाई छाड्दै चालक भने फरार भएका छन्। सो विषयमा विस्तृत अनुसन्धान एम्बुलेन्सका चालकको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका साथ नजिकका सहयोगीहरूलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 को देशव्यापी जनविद्रोहलाई कुर्तापूर्वक दबाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीहरूलाई अदालतले सो सजाय सुनाएको हो। यद्यपि सो क्रममा सजाय सुनाइएका उनीहरू भने अनुपस्थित रहेको समाचारमा जनाइएको छ। राजधानी ढाकामा रहेको न्यायाधिकरणले सो फैसला सुनाएको हो। शेख हसिनाको अवामी लीग पार्टीसँग आबद्ध ती सातैजनालाई हत्या तथा हत्याका लागि उक्साउने र प्रलोभन देखाउने जस्ता मानवता विरोधी अपराधमा दोषी ठहर गरिएको छ। केही वर्ष अघि बंगलादेशमा भएको दमनकारी घटनासँग सम्बन्धित मुद्दाहरूमा हालसम्म 68 जनालाई दोषी ठहर गरिएको छ भने 22 जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। कान्तिपुर डायरीमा अब खेल प्रसंग। अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सी फेरि एकपटक सन्यासका बीच अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छन्। केही समय अघि मात्रै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएको बताएका मेस्सीले घरेलु मैदानमा अन्तिम खेल खेल्ने भएका हुन्। अर्जेन्टिनाको फुटबल संघले अक्टोबर 6 बेनिन विरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेको छ। यो नै उनको अन्तर्राष्ट्रिय फुटबल करियरको अन्तिम खेल हुने बताइएको छ। गत अगस्तमा सम्पन्न सन् 2026 को विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु ल, हेर त यो कस्तो छ।
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना

0: तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल सम्कुवा सभा
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801
3: जनक पौडेली 9852058344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल सम्कुवा सभा
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
8: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803992089। खादबारी नगरपालिका 9 तुम्लिन्टार एयरपोर्ट गेट।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
13: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
15: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 98 60 96 40 00
16: र 98 19 32 73 75।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
6: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 0 29 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
12: 029570315
2: र 98520177
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
13: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
14: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

DJ Wale with Mr. Raj.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 9843347262,
4: 9010555580
5: र वाट्सएप नम्बर 9852028646।
6: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खाँदबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।
7: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफद मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
9: ओहो लु, नमस्कार है सर।
10: ओहो लु, नमस्कार है सर। नमस्कार।
9: अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 9615349444
11: र 9095901055।
10: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आकृति गर्ने,
12: दाँतको एक्सरे सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, शंखुवा सभा।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
18: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेरन विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनै
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: नमस्कार है वडा अध्यक्षज्यू
6: नमस्ते नमस्ते के भन्नु भयो त
5: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
6: त्यस्तो के कुरा थियो कुन्नी
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
7: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
8: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
9: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
12: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 98422776
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
15: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
15: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
14: प्रोप्राइटर लक्ष्मी काफले
15: सम्पर्क 98433-47-262
14: 98-10-55-55-85
15: र व्हाट्सएप नम्बर 98-5-20-28-646
16: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
17: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98-5-20-29-47 98-00-90-0062
7: ए निशा
18: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
19: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
18: हाम्रो सेवाहरू
19: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सङ्खुवा सभा।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
7: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
12: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1, प्रगति टोल।
13: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825201580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले,
17: सम्पर्क 9843347262,
16: 9010555580
17: र वाट्सएप नम्बर 9520286646।
18: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
18: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
18: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
17: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
17: सम्पर्क नम्बर 9860964000
16: र 9193376775।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuasabha 95.5 MHz।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै पर्वो बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थुप्रिने क्रम बढ़दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1 लाख नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र सन् 2027 को आईपीएल अक्सन भारतमा हुने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद सचिवालयले संसदीय काम कार्यवाहीलाई प्रविधि मैत्री र कागज रहित बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू गरेको छ। आज आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा यो प्रणालीको शुभारम्भ गर्नुभयो। संसदका काम कारोबारलाई थप छिटो व्यवस्थित र प्रभावकारी बनाउन शुरू गरिएको यस प्रणाली मार्फत सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदान प्रदान गरिनेछ। यस प्लेटफर्ममा विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी, समितिका बैठक व्यवस्थापन र बहसका सर्वेदृश्य अभिलेख राखिनेछ। साथै नागरिकले सार्वजनिक पोर्टल मार्फत विधेयकमा सुझाव वा संशोधन पठाउन सक्नेछन् भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ। एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्न सकिने। यस प्रणालीको डेटा सुरक्षा सरकारी डेटा सेन्टर मार्फत मिलाएको सचिवालयले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख डोलप्रसाद अरियालले नेपालको सम्पूर्ण संसदीय इतिहासलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आउँदो 500 वर्षपछि समेत नेपालको संसदीय इतिहास अध्ययन गर्न सकिने गरी डिजिटल अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेका भन्दै उहाँले संसदका अडियो र भिडियो सामग्री पनि सुरक्षित राखिने बताउनुभयो। राज्यका सबै निकाय र सेवा प्रवाहलाई नागरिकमुखी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको उहाँको भनाई छ। संघीय संसद सचिवालयले यस प्रणालीबाट नागरिकको राज्य नेतृत्व र संचार माध्यमप्रतिको विश्वास थप मजबूत हुने अपेक्षा लिएको छ। आज बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राज्यसभा सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकले सभामुख मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो। शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ। अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायत सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते भोटेपछि हुँदै आएको बाढ़ीको नामाकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्। सरकारले रसुवाको भोटेकोश नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलनीति तथा अनुसन्धान विज्ञ देवेश वेलवासेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा जलविद डाक्टर नरेन्द्रमान शाक्य, ग्यासियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले विस्तृत अनुसन्धान गराउन लागेको जनाएको छ। समितिले हिमाली भू जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सैटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने जनाएको छ। 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको छ। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दा निक्षेपको औसत अधिकतम ब्याजदर 0.4% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.08% झरेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्।
कुमारी, नबिल एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कले ब्याजदर घटाएका हुन्। बाँकी 16 स्थिर छ। वाणिज्य ब्याङ्क मध्ये असोजमा सबैभन्दा धेरै प्रभु ब्याङ्कले 4.55% ब्याज दिनेछ। सबैभन्दा कम कुमारी ब्याङ्कबाट 3.73% मात्रै ब्याज पाइन्छ। ब्याङ्कहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दती खातामा भन्दा 1% ब्याज दिने गर्छन्। लामो समयदेखि ब्याङ्कहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि ब्याजदर घटिरहेको छ। अहिले ब्याङ्कहरूसँग झण्डै 15 रूपियाँ भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय ब्याङ्कहरूले 3% र 2.50% ब्याजदरमा राष्ट्र ब्याङ्कमा लगेर पैसा राखिरहेका छन्। यसरी 13.61 रूपियाँ राखेका छन्। अहिले मासिक 2 भन्दा बढ़ी रेमिट्यान्स भित्रिरहेकाले पनि ब्याङ्कहरूमा पैसा थुप्रिरहेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछुरिङ राई विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपाध्यक्ष राई र उनका छोरा सुनिल नाछुरिङ राई विरूद्ध आज आरोप पत्र दायर गरेको हो। उनीहरूमाथि आर्थिक वर्ष 2080-81 सञ्चालन भएको 90 दिने ढाँका सिलाई बुनाई तालिममा प्रशिक्षकको काम दिलाए बापत 45,000 रूपियाँ घुस लिएको आरोप छ। उपाध्यक्ष राईले घुस रकम आफ्ना छोरा सुनिलको बैंक खाताको क्यूआर कोड मार्फत पठाउन लगाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। आमा छोराकै मिल्नेमतोमा घुस लिएको र दिलाएको पुष्टि भएपछि आयोगले दुवैजनालाई 45,000 रूपियाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको संख्या पहिलो पटक 1,00,000 नागेको छ। जापानमा अहिले 1,07,677 जना 100 वर्ष वा त्योभन्दा धेरै उमेरका व्यक्तिहरू रहेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संख्या विश्वमै सबैभन्दा धेरै हो। यसमध्ये 88% महिला छन्। सबैभन्दा धेरै उमेरकी महिला क्योटो शहरकी 114 वर्षीय किसिमातो फुयो र सबैभन्दा धेरै उमेरका पुरूष कुमा मोतोकाब 112 वर्षीय कातो हिकारुर हुनुहुन्छ। त्यहाँको स्वास्थ्य मन्त्री केनिचिरो एउनाले चिकित्सा र प्रविधिमा भएको प्रगतिको उल्लेख गर्दै यति धेरै मानिसहरू लामो स्वस्थ र सक्रिय जीवन बिताइरहेकामा आफू खुशी भएको बताउनुभयो। तर उहाँले दिगो सामाजिक सुरक्षा प्रणाली कायम राख्न देशले सामना गरिरहेको चुनौतीबारे पनि सचेत गराउनु भएको छ। विशेषज्ञहरू जापानीहरूको लामो आयुको श्रेय स्वस्थ खानपान र सक्रिय जीवनशैली लगायतका विभिन्न कारकहरूलाई दिन्छन्। त्यस टापु राष्ट्रको खानपानमा मुख्यतया माछा, तरकारी र भात समावेश हुन्छन्। यसमा धेरैजसो पश्चिमी खानपानको तुलनामा स्याचुरेटेड फ्याट अर्थात संतृप्त बोसो कम हुन्छ। वृद्धवृद्धा पनि नियमित रूपमा हिँड्छन्, सार्वजनिक गाड़ी प्रयोग गर्छन्, साइकल चलाउँछन् र स्ट्रेचिङ गर्छन्। अब खेल खबर। सन् 2027 इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रसारणलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गवर्निङ काउन्सिलको बैठकले यस्तो निर्णय गरेको हो। सन् 2023 केरलाको कोचीमा भएको अक्सनपछि पछिल्ला संस्करणहरू दुवै जेद्दा र अबुधाबीमा आयोजना भएका थिए। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र मिनी अक्सन हुनेछ। यस्तै सन् 2028 मेगा अक्सन फेरि विदेशमै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। यो निर्णय फ्रेन्चाइजहरूलाई दिएको आश्वासन अनुरूप नै छ। उनीहरूले मिनी अक्सनका लागि आफ्ना टोलीहरू विदेश लैजाँदा आइपर्ने व्यवस्थापकीय तथा संचालनगत चुनौतीबारे चिन्ता व्यक्त गरेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुरू। नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा रहेको सभामुख अरियालको भनाई। विपद व्यवस्थापनका विषयमा सर्वदलीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने सर्वदलीय बैठकको निर्णय। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। बैंकको ब्याजर घट्ने क्रम असोजमा पनि रोकिएन। व्यक्तिगत मुद्दा दिन सबैभन्दा धेरै प्रभु बैंकमा 4.55% ब्याज पाइने। कर्जा लगानी नबढ़ेपछि बैंकमा पैसा थोप्रिने क्रम बढ़दै। जापानमा 100 वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसको संख्या 1,00,000 नाग्यो। स्वस्थ खानपान र सक्रिय जीवनशैली लामो आयुको कारक। र सन् 2027 आईपीएल अक्सन भारतमा हुने।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: कृषि मन्त्र नार्कसँग।
12: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। प्रहरीले काठमाडौँको बबरमहलबाट थापातलीतर्फ जाने माइतीकर मण्डलाको सड़क खुला गरेको छ। माइतीकर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरूद्ध हुँदै आएका थापातलीतर्फ जाने सड़क प्रहरीले आज खुला गरेको हो। लामो समयदेखि धरनामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएको छ। सड़कमा नै टेन्ट राखेर निरन्तर धरना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाएको प्रहरीले

चिकित्सक तथा वैज्ञानिकहरू सहभागी हुने जानकारी दिनुभयो। भास्कुलर भनेको मानव शरीरमा सिरदेखि पाउसम्म रहेका रक्तनलीको अध्ययन, रोग पहिचान र उपचारसँग सम्बन्धित चिकित्सा विधि हो। अध्यक्ष डाक्टर पाण्डेका अनुसार पहिलो संस्करणमा सहभागी 40 भन्दा बढ़ी विदेशी विशेषज्ञहरू माउन्टेन फ्लाइट र अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए। यसपटक पनि सम्मेलनपछि धेरैजसो विदेशी चिकित्सकहरूले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्। यसले नेपालको पर्यटन र चिकित्सा विधा दुवैको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ। काठमाडौँको तारकेश्वर नगरपालिका 6 गैराती मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ। बागमती प्रदेश 87P6864 नम्बरको मोटरसाइकलको ठक्करबाट तारकेश्वर नगरपालिका 6 घर भएका 55 वर्षीय

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।
6: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिका

0: अमेरिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएको लिक, लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, शंखुवासभा।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 76 75।

0: भाइ बहिनी आज रमाइलो गर्नुपर्छ, लाउरीहरू आउनुपर्छ, उके बाल ए नानी हो हेर्नु त लाउरीहरू आउनुपर्छ, मजाले नाचेर रमाइलो गरेर पठाउनु पर्छ, देख्यौ त हामीले
1: नानी भनेर आएको

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
5: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आयो सबको घर घरमा आयो।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
11: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98-96-40-00
12: र 98-19-32-76-75।
13: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
14: पोखरो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692199। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।

whatever.

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: त्यस्तो के कुरा थियो?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: क्या यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी, सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
1: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन त काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
16: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
16: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
16: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
16: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
16: सम्पर्क 0291400084 र 9804045827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 98525607177।
6: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
7: खादबारी नगरपालिकाको अनुरोध।
8: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न हुन सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
10: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
0: More style, more design. Total Tailors.
3: Aayo sabko ghar ghar maayo.
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्रे।
8: सम्पर्क 9843347262,
7: 9010555580
8: र वाट्सएप नम्बर 9852286646।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
12: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: खाँदबारी नगरपालिकाको अनुरोध।
13: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
14: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
13: डेंगू रोगको रोकथामका उपायहरू:
14: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
13: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
14: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
13: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
14: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी सङ्खुवा सभा।

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

फल बिउ नपाएका किसानलाई एक मार मकैको घाटा भुल्न नपाउँदै धान संकटमा उत्पादन घट्ने पिरलो। जेई फैलिएको झापामा खोप अभियान सञ्चालन हुँदै स्थानीय सरकारहरू पनि तयारीमा, जोखिम समूहमा रहेकाले अनिवार्य खोप लगाउन आह्वान। ओखलडुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, खोटाङमा बाँदरले हानेको गोली लागेर एकजनाको ज्यान गयो। प्यालेस्टाइनको गाजापट्टीमा रहेको अपार्टमेन्ट भत्कन्दा कम्तीमा 100 जना पुरिए, केहीको शव फेला, केहीको उद्धार। र दमकमा प्रदेश स्तरीय भेटरन च्यालेन्ज कप फुटबलको तयारी, असोज 15 देखि हुने प्रतियोगितामा 12 टोलीले भाग लिने।

0: जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमसिकर 103.3 मेगाहर्जसँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मान साक्य, ग्लेसियोलिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज दिताल, जल विद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले कारण खोज्न समिति बनाएको हो। समितिले हिमाली भूभागको जोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सेटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ। तीन चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिइएको छ। झापामा पछिल्लो समय जापानीज इन्सेफलाइटिसको संक्रमण र यसबाट हुने मृत्युले स्वास्थ्य क्षेत्रको चिन्ता बढ़ाएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा 95 जनामा एक्यूट इन्सेफलाइटिसका लक्षण देखिएका छन्। तीमध्ये 12 जनामा जापानी इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ भने 6 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 4 महिला र 2 पुरूष छन्। यसपटक बालबालिकासँगै 30 वर्ष माथिका नागरिकलाई लक्षित गरी विशेष खोप अभियान संचालन गर्न लागिदैछ। अभियानलाई प्रभावकारी बनाउन दमक नगरपालिकाले पनि तयारी तीव्र पारेको छ। दमकमा मात्र 56728 जनालाई खोप लगाउने लक्ष्य छ। बुधबार दमकमा जापानीज इन्सेफलाइटिस विरूद्धको खोप अभियान अन्तर्गत पालिका खोप समन्वय समिति र सरकारवालाका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। त्यस कार्यक्रममा नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत ब्रजेश कुमार मेहताले खोप अभियान तीव्र पारिएको जनाउनु भएको हो। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: पटकेशमा मृत्यु विश्लेषण गर्दा विभिन्न सडकका भित्री मधेसका जिल्लाहरूमा जेहीको जोखिम कायम रहेको देखिन्छ। जाने जुन जोखिम अहिले हाम्रो रहेको छ। झापा जिल्लामा 64/65 15 वर्ष मुनिका बालबालिकालाई लक्षित गरी ज्यापनिज इन्सेफलाइटिस विरूद्ध खोप अभियान सञ्चालन गरिएको थियो। त्यसपछि ज्यापनिज खोपलाई नियमित खोपमा कार्यक्रम समेत दिन सकिएको छ। अहिले चाहिँ बच्चाहरूमा हामी नियमित रूपमा यो खोप चाहिँ लगाइरहेका छौँ। जिल्लामा ज्यापानिज इन्सेफलाइटिसको केस धार उच्च रहँदै गए पछि विक्रम 2073 पनि हामीले यसलाई 15 वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै ज्यापानिज खोप हामी सञ्चालन गरेको। विगत अभियान र नियमित खोप कार्यक्रमबाट मुख्यतः बालबालिका त्यस पक्षीय पुस्ता समित्दै गए पनि 30 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूमा ज्यापानिज इन्सेफलाइटिसको खोप जन्ने सुरक्षा पूर्णको रूपमा कम रहेको हुन सक्ने देखिन्छ। 30 वर्षभन्दा माथिमाथि यसको चाहिँ कुनै पनि किसिमको चाहिँ खोपहरू भएको छैन। किनभने हामीले 65/65 15 वर्ष मुनि लगाएको ती मान्छेहरूले 30 वर्षसम्म पुग्नु होला होइन। तर 30 वर्षभन्दा माथिका त ज्यापानिज इन्सेफलाइटिसको कुनै पनि खोप नम भएको छैन र रोगसँग लड्ने क्षमता पनि छैन।
2: ओखलडुङ्गाको माने भन्ज्याङ गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 1 जना घाइते भएका छन्। माने भन्ज्याङ 8 रागापुरमा बुधबार बिहान करिब 10 बजे ढुङ्गा बोकेर जाँदै गरेको ट्र्याक्टर अक्करे भीर नजिकैबाट सड़कभन्दा करिब 500 मिटर तल खसेको हो। दुर्घटनामा माने भन्ज्याङ 8 का 65 वर्षीय छविलाल तिमिल सिन्हा र 20 वर्षीय रविन मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलडुङ्गाका प्रमुख डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो। प्रहरीका अनुसार रागपुर स्थित शिवदूती माध्यमिक विद्यालय नजिकैको हिलाम्मे सड़कमा ग्राभेलका लागि ढुङ्गा लिन गएको ट्र्याक्टरमा चालक सहित पाँचजना सवार थिए। दुर्घटनाका क्रममा दुईजना भने हाम फालेर जोगिएको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक 24 वर्षीय मिलन राई पनि घाइते भएका छन्। उनको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। झापाको मेचीनगरमा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर 3 बाउन्डाङ्गीको पहले धाप स्थित धान खेतमा बुधबार बिहान 6:30 बजेतिर एउटा भाले हात्ती मृत फेला परेको हो। हात्तीको मृत्युको कारण खुलेको छैन। घटनास्थलमा पुगी प्रहरी र वन कार्यालयको टोलीले अध्ययन थालेको छ। खोटाङमा बाँदरले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 11 खार्मीमा सँगै बाँदर खेद्न गएका दाईले बाँदरलाई हानेको गोली लागेर भाइको मृत्यु भएको हो। खार्मीको निगाले स्थित महावीर जंगलमा 53 वर्षीय श्यामबहादुर तामाङ र 54 वर्षीय भलाबहादुर तामाङ बाँदर खेद्न गएका थिए। मंगलबार दिउँसो 2:30 बजेतिर भलाबहादुरले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर श्यामबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने श्यामबहादुर गोली चलाउने भलबहादुरको काकाको छोरा रहेको बताइएको छ। दुईतिरबाट छेकेर बाँदर खेद्ने क्रममा भलाबहादुरले गोली चलाउँदा अर्कोतर्फ रहेका श्यामबहादुरले लागेको थियो। भलाबहादुर र भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। संविधान दिवस 2083 अवसरमा संखुवासभाको खाँदबारीमा विविध कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, बुद्धिजीवी तथा नागरिक समाजको उपस्थितिमा बुधबार बसेको बैठकले संविधान दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरेको हो। असोज 2 गते बिहान 6:30 बजे म्याराथन दौड़ आयोजना गरिनेछ। खाँदबारी 1 स्थित टुण्डीखेलबाट लभिङ हिल्ससम्म दौड़ संचालन गर्ने कार्यक्रम तय गरिएको छ। यसै गरी बिहान 7 बजे टोणीखेलदेखि बस पार्कसम्म नगर सरसफाई कार्यक्रम हुनेछ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईका अनुसार असोज 3 गते बिहान 9 बजे प्रभात फेरी आयोजना गरिनेछ। जिल्ला प्रशासन कार्यालयको गेटबाट शुरू हुने प्रभात फेरी जिल्ला समन्वय समितिसम्म पुग्नेछ। संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा अन्तर्क्रिया कार्यक्रम हुनेछ। कार्यक्रममा नेपालको संविधान र नेपाली समाजको रूपान्तरण विषयको छलफल तथा अन्तर्क्रिया गरिनेछ। यस्तै साँझ पोखरी बजारमा दीप प्रज्वलन गरिनेछ। जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका आफ्नै कार्यालय परिसरमा पनि साँझ दीप प्रज्वलन गर्ने निर्णय भएको छ। यसका साथै जिल्ला स्थित आम संचार माध्यम मार्फत संविधान दिवस 2083 अवसरमा शुभकामना सन्देश प्रसारण गर्नका साथै विभिन्न अन्तर सम्वाद कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ। म्याराथन, नगर सरसफाई, प्रभात फेरी, अन्तर्क्रिया र दीप प्रज्वलन जस्ता कार्यक्रम मार्फत खाँदबारीमा संविधान दिवसलाई सहभागितामूलक रूपमा मनाउने तयारी गरिएको हो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुल सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डी, इच्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बाथ, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, बथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक्ष थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052। मोबाइल नम्बर 9856270552।
2: ब्रेकपछि बाँकी खबर। समयमा मल र बिउ समेत नपाएका किसान प्रतिकूल मौसमका कारण फेरि निराश भएका छन्। तेलन बाली, मकै बाली हुँदै जसोतसो गाबो गाडेको धान बाली अहिले संकटमा छ। राम्रोसँग जरा भिज्ने गरी पानी नपरेपछि पोटाउने बेलामा सिंचाई तथा यूरिया मल छर्न नपाएका किसान मेहनतको त कुरै छोडौ, धान फुल्ने र दाना लाग्ने हो कि होइन चिन्तामा परेका छन्। एक रिपोर्ट।
8: एकपछि अर्को बालीमा प्रकृतिले ठगेपछि खेती गर्ने कृषकहरू निराश भएका छन्। हिउँदे तेलहन बाली र मकै बालीले ढोका पाएका किसानहरूलाई फेरि धान बालीको अवस्था हेर्दा पीड़ामाथि झन वज्रपात पर्न गएको छ। हरेक वस्तुको मूल्य साहु तथा विक्रेताले तोक्छ, तर किसानले उत्पादन गरेको वस्तुको मूल्य अरूले निर्धारण गर्छन्। यसप्रति पनि कृषक रुष्ट छन्।
9: जेसिबी ल्याएर यो मुहानहरू सबै फर्काइदिएको, यसपालि भनेको एउटा केही गरेर होइन, ओडाबाट हामीले अलिकति बजेट ल्याएर यो पैनीको मुहान चाहिँ अलिकति सफा गऱ्यौँ। त्यहाँदेखि उता केही गरेर होइन, सिँचाइको लागि माग्न गयो भने उपमेयरले के भन्नुहुन्छ भने आवास क्षेत्रमा पर्छ तपाईँको खेती, त्यस कारणले मोटर पाउनुहुन्न भन्नुहुन्छ। एउटा हामीलाई 4 इन्चीको मोटर दिनु भने हामीलाई यो पैनीको समस्या हुने थिएन। अब राज्यले के गरेको छ भन्ने कुरा हामीलाई थाहा भएन। हेर्नु भन्नलाई भनेको तपाईँको जे भन्छन्, तर किसान मरेको मरै हुन्छ। पोर्सन मैले बेचेको मकै 1200 रुपियाँ मन, अहिले भनेको काँटामा लिएर भने 1000 रुपियाँ मन भन्छ, खनखनी रुपियाँको मकै। हाम्रो व्यवस्थापन हुँदैन। हामीले मरुन्जेल दुःख गरेर धान उत्पादन गर, धान भन्नुहुँदैन तपाईँको काँटा लिएर गर्ने माडेले 1000 रुपियाँ मन भन्छ। एउटा खेताल लाउनु पर्यो भने 4-5 सय लाग्यो, अहिले 600 भन्छन् रोपारले। हामी किसान भनेको जहिले मर्ने हो।
8: स्वदेशमा रोजगारी नपाउँदा स्थानीय जनशक्ति कमाउनकै लागि

0: मा पानी प्रशस्त बगिरहेको छ, तर बाँध बाँधेर पानीको धान बालीमा ल्याउने व्यवस्था नगरपालिकाले गर्दैदेखि बाली नाली फस्टेर अझ राम्रो हुन्थ्यो।
1: स्थानीय तथा उपल्लो निकाय किसानलाई अनुदान र अनेक शीर्षकमा सहुलियत दिएको कुरा गर्छ, तर त्यो अनुदान र सहुलियत वास्तविक किसान समक्ष आइ नै नपुग्ने उनीहरूको गुनासो छ। हरेक वर्ष पालिकाहरूमा आएको बजेट खर्च नभएर फ्रिज भएको अखबारहरूमा छापिन्छन्। अनेक समस्या झेल्ने किसानका मागप्रति त्यो बजेट काममा आउँदैन।
2: र युरिया मलको आवश्यकता पर्दै गर्दाखेरि युरिया मल पनि हामी किसानले भने जस्तो तरिकाले पाउँदैनौँ, र किसान मल पनि पाउँदैनौँ, र पानीको पनि हामीलाई धेरै असर छ। यो हाम्रो यो अहिले बेतेनीको यो जुन थापाडाङको पैनी छ, यसमा पनि हामीले आफै तरिकाले हामीले उपभोक्ताले नै हामीले दुई चार पैसा उठाएर यसलाई सञ्चालन गरिरहेका छौँ। यो विषयमा बारम्बार हामीले स्थानीय सरकारसँग पनि हामीले बारम्बार गर्दा चाहिँ अनुरोध गर्दाखेरि लगभग यो पैनीले हाम्रो 150 बिघाको चाहिँ सिँचाइ गर्छ, भनेपछि लगभग 150 भनेको 200 घर परिवारलाई, हजारौँ मान्छेलाई यसले चाहिँ बचाएको देखिन्छ। र पनि यो अवस्थामा पनि स्थानीय सरकारले हेर्दैन। मलको बेलामा हामीले त्यति नै दुःख छ, पानीको बेलामा त्यति नै दुःख छ। जतिखेर पानी आउँछ, पानी आएपछि भत्किएर जान्छ, फेरि बान्ने, फेरि भत्किने, फेरि भत्किने, यो यावतले गर्दाखेरि हामी किसानहरू चाहिँ अहिले त्यो मार्कामा छौँ।
1: हरेक मुहानहरूमा पक्की बाँध बाँध्ने अकल पुग्ने हो भने मात्रै पनि खोलामा खेर गइरहेको पानी किसानका खेतमा पुगेर दोब्बरदेखि तेब्बर अन्न उब्जनी गर्ने निश्चित हुन्छ। मुलुकभर थोरै मात्र सिँचाई हुने जमिन छन्। अधिकांश आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ। केही मात्र किसान बोरिङ गर्न सक्षम भए पनि नियमित विद्युत सप्लाई तथा भोल्टेज नहुँदा सिँचाई गर्न समस्या भोग्नु परेको छ।
3: विद्युत त छ, 7 फेस ल्याएको छ, तर लाइन काटियो काटियो गर्छ चाहिएका बेलामा, कामै दिँदैन। र अनि विद्युत भोल्टेज त्यति आउँदैन, यहाँ मोटरहरू पनि चल्दैन, अनि अर्थ भनेको मानिसलाई यहाँ समस्या नि छ। अरू बाटाको पनि समस्या छ, धुलो खानु परेको छ।
1: सरकार तथा स्थानीय निकायले समयमै मलखादको भण्डारण गर्ने र स्वदेशमै खुलेका मल उद्योगहरूलाई प्राथमिकता दिएर चल्ने हो भने समयमा किसानले प्रयोग गर्न पाउने निश्चित छ।
4: उपभोक्ता अधिकार संरक्षण तथा बजारमा हुने अनियमितता नियन्त्रणका लागि उपभोक्ता जागरण अभियान झापाले बजार अनुगमनलाई थप प्रभावकारी र नियमित बनाउने भएको छ। अभियानले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्ने, अस्वाभाविक मूल्य वृद्धि, कालोबजारी र उपभोक्ता ठगी विरूद्ध सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने निर्णय गरेको हो। बिर्तामोडमा सम्पन्न बैठकले बजारमा देखिएका उपभोक्ता हित विपरीतका गतिविधि सूचना संकलन गरी सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने र आवश्यक परे कानूनी प्रक्रियाका लागि सहयोग गर्ने निर्णय गरेको छ। बैठकमा अभियानका झापा जिल्ला अध्यक्ष शालिग्राम भट्टराईले उपभोक्ता अधिकार संरक्षणका लागि अभियानलाई कागजमा सीमित नराखी बजार स्तरसम्म पुर्याउने बताउनु भएको हो। अब सुन चाँदीको बजार भाव। हिजो र अस्ति घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुन आज तोलामा 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुनको भाव घटेको थियो, यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। आज चाँदी तोलामा 85 रूपियाँले बढ़ेर तोलाको 1,685 रूपियाँमा कारोबार भएको महासंघले जनाएको हो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
5: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
6: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गीता सुनिने, श्वास बनाउने, गीताबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
5: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
6: दाँतको

भएपछि अन्तर्राष्ट्रिय खबर प्यालेस्टाइनको गाजापट्टी स्थित एउटा अपार्टमेन्ट भवन भत्किँदा कम्तीमा 100 जना भग्नावशेषमा पुरिएका छन्। तीमध्ये कम्तीमा 50 जना छन्। गाजाको नागरिक सुरक्षा निकायका अनुसार ताल अल हावा क्षेत्रमा रहेको 6 तले भवन भत्किएको हो। त्यस निकायका प्रवक्ता महमूद बासलले एएफपीलाई बताए अनुसार सो भवन यसअघिका इजरायली आक्रमणबाट संरचनात्मक रूपमा क्षतिग्रस्त भएको थियो। भवन आज युद्धले विस्थापित भएका मानिस बस्दै आएका थिए। सो भवन स्थानीय नजिकैका पालहरूमाथि खसेको उनले बताएका छन्। उनका अनुसार कम्तीमा 11 जनाको शव भेटिएको छ। मृत्यु हुनेमा 5 जना बालबालिका छन्। 12 जनालाई जीवितै उद्धार गरिएको छ। गाजा नगरसँगको समन्वयमा उद्धार कार्य चलिरहेको अन्तर्राष्ट्रिय रेडक्रस, अरब अथोरिटी र इजिप्सियन कमिटीले जनाएका छन्। यस उद्धार कार्यमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले पनि सघाइरहेको छ। अब खेल खबर। दमकमा कोशी प्रदेश स्तरीय प्रथम दमक भेटरन च्यालेन्ज कप 2083 आयोजना हुने भएको छ। दमक भेटरन क्लबको आयोजनामा असोज 15 गतेदेखि 6 दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा झापा, मोरङ, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाका 12 भेटरन टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 1,00,000 रूपियाँ तथा उपविजेताले 51,000 रूपियाँ नगद पुरस्कार पाउनेछ। यसबाहेक विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने दमक भेटरन क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभयो। बुधबार दमकमा आयोजित पत्रकार सम्मेलन मार्फत क्लबले त्यसबारेमा जानकारी दिएको हो। प्रतियोगिताको मुख्य उद्देश्य भेटरन खेलाड़ीलाई खेलमा सक्रिय राख्नका साथै नयाँ पुस्तालाई समेत खेलतर्फ आकर्षित गर्नु रहेको छ। नयाँ पुस्तालाई भेटरन खेलाड़ीहरूसँगै खेल हेर्ने र खेल्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। बेलामा मल बिउ नपाएका किसानलाई एकपछि अर्को आएर मकैको घाटा भुल्न नपाउँदै धान संकटमा उत्पादन घट्ने पिरलो। जेरी फैलिएको झापामा खोप अभियान सञ्चालन हुँदै स्थानीय सरकारहरू पनि तयारीमा। जोखिम समूहमा रहेकाले अनिवार्य खोप लगाउन आह्वान। ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु। खोटाङमा बाँदरलाई हानेको गोली लागेर 1 जनाको ज्यान गयो। प्यालेस्टाइनको गाजापट्टीमा रहेको अपार्टमेन्ट भत्काउँदा कम्तीमा 100 जना पुरिए। केहीको शव फेला, केहीको उद्धार। र दमकमा प्रदेश स्तरीय भेटरन च्यालेन्ज कप फुटबलको तयारी। असोज 15 देखि हुने प्रतियोगितामा 12 टोलीले भाग लिने। यसको साथै अहिलेका लागि खबर परिक्रमा सकिएको छ। प्रविधिमा साथ दिने सुरजसँगै म गोपाललाई पनि बिदा दिनुहोस्। नमस्कार।

लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईं जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: भोटेकोशी बाढीबाट प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणको अनुगमन गर्न संसदीय विशेष समिति गठनका लागि दलहरूबीच सहमति। बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन। धादिङको कृष्णभीरमा भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिँदै रातिको समयमा सवारी चलाउन फ्लड लाइट चढ़ान। सुत्केरीलाई कम्तीमा 6 महिना र श्रीमानलाई 42 दिनसम्म तलब सहितको प्रसूति स्याहार विदा दिने व्यवस्था गर्ने सरकारको तयारी। संशोधन विधेयक संसदमा लैजाने गृह कार्य भएको मन्त्री गौतमको भनाई। गाजाको अल हावा क्षेत्रमा युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा कम्तीमा 20 जनाको मृत्यु, 70 भन्दा बढ़ी व्यक्ति फँसेको आशंका। र एसियाली खेलकुद अन्तर्गत भलिबलमा नेपाल आयोजक जापानसँग सोझो सेटमा पराजित।

0: नमस्कार, कान्तिपुर डायरीमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनस्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि संसदीय विशेष समिति गठन हुने भएको छ। सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी कंग्रेस सभापति गगन थापाले एक हप्ताभित्रमा संसदीय विशेष समिति गठन गर्नका निम्ति सभामुखलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिए। संसदको नियमावलीको व्यवस्था अनुसार विशेष समितिले काम गर्ने बताइएको छ। थप क्षेत्राधिकार उक्त समितिले नै तय गर्ने सहमति भएको छ। बाढ़ीपछिको खोज, उद्धार, राहत, पुनस्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि त्यस्तो समिति गठन गर्ने निर्णय भएको थापाले जानकारी दिए।
0: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश मेलवासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिमा विज्ञहरू डाक्टर नरेन्द्रमान साक्य, डाक्टर रिजन भक्त कायस्थ, डाक्टर उत्तम बाबु श्रेष्ठ, डाक्टर मेघराज धिताल, डाक्टर हरि पण्डित र अनिल पोखरेल सदस्य रहेका छन्। समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। प्रवक्ता साक्यका अनुसार भोटेकोशी बाढ़ीलाई सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिम नदीय, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिम एकपछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदको रूपमा अध्ययन गरिने भएको हो। मन्त्रालयका अनुसार तीन चरणमा अध्ययन हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी, लेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। तेस्रो चरणमा जलवायु परिवर्तनले जोखिमहरूको सम्भावना, तीव्रता वा पूर्व तयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक रूपमा मूल्याङ्कन गरिनेछ।
1: धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ। त्रिशुली नदीको वाढीले सड़कको तल्लो भाग बगाएपछि भदौ 14 गतेदेखि कृष्णभीरमा सड़क अवरोध भएको थियो। भदौ 18 गतेदेखि नजिकैको रिस्को काटेर नयाँ ट्र्याक निर्माणको काम थालिएको थियो। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका अनुसार आज साँझसम्म गाभ्रेल र नाली निर्माण सहितका काम पूरा हुनेछन्। स्थानीय तहले रातीमा समेत सवारी सञ्चालन सहज बनाउन सड़कमा फ्लडलाइट जडान गरिसकेको छ। पूर्वाधार विकास मन्त्रालयले भोलि बिहान 6 बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने जनाएको छ। कृष्णभीरमा यातायात खुलेसँगै तुइन खोलामा रोकिएका सवारी साधन पनि गन्तव्यतर्फ पठाइने बताइएको छ।
0: सरकारले सुत्केरीलाई कम्तीमा 6 महिना तलब सहितको प्रसूति विदा र श्रीमानलाई 42 दिनसम्म तलब सहितको प्रसूति स्याहार विदा दिने व्यवस्था गर्ने तयारी गरेको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा संशोधन गर्दै त्यस्तो व्यवस्था गर्न लागि कानून मन्त्री सविता गौतमको भनाइ छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयक मन्त्रीपरिषद हुँदै संसदमा लैजाने तयारी भइरहेको मन्त्री गौतमले जानकारी दिएकी छन्। उनले भनेकी छन्, विधेयकमा आमालाई कम्तीमा 6 महिना तलब सहितको प्रसूति विदा र बुबालाई 42 दिनसम्म तलब सहितको प्रसूति स्याहार विदा प्रस्ताव गरिएको छ। बच्चा जन्माउनु आमासँग जोड़िएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। सो विधेयक ल्याउने तयारी भइरहँदा संसदमा सुरक्षित मातृत्व सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता भएको छ। सांसद सीता थपलियाले प्रस्ताव गरेको सो प्रस्तावमा 98 दिनको विद्यमान मातृत्व विदा अपर्याप्त भएको उल्लेख गर्दै सुरक्षित मातृत्वका लागि थप व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
1: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त दुईवटा जलविद्युत आयोजना क्षेत्रबाट आज 10 सब फेला परेको छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङ क्षेत्रबाट 5 सब फेला परेको छ। नेपाली सेना तथा आयोजनाबाट खटिएको संयुक्त टोलीले निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा 30 शवहरू फेला परेका हुन्। उद्धार टोलीले सुरुङभित्रबाट 5 शव बाहिर निकालेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिए। त्यस्तै चिलिमे जलविद्युत आयोजनाको पावर हाउस नजिक ट्रलीले ब्रेक थ्रु गरेपछि 5 शव फेला परेको छ। नेपाली सेनाका अनुसार बाढ़ी पहिरोपछि सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीका क्रममा उद्धार टोलीले 5 शव भेटाएको बताइएको हो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: ओहो जेठा, बजार खरिद कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्नेस् त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडा छ जस्ता पाता नि किन्ने नि लाटा।
3: कहाँ काका, उला सस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?

0: टम वर्मा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरेकी छन्। सो अवसरमा प्रधानमन्त्री शाहले विपदको कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त यज्ञबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरेका थिए। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले राहत पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्री शिशिर खनालसँग विदाई भेटवार्ता गरेका छन्। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको विदाई भेटवार्ताका अवसरमा परराष्ट्र मन्त्री खनालले राजदूत श्रीवास्तवको सफल कार्यकालका लागि बधाई दिएका थिए।
2: सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। बिहान भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीनवटा फाँटमा सेती पुगेको छ। आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबल लगायत जलेर नष्ट भएका छन्। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। बिहान 8:30 बजेतिर भुइँतलामा रहेको मुद्दा फाँटमा आगो सल्किएको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार आगलागी को कारण कागजात सहित फाँटमा रहेका कम्प्युटर र फर्निचर जलेका छन्। 20 र 21 नम्बर फाँटमा आग लागि भएको हो। सुरक्षाकर्मीको सहयोगमा दमकलले आगो निभाएका छन्। 2 साता अघि पनि सर्वोच्च अदालतमा आग लागि भएको थियो। त्यसबेला अण्डरग्राउण्डमा रहेको कार्यालयमा आग लागि भएको थियो।
1: नेपालमा बाघको संख्या बढ़ेसँगै बस्ती पस्ने र मानव तथा पशु चौपायामाथि आक्रमण गर्ने बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। उद्धार गरिएका बाघ राख्ने पर्याप्त र उपयुक्त संरचना नहुँदा समस्या थपिएको छ। विज्ञहरूले जोखिमयुक्त बाघलाई समयमै नियन्त्रणमा लिएर उचित व्यवस्थापनका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने बताएका छन्। कान्तिपुर कर्मी रमेश कुमार पौडेलले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: बस्तीमा पसेर मान्छे वा घरपालुवा जनावरलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिनुपर्छ। तर नियन्त्रणमा लिएपछि कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती थपिएको छ। नेपालमा बाघको संख्या बढ़ेसँगै बस्तीमा आउने बाघको उद्धार बढ़िरहेको छ। उद्धार गरिएका बाघ राख्ने खोर भने पर्याप्त छैनन्। भएका खोर पनि लामो समय राख्न उपयुक्त छैनन्। गत महिना सार्वजनिक बाघ गणनाको नतिजा अनुसार देशभर 429 बाघ छन्। तीमध्ये 19 बाघ चिडियाखाना र उद्धार केन्द्र भनिने खोरमा छन्। सबैभन्दा धेरै 145 बाघ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा छन्। 4 वर्ष अघि 228 बाघ रहेको चितवनमा अहिले 17 थपिएका छन्। चितवनमा मात्रै 7 बाघ खोरमा छन्। चितवन र पर्सा निकुञ्ज क्षेत्रमा 4 वर्षको अन्तरालमा 47 बाघ बढ़ेका छन्। बर्दिया निकुञ्जमा बाघको संख्या घटे पनि आडैको बाके निकुञ्जमा 26 बाघ बढ़ेका छन्। ती निकुञ्ज क्षेत्रमा हरेक वर्ष बस्तीमा आएका बाघको उद्धार हुने गरेको छ। बाघका बारेमा लगातार अध्ययन अनुसन्धान गर्दै आएका वन्यजन्तु विज्ञ बाबुराम लामिछानेका अनुसार चितवन र पर्सा निकुञ्ज क्षेत्रबाट गएको 6 वर्षमा 31 बाघ नियन्त्रणमा लिइएको छ। औसतमा वर्षमा 5 बाघको उद्धार गर्नु परेको उनले बताए। बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पनि विगत 5 वर्षमा 10 बाघ नियन्त्रणमा लिनु परेको उनले बताए। समस्या ल्याउने बाघ भने जंगलमा रहेका सबै होइनन्। लामिछानेको अध्ययन अनुसार बाघको कुल संख्याको बढ़ीमा 5% मात्रै समस्या निम्त्याउने सम्भावना हुन्छ। तर त्यस्ता बाघलाई समयमै नियन्त्रणमा लिन नसके मानवीय र पशु चौपायाको क्षति बढ़ने र संरक्षणप्रति नै स्थानीयको आक्रोश बढ़न सक्ने अधिकारीहरू बताउँछन्। घाइते वा बुढो भएर जंगलभित्र शिकार गर्न नसक्ने बाघ सजिलै शिकार गर्न सकिने घरपालुवा पशु चौपाया खोज्दै बस्ती नजिक आउँछन्। उनीहरूको निशानामा चौपाया मात्र होइन मानिस पनि पर्छ। गत 9:30 चितवन निकुञ्ज निकुञ्जको टोलीले एउटा अशक्त बाघ नियन्त्रणमा लिएको थियो। निकुञ्जको मध्यवर्ती क्षेत्र माडी नगरपालिका एक लक्ष्मीनिया गाउँमा पसेर सो बाघले गोठका चौपाया मारेको थियो। चितवनपछि सबैभन्दा बढ़ी बाघ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइन्छ। त्यहाँ पनि बस्तीमा आउने बाघको समस्या छ। निकुञ्जको टोलीले भदौ दुईमा पाटालचुली मध्यवर्ती सामुदायिक वनबाट बस्तीमा आएर पशु चौपाया खाने गरेको बाघलाई नियन्त्रणमा लियो। भदौ आठमा बर्दिया निकुञ्जको टोलीले गेरुवा गाउँपालिका चारबाट अर्को पाटे बाघ नियन्त्रणमा लिएको थियो। स्थानीयको जीवधन र पशु चौपायाको सुरक्षाका लागि बस्तीमा

0: का प्रमुख कर्ण साक्यले अहिलेको युवाहरूले अझ बढ़ी जिम्मेवारीका साथ क्यान्सर रोग विरूद्धको जनचेतना फैलाउने काममा लाग्नुपर्ने बताए। संस्थाका महासचिव दिपेन्द्र बान्तवाले सरकारले क्यान्सर लगायतका दीर्घ रोगीहरूका लागि प्रदान गरिरहेको सहुलियत रकम बढ़ाएर 5 लाख पुर्याउनु पर्ने बताएका छन्।
1: तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: ओहो जेठा, बजार नीति क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?
0: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। गवर्नरको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष कायम गर्ने विषयमा केही सांसदहरूको असहमति भए पनि राष्ट्र ब्याङ्क ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको अर्थ समितिको 30 बैठकले समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ। समितिका सभापति कृष्ण हरि बुढाथोकीले यसलाई असहमतिका बेच सर्वसम्मत निर्णय भएको बताएका छन्। बैठकमा सांसद पुष्पराज कडेल, परशुराम तामाङ लगायत सांसदले गवर्नरको कार्यकाल घटाउने विषयमा लिखित रूपमै आफ्नो असहमति रहेको जनाएका छन्। कार्यकाल घटाएर 3 वर्ष कायम गर्ने र थप 2 वर्ष थप नसकिने व्यवस्थाले नेतृत्वले स्थिर भएर काम गर्न नसक्ने उनीहरूको भनाइ छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकको कार्यकाल घटाउने, ब्याङ्क तथा वित्तीय संस्थामा 0.5% भन्दा बढ़ी शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालक बन्न नपाउने लगायत व्यवस्था गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ। मलेसियाले गरेको म्यान पावर कम्पनी छनौटको विषयमा देखिएको असमझदारीलाई सरकारले कूटनीतिक तहबाटै समाधानको पहल शुरू गरेको छ। यसका लागि

ट्रम्प मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समितिको बैठकले मिति तोक्न पहल थालेको छ। नेपाली श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन सरकारले समाधान निकाल्न खोजेको हो। युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले आफूहरूले यो संयन्त्रको बैठक होस् भन्ने चाहेको बताइन्। गत 5 भदौमा मलेसियाले नेपाल सहित 10 स्रोत देशबाट श्रमिकलाई भर्ना गर्ने सीमित म्यान पावर कम्पनीलाई विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणालीमा सूचीकृत गरेको थियो। त्यसमा नेपालको तर्फबाट 25 म्यान पावर कम्पनीलाई प्रमुख, 250 म्यान पावर कम्पनीलाई सहायक सहयोगीका रूपमा सूचीकृत गरेको थियो। त्यसमा असहमति जनाउँदै सरकारले नेपालको तर्फबाट भन्दै सूचीकृत गरिएका म्यान पावर कम्पनीमाथि भने छानबिन गरिरहेको जनाएको छ। It's always fun when you hit the road.

0: शरद ऋतुमा मनास्नु हिमाल आरोहणका लागि 466 जनाले अनुमति लिएका छन्। 39 आरोहण दलका 342 पुरूष र 124 महिलाले यो वर्ष मनास्नु आरोहणको अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ। यो वर्ष मनास्नु आरोहणको तयारी पनि शुरू भइसकेको छ। आरोहण अघि मनास्नुको आधार शिविरमा आइतबार पूजा गरिएको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार यो सिजनमा मनास्नु आरोहण गर्ने विदेशीको संख्या अन्य हिमालको तुलनामा बढी छ। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। गाजाको अल हावा क्षेत्रमा युद्धका कारण क्षतिग्रस्त 6 तले भवन भत्किँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। मृतक मध्ये 5 जना बालबालिका छन्। भग्नावशेषमा अझै 70 भन्दा बढ़ी व्यक्ति फँसेको आशंका गरिएको छ। उद्धार कर्मीहरूले भग्नावशेषबाट जीवित व्यक्तिको आवाज सुनिएको भन्दै खोजी तथा उद्धार जारी राखेका छन्। उद्धारका लागि आवश्यक भारी उपकरणको अभाव हुँदा सुरक्षाकर्मी र स्थानीयले शुरूमा हातैले भग्नावशेष हटाएका थिए। पछि संयुक्त राष्ट्र संघीय निकाय र इजिप्टका राहतकर्मीबाट केही उपकरण जुटाइएको छ। संयुक्त राष्ट्र संघका अनुसार गाजामा करिब 80% संरचना क्षतिग्रस्त वा ध्वस्त भएका छन्। युद्धका कारण 19 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन् भने करिब 12 लाख जना पाल वा अस्थायी आश्रयमा बसिरहेका छन्। यसैबीच हिजो इजरायली हवाई आक्रमणमा 2 बालबालिका सहित कम्तीमा 5 प्यालेस्टिनी मारिएको बताइएको छ।
1: युरोपेली संघ ईयूले बालबालिकालाई सामाजिक सञ्जाल र हानिकारक डिजिटल फिचरबाट जोगाउन नयाँ नियम प्रस्ताव गर्ने भएको छ। युरोपेली आयोगकी अध्यक्ष ओर्सुला भोन डेर लेयनले 15 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा उमेर अनुसार पहुँच सीमित गर्ने योजना अघि सारेकी हुन्। प्रस्ताव अनुसार 13 वर्ष मुनिलाई सामाजिक सञ्जालमा खाता खोल्न रोक लगाउने तथा 13 र 14 वर्षका बालबालिकालाई अभिभावकीय निगरानीमा सीमित पहुँच दिने योजना छ। 15 वर्ष पुगेपछि मात्रै आफ्नै खाता खोल्न पाउने व्यवस्था प्रस्तावित छ। प्रस्ताव औपचारिक रूपमा आएपछि ईयूका सदस्य राष्ट्र र युरोपेली संसदको छलफल तथा अनुमोदनपछि मात्रै कानून बन्नेछ।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग। जापानमा आयोजित एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले हार बेहोरेको छ। कोमाकी आइची स्थित कोर्टमा आज सम्पन्न खेलमा नेपाल आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। जापानसँग नेपाल 25-8, 25-12 र 25-11 पराजित भयो। 20 संस्करणको एसियाडको औपचारिक उद्घाटन हुन 3 दिन बाँकी रहे पनि भलिबलका प्रारम्भिक चरणका खेल शुरू भएका हुन्। नेपालले अब समूह ए को दोस्रो खेलमा इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
1: जाँदाजाँदै मुख्य प्रसंग पुनः एकपटक। भोटेको सिपाडीबाट प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणको अनुगमन गर्न संसदीय विशेष समिति गठनका लागि दलहरूबीच सहमति। बाढ़ीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन। धादिङको कृष्णभीरमा भोलि बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिँदै रातिको समयमा सवारी चलाउन फ्लड लाइट चढ़ान। सुत्केरीलाई कम्तीमा 6 महिना र श्रीमानलाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा दिने व्यवस्था गर्ने सरकारको तयारी। संशोधन विधेयक संसदमा लैजाने गृह कार्य भएको मन्त्री गौतमको भनाई। गाजाको अल हावा क्षेत्रमा युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा कम्तीमा 20 जनाको मृत्यु 70 भन्दा बढ़ी व्यक्ति फँसेको आशंका। र एसियाली खेलकुद अन्तर्गत भलिबल मानेको

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375।
4: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुदोसुकबाट दूरसञ्चार जाने बाटो।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
15: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
16: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
16: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल।
14: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
16: प्रोप्राइटर प्रतीक्षा दाहाल,
14: सम्पर्क नम्बर 9813655553
16: र 9843180049।
17: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। चिलिमी सुरुङमा थप चार शव फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 चिकित्सकको टोली परिचालन, बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी सरकारले लिने।
1: घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ, उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ।
0: जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिको 11 बुधे सुझाव, अब डिजिटल राहदानी र विषयलाई पनि मान्यता दिने तयारी। अध्यागमन विभागका अधिकांश सेवा कागज रहित बनाउँदै,
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ।
0: ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध। बाढ़ीपछिको पुनर्स्थापनाका लागि कानून बनाउनु पर्ने दलहरूको जोड।
3: प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त।
0: र एसियाड महिला भलिबलमा नेपाल जापानसँग 3-0 पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी त्रिशुलीको विपत केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपालको विकास नीति, पूर्वाधार निर्माण, ऊर्जा सुरक्षा र जलवायु कूटनीतिलाई पुनर्विचार गर्ने एउटा गम्भीर सन्देश पनि हो। अबको पुनर्निर्माण र विगतकै संरचना दोहोर्याउने होइन, भविष्यका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, उत्थानशील र दिगो नेपाल निर्माण गर्ने अवसर बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ, उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ, र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौं। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौं। जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौं।
5: यसैबीच सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पूँजीगत लाभ कर उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठक का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको शेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको बताउनु भएको हो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले गरेको निर्णय अनुसार व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेल,
1: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वर्षभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने भनेको छ। यसभन्दा अगाडि 365 दिनभन्दा बढ़ी स्वामित्वमा भएको लागि 7.5% थियो, त्यसलाई घटाएर 3.5% ल्याइएको छ भने 365 वर्षभन्दा कम स्वामित्वमा भएको लागि 10% थियो, त्यसलाई घटाएर 5% ल्याइएको छ।
5: रसुवाको भोटेखुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 22 दिन आज रसुवाको चेलिमे जलविद्युत आयोजनाको सुरुङभित्र चारजनाको शव फेला परेको छ। सेनाका अनुसार सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा चारवटा शव भेटिएका हुन्। योसँगै अहिलेसम्म बाढ़ीमा परेका 1,379 जनाको शव भेटिएको छ भने 5,179 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 189, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसी प्रशिक्षण अस्पतालले बाढ़ी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले आज बाढ़ी प्रभावित नुवाकोट र रसुवामा सेवा दिन विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढ़ी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य उपचार सेवा दिनेछ। टोलीको नेतृत्व गरेका डाक्टर वीरेन्द्र राउतका अनुसार टोलीमा मुटु रोग, जनरल मेडिसिन, हार्ट जोर्नी, मनोरोग लगायत विशेषज्ञ रहेका छन्। टोलीले भिडियो एक्सरे, युरिनरी, आरई, पीएफटी, ल्याब परीक्षण लगायतका सेवा दिनेछ। परीक्षणका क्रममा आवश्यक पर्ने औषधि बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ। जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका सम्बन्धमा संसदीय समितिले सरकारलाई 11 बुधे सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु वित्त परिचालनमा अधिकतम लाभ प्राप्त गर्ने गरी पहल लिन सरकारलाई सुझाव दिएको हो। अधिगमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागका मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो। विदेशी पर्यटकले होटलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट भिसा नभए पनि एप देखाइएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो। त्यस्तै डिजिटल प्रविधि चाहना भन्दा आवश्यकता रहेको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो।
6: यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो। त्यस कारणले मलाई विश्वास छ यहाँहरू सबैले यसलाई सहज रूपमा र हाम्रो आजको आवश्यकताको रूपमा यसलाई लिनुभएको छ भन्ने मलाई लाग्छ।
5: बाढ़ीपछि प्रधानमन्त्री बालिन शाहले प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरकारवालासँग निरन्तर समन्वय र छलफल गरिरहनु भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बताउनु भएको छ। आज बसेको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई व्यवस्था गरेको भन्ने दावी अस्वीकार गर्दै पार्टी र सरकार बीच जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको बताउनुभयो।
7: स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञ सम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनु भएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको प्रधान के अरे जनप्रतिनिधिसँग भेटिरहनु भएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो नि त। राजनीतिक हामी त काम बाँडफाँड गरेर गर्छौ नि। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू, प्रधानमन्त्री हुने एउटा त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने।
5: यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेखुसी नदीमा आएको बाढ़ीपछिको अवस्थामा सिर्जित विपदबारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।
3: संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौं, यत्रो जिम्मेवारी पनि दिएका छौं, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त। त्यसैले राष्ट्रसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौं, तर सँगसँगै तपाईँकै दलको सरकार भएको, तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको नि हेका राख्नु होला।
5: ज्ञानेन्द्र बहादुर शाहीले नीतिगत रूपमा कानून नै बनाएर बाढ़ी प्रभावितको पुनस्थापनाका लागि काम गर्ने धारणा राख्नुभयो। अधिगमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबारे विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताउनुभयो। ट्रेकिङ परमिट कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने भएको हो। विभागले मोबाइल एप मार्फत विदेशी नागरिक पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको महानिर्देशक तिवारीले बताउनुभयो।
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ। र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न, अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर राख्न खोज्दा अभाव भएको दोहोर्याएको छ। ग्यास अभावको अफवाहमा उपभोक्ताले भएभरिका सिलिण्डर भर्न खोज्दा समस्या भएको दावी भएको हो। अहिले मन्त्रालयले थप 160 एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको र सकारात्मक प्रतिक्रिया आएकोले समस्या नहुने बताएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भयो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाइएको नेपालको खेल आजदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा जोड़।
8: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बडा बग्ने फर्मुलाहरू चाहिँ देखिएन।
0: नागरिकता पासपोर्ट जस्ता कागज पत्र हराएमा के गर्ने, जानकारी सहितको मिलिजुली नेपालीका साथै पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सर सल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
16: बाढ़ीले तपाईँको पनि सरकारी कागज पत्र बगाएको होला। हराएका वा नष्ट भएका सरकारी कागज पत्र कहाँ र कसरी लिने? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले,
17: यो रसुवा बटेकोसीको बाढ़ीमा जो पढ्नु भएको छ, उहाँ चपेटामा पढ्नु भएको छ, उहाँलाई कागजातको विषयमा चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै सहजीकरण गरिदिन्छ। कसैको नागरिकता हरायो च्यातियो भने त्यो अवस्थामा सम्बन्धित ओडाले सिफारिस गरेर आयो भने जिल्ला प्रशासन कार्यालयले दिने प्रावधान अहिलेकै कानूनमा पनि रहेको अवस्था छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो, उहाँको चाहिँ अब राष्ट्रिय परिचय पत्रको कार्ड हरायो भने पञ्जीकरण विभागले चाहिँ एउटा पोर्टलको विकास गरेको छ। यो आज मात्र होइन, अगाडिदेखि नै प्र्याक्टिसमा छ। त्यहाँ उहाँले आफ्नो विवरणहरू प्रविष्ट गर्नुभयो भने चाहिँ त्यो प्रविष्ट गरेको विवरणको आधारमा उहाँले चाहिँ इलेक्ट्रोनिक एनआईडी प्राप्त गर्नुहुन्छ, जसमा उहाँलाई आफूलाई आवश्यक पर्ने त्यो निन नम्बरहरू पनि उपलब्ध भएको हुन्छ। त्यो निन नम्बरका आधारमा उहाँले अन्यत्रतिर पनि त्यसलाई उपयोग गर्न सक्नुहुन्छ। कतिपय स्कूलका कागजपत्रहरू, कलेजका कागजपत्र होलान् भने तत्तत् कानूनले नै यस्ता विषयकोहरूको प्रोभिजन गरेको छ, व्यवस्थाहरू गरेको हुन्छ। त्यो व्यवस्थालाई आधार मानेर गर्छौं। हामीसँग अहिले भएका जुन कानूनले पनि ती प्राप्त गर्ने आधारहरू प्रदान गरेका छन्, सम्बन्धित ओडाको सिफारिसका आधारमा गृह मन्त्रालय अन्तर्गतका उहाँले कागजात प्राप्त गर्न सक्नुहुन्छ। र झन् पछिल्लो चरणमा त अहिले हाम्रो नागरिकताका विवरणहरू विशेष गरिकन एकदम हाम्रो कम्प्युटराइज पनि भएको अवस्थाले गर्दाखेरि पनि उहाँलाई खोज्न सजिलो हुन्छ। कहीँ कतै विशिष्टीकृत समस्याहरू आयो भने सरकारले त्यही अनुसार सम्बोधन गर्दै जान्छ।
16: विपदमा नष्ट भएका सरकारी कागजपत्र फेरि लिने तरिका बताउँदै हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले। धादिङको सिद्धलेक गाउँपालिकाले बाढ़ी प्रभावित क्षेत्रका महिला र गर्भवतीलाई विशेष ख्याल गरेको जनाएको छ। प्रभावित क्षेत्रमा अरू के काम भइरहेको छ भनेर हामीले पालिकाका उपाध्यक्ष सविता अर्याललाई सोधेका छौं।
18: चारवटा वडामा हाम्रो क्षति भएको, 7 नम्बर 6 नम्बर 4 नम्बर 3 नम्बर प्राविधिकज्यूहरू, अब कर्मचारी, जनप्रतिनिधि सबै हामी चाहिँ लागिरहेका छौं। मृतकहरूको र बेपत्ता भएका परिवारको चाहिँ हामी उहाँको पर व्यक्ति 50,000 दिने भनेर निर्णय गरेका छौँ। त्यस्तै गरेर महिला र बालबालिका अपाङ्गता भएका क्षेत्रमा विशेष हामीले त्यहाँ गएका छौँ र केही व्यक्ति वृद्ध हुनुहुन्छ, अब उहाँले खाइरहनु भएको औषधिहरू र उहाँसँग सम्पर्कमा छौँ। जुन मनोविवर्षकर्तालाई पनि हामीले परिचालन गरेका छौँ र स्वास्थ्य कर्मीहरूलाई व्यक्ति भेट गर्ने कामहरू गर्नुपर्छ भने त्यसरी लागेका छौँ।
16: मनोविमर्शकर्ता प्रभावित क्षेत्रमा पठाइएको, जनप्रतिनिधिहरू पनि बेला बेला प्रभावित परिवारसँग भेट नपुगेको बताउँदै हुनुहुन्थ्यो सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल। बेत्रावती बजार बाढ़ीले बगाएपछि प्रभावितहरू अहिले स्वारा डाँडामा टेन्टमा बसिरहेका छन्। विपदका बेला बाँससँगै शुद्ध खानेपानीको चिन्ता उत्तिकै हुन्छ। आश्रयस्थलमा पानीको जोहो र फोहोर व्यवस्थापन कसरी भइरहेको छ त? स्थानीय अष्टमान डंगल,
8: खानेपानीको रिसोर्स चाहिँ जहाँबाट चाहिँ हामीले लिएको छौँ त्यो चाहिँ सफा छ। जंगली जनावर मानव बस्तीको चाहिँ बाट बग्ने फर्मेलाहरू चाहिँ देखिएन। त्यहाँबाट पाइपको थ्रुबाट चाहिँ एउटा धारा ल्याएर यहाँ व्यवस्थापन गरेका छौँ र यहाँ निस्केको फर्मेलाहरूलाई चाहिँ अहिले हामीले डस्टबिनबाट उठाएर चाहिँ यहाँ बोरामा प्याकिङ गरेर राखेका छौँ। यसलाई चाहिँ अब यो दूरीबाट करिब 100 मिटरसम्म परलहरू डिस्पोज गर्ने चाहिँ हामीले एउटा प्लान बनाएका छौँ। त्यसको लागि त्यो डिस्पोज गर्दा पनि हामीले गरेको फर्मेलाको डिस्पोजले अर्को समुदायलाई र चाहिँ बाटोमा हिँड्ने यात्रुहरूलाई असर नपर्ने ठाउँ हामी खोजीमा छौँ र यिनीहरू चाहिँ एकातिर चाहिँ नकुहिने एकातिर राखेर कुहिने जति त्यसलाई चाहिँ खाल्टामा एउटा चाहिँ वाइट पिट एउटा ड्राई पिट बनाएर चाहिँ कुहिनेलाई एउटा खाल्टामा राखेर चाहिँ पुर्ने नकुहिनेलाई चाहिँ खाल्टामा पुर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
16: पानी शुद्ध भएन भने झाडा पखला हैजा लगायतका रोग लाग्न सक्ने चिकित्सकहरूले बताएका छन् अनि वरपर सरसफाई राख्दा दुर्गन्ध नफैलने र अन्य रोग लाग्नबाट बच्न सहयोग पुग्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा परेको प्रभाव,
19: विशेष गरेर अहिले सबैभन्दा बढ़ी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौं।
0: पोषण सुधारका लागि गर्नुपर्ने कार्य लगायतको जानकारी सहितको पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण संवाद।
14: पोषण संवादमा आज हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षतिपछि बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यका बारेमा सामग्री लिएर आएका छौं। भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा कम्तीमा पनि 17,000 बालबालिकामा मानवीय सहायताको तत्काल आवश्यकता देखिएको छ। सयौं बालबालिका अभिभावक विहीन भएका छन्। बाढ़ीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट आदि पुग्दछन्, तर बालबालिका गर्भवती सुत्केरीका लागि यतिले मात्र पर्याप्त हुँदैन। विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा महत्वपूर्ण हुन्छन्। उनीहरूका लागि आमाले पर्याप्त दूध खुवाउने वातावरण छ कि छैन त्यो पनि हेरिदिनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गर्ने वातावरण बनाउनु पर्दछ। विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले खाने गर्दछन्। यो विशेष गरी गर्भवती र स्तनपान भएका आमाका लागि निकै जोखिमपूर्ण हुन्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग भलाकुसारी गर्नुभएको छ।
21: के छ हौ, कति भयो बच्चा सम्झेर?
22: यो 19 गते दिन मनाउँछ।
21: यो अब आउने 19 गते, आज 16 गते, 17, 18, 19, तिन दिनमा 3 महिनाको हुने रहेछ।
22: सुत्केरी बस्न आएको थिएँ, ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ, तिर्सुली हस्पिटल। अनि त्यहाँनिर 3 दिन म घर पनि गएँ, अनि पछि किन आएँ भने मेरो नानीको खोपलाहरू किन थिएन क्या,
21: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँचियो।
22: अनि त्यही छोरीकै भाग्यले बाँच्यो। जस्तो लाग्छ।
1: बुबु पुया होइन त्यही भएर
22: रोइरहेको।
21: कस्तो छ
22: भन्नुपऱ्यो, अब के भन्नु है, थाहा छैन त नानीको साथ गाह्रो त छ होइन, मजाले अब 3 महिनाको भनेको सुत्केरी नै हो,
21: सुत्केरी 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी भन्छ
22: नानीले, दुध खान्छसम्म सुत्केरी भनिन्छ होइन। अब
21: 3 महिना त सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त, खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त। खानपान चाहिँ कस्तो छ नि?
22: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर त्यही नै
21: हो। पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
22: अझै नपुगे पनि अब समय
21: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
22: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बानीहरू चाहिँ दिएलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले बाहिरको मात्रै खाँदा थियो क्या, मेरै पुगिरहेको थियो, अनि अहिले फेरि अब यहाँ आएपछि चाहिँ दुध नपुग्ने भएछ, दुध र अनि ल्याइदिनु भएको थियो, त्यही दुध खानिरहेको छु, मेरो दुध चाहिँ पुगिरहेको होइन।
14: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन, फोलिक एसिड लगायतका आवश्यक सूक्ष्म पोषक तत्व नियमित रूपमा उपलब्ध गराउनु आवश्यक छ। राहतका नाममा चाउचाउ जस्ता जंक फूड भन्दा पनि अण्डा, दाल, गेडागुडी, दूध दही जस्ता प्रोटीनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमा दुवैको पोषणमा सघाउ पुग्छ। सबै गुमेको बेलामा किन खानु पर्यो, किन खुवाउनु पर्यो भन्ने पनि हुन सक्छ। यो समयमा बालबालिका, महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ। हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग कुराकानी गरेका छौं।
19: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौँ, विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ। पहिलो चाहिँ भोजनै होस् भनेर हो, पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू, साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू, उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए, त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ। र त्यसमध्ये पनि हामीले अब सानो उमेरमा हाम्रो बालबालिकाहरूलाई विद्यालयमा पनि हामीहरूले पोषणको कार्यक्रमहरू गर्ने गर्दथ्यौं, गर्दछौं पनि, भइ पनि राखेको छ धेरै ठाउँमा, किनभने बालबालिकाले पहिला यो पोषण लियो भने मात्रै मानसिक पोषण र जिन्दगीको पोषण हुन्छ भन्ने हाम्रो एउटा सामान्य त्यो बेसिक सिद्धान्त पनि हो र विज्ञान पनि त्यही नै हो। त्यसले गर्दाखेरि हामीले जो बालबालिकाहरू हुनुहुन्छ र जो बालबालिकालाई भर्खरै जन्म दिनुभएको एउटा आमाहरू हुनुहुन्छ, उहाँलाई विशेष हामीले ध्यान दिनुपर्ने हुन्छ। र अर्को कुराकानी भनेको चाहिँ अहिले सबैजनालाई काहीँ काहीँ हामी सेल्टरमा राखिरहेका छौँ, सेल्टरमा त्यहाँ साना नानीहरू पनि हुनुहुन्छ, युवा वयस्क पनि हुनुहुन्छ, त्यहाँ अरू उमेरको पनि हुनुहुन्छ, अनि त्यो ठाउँमा चाहिँ हामीले ख्याल गर्दाखेरि चाहिँ एकअर्कालाई केयर गरेर, पहिलो भनेको त भोजन पनि भयो, पुग्दोसम्मको हामीले भोजन जे उपलब्ध छ त्यसलाई हामीले स्वीकार गर्ने, दोस्रो लेभलको भोजन भनेको चाहिँ हामीले अलिकति सकारात्मक चिन्तनलाई हामीले अब यहाँसम्म त हामी आयौं, अब हामीले यहाँबाट अगाडि बढ्नुपर्नेछ भन्ने खालको जस्तो चिन्तनमा हामीहरूले सेवा दिनुपर्ने जस्तो हुन्छ।
14: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक खुवाउनु पर्दछ। नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाहरूमा पर्याप्त विविध आहार नपाउने समस्या पहिलेदेखि नै छ। यी सबै समस्या समाधानका लागि पोषण सम्बन्धी सचेतनाको आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: चिलिमेरी सुरुङमा थप 400 फेला, मृतकको संख्या 1,399 पुग्यो। बाढ़ी प्रभावित नुवाकोट र रसुवामा 21 जना चिकित्सकको टोली परिचालन छन्। बाढ़ी पीड़ित बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। जलवायु न्यायका लागि सरकारलाई संसदीय समितिले 11 बजे सुझाव दिएको छ। अब डिजिटल राहदानी र भिसालाई पनि मान्यता दिने तयारी गरिएको छ। अध्यागमन विभागले अधिकांश सेवा अब कागज रहित बनाउने पनि योजना सार्वजनिक गरेको छ। ग्यास अभाव हटाउन थप 160 बुलेट ल्याउने तयारी भएको छ। पेट्रोलियम चोरी गर्ने ट्याङ्कर चालकलाई आजीवन प्रतिबन्ध लगाउने बताइएको छ। बाढ़ी पछिको पुनर्स्थापनाका लागि
4: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्री नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 029590667 र 98422267।
9: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीमका दाइली।
12: सम्पर्क 0249 40 00 84 र 98 40 45 800 27।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
21: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
22: ओहो लु, नमस्कार है सर।
23: ओहो लु, नमस्कार है सर। नमस्कार।
22: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
23: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
22: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
24: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
25: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
24: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
25: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
24: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
25: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
24: र 0 29 5 90 155।
26: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
27: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 163 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
12: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
27: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
0: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, सङ्खुवा सभा। सम्पर्क 9852601177।
1: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा राजसभा सभापतिको आह्वानमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय, तर विपदका बेला विपक्षीले खोजे प्रधानमन्त्री।
1: प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नु या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनु।
0: चिलिमेको सुरुङबाट आज 500 फेला उक्त आयोजनाका प्रमुख भन्छन्।
2: खोज्न गएको आर्मीहरूको भनाइअनुसार त्यहाँ अब जीवित होइन, डेलिभरी पनि भेट्ने सम्भावना।
0: र क्यानाडालाई ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई युरोपेली आयोगकी अध्यक्षको समर्थन। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लायनले क्यानाडा युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनोस् भन्ने चाहेको बताएकी छन्। विधिमा आधारित प्रणालीमा क्षति पुर्याइएको भन्दै उनले लोकतान्त्रिक मुलुकहरूले साझेदारी र नयाँ गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने युरोपेली संसदलाई बताइन्। ब्रसल्सबाट बीबीसी संवाददाता निक बिक भन्छन्, हामीले थाहा छैन कि त्यो कस्तो हुनेछ। ईयूको कानून र प्रक्रियामा एसोसिएट सदस्यताको व्यवस्था छैन र सबै सदस्य राष्ट्रहरू सहमत भए पनि त्यसमा वर्षौं समय लाग्न सक्छ। बीबीसी संवाददाता निक बिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रदो सम्बन्धबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग छुट्टै खालको साझेदारी चाहेको गत साता बताएका थिए। इजरायली हमलाहरूबाट कमजोर बनेको एक आवासीय भवनको एउटा ब्लक भत्किँदा कम्तीमा 20 जनाको ज्यान गएको गाजा स्थित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। ज्यान गुमाउने मध्ये 5 जना बालबालिका छन्। गाजा सिटीको ताल अल हवा क्षेत्रमा भत्किएको आवासीय भवनको भग्नावशेषभित्र करिब 100 जना फँसेको हुन सक्ने ठानिएको छ। यूएनडीपीका अनुसार उसका कर्मचारीहरूले फँसेका मानिसहरू खोज्न सघाइरहेका छन्। अरू विकल्प नहुँदा जोखिम मोलेरै 10 वटा परिवार उक्त आवासीय भवनमा बस्दै आएका थिए। त्यहाँ आक्रमणबाट कमजोर बनेका करिब 2000 भवन भत्किने जोखिममा रहेको बताइन्छ। द हेग स्थित युद्ध अपराध सम्बन्धी एउटा न्यायाधिकरणले कोसोभोका भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 दशकमा भएको बाल्कन्स द्वन्दका बेला गैर कानूनी गिरफ्तारी, यातना, हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरूद्ध लगाइएका अरू कैयौं अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभोमा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन 3 जना पूर्व कमाण्डरसँगै उनी विरूद्ध मुद्दा चलाइएको थियो। यमनका हुथीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र शहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकुको विमान खसालिदिएको उनीहरूले बताएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुथीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिंग्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2 लाख भन्दा बढी शरणार्थी मध्ये अधिकांश रोहिंग्या छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढ़ीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको 3 साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री वीरेन्द्र शाहले भने त्यसो गरेका छैनन्, जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाउ गरे। उनले भने
4: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने त्यो किसिमको परिस्थिति हुँदाखेरि निजै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन. यद्यपि आइदिए हुन्थ्यो बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नु हुन्न थियो. स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौं गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो.
0: भदौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव हालसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्. यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौं. हामीले शुरूमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौं.
1: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौं. खास गरी प्रधानमन्त्रीज्यूको नेतृत्वमा संघमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सिडिओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ. त्यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौं. साथसाथै खास खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ.
0: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
1: आज हाम्रो त्यही कुरा भयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर संघ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौं, पार्टी सभापतिले पनि गर्नु हो राम्रो भयो, नराम्रो कुरा होइन. त्यसमा चाहिँ हामी संयन्त्रमा संघमा बस्न तयार छौं, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौं. यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ. प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौ भनेका छौँ.
0: यति ठूलो विपद आएको छ, हजारौं मानिसहरू सम्पर्कविहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुननिर्माणमा पुनस्थापनामा खर्बौं लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ, यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
1: प्रधानमन्त्रीजीले जवाफ दिने कुरा भयो. सरकार तर्फबाट आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौं, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो. प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्, हामीले अर्थमन्त्रीलाई पनि भन्यौं, सभापतिलाई पनि भन्यौं, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो. प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौं. यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढंगले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौं. संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ.
0: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू झन् गन्जागो हुँदैन?
1: हो, यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखजीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौँ. त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि चाहिँ काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानूनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने. अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले विकसित देशहरूका कारणले भएको छ यो चाहिँ जलवायु परिवर्तन. त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संयुक्त राष्ट्र संघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समिति को टिओआर भित्र त्यो कुरालाई पनि हामी पारेका छौँ. अरू थुप्रै काम त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छन्. त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने, समन्वय गर्ने, बेला बेला निर्देश गर्ने कुराहरू होला.
0: 3 साता लगभग पुग्यो विपदको, भनौँ 10 विपदको. अब यसबीचका काम कारवाही बारे के समीक्षाहरू पनि भए? किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनर्स्थापनाका कुराहरू, पुनरुत्थानका कुराहरू पनि छन्,
1: निकै कुराहरू उठे.
0: प्रतिपक्षीको मूल्यांकन के हो यो 3 साताको?
1: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कन्जुसियाई भयो, जसरी मिडियामा आयो, सामाजिक सञ्जालमा आयो, त्यहाँ खुब प्रचार भयो, तर फिल्डमा त्यो अनुसार काम भएन भनेर 1 हप्ता 2 हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ त्यहाँ रिपोर्टिङ पनि थियो.
0: तपाई बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार पाँचवटा शव भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
2: चिलिमेको आजको खोजमा फाइनल्ली पाँचवटा डेलिभरी फेला पर्यो, अब जीवित कोही फेला परेन।
0: त्यहाँ अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
2: खोज्मा गएको आर्मीहरूको भने अनुसार त्यहाँ अब जीवित होइन, डेलिभरी पनि भेट्ने सम्भावना गाह्रो छ भन्छ। अब माथि देखिने ठाउँसम्म कति खोज्न सक्ने ठाउँ छ नि, त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको छ कि।
0: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका चारवटा शव र एक मानव अङ्ग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि भाद्र 15 गते समेत उक्त सुरुङबाट एक शव तथा एक मानव अङ्ग फेला परेको थियो। बाढ़ीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
5: बाढ़ी प्रभावित क्षेत्रमा प्रदूषण बढ़ी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अन्जु कार्कीले बताए। उनको अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा ए अनमी तथा विद्यालय नर्सहरू खटाएको छ।
6: हामीले खानेपानीको कुरा, व्यक्तिगत वातावरणको सरसफाइको कुरा, त्यसको विविध कारणले गर्दाखेरि पानीजन्य रोग, वातावरणजन्य रोग र व्यक्तिगत सरसफाइको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्ने होस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
5: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर अन्जु कार्कीले बताए।
6: एक वर्ष भन्दा माथिको अब लगाउन हुने, जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप दिँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन, त्यो बाहेक सबैलाई नै लगाउने हो, हामीसँग पर्याप्त नै छ। त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप दिइरहेको छ।
5: होल्डिङ सेन्टरमा बस्दै आएकी नेमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेंगू लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्।
7: डाक्टरले चेक गरेको अनि डेंगू र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधिहरू टाइममा खानिदिनु भनेर लेखिदिनु भयो। पहिला त सबैजना सँगै थियो, अहिले चाहिँ डेंगू लागेपछि चाहिँ यहाँको दाइहरूले चाहिँ यता डेंगू लागेको मान्छेलाई त छुट्टै राख्नुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हाउसमा लिएर आइदिनु भएको छ।
5: झाडापखला, डेंगू, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि ईयूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन्, क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरूद्धको साझेदारी होइन, बरू हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो। उनले अगाडि थपिन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: This is our BBC World Service.com.

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

अमृत बेलाको यो शुद्ध पवनमा ज्ञान गुणका रंगहरूले रंगाउँदै जीवनमा आउनुभयो परम प्रभु यस धरतीमा कुम्भकर्ण समान सुतेका मानव आत्मा जगाउन कुम्भकर्ण समान सुतेका मानव आत्मा जगाउन प्रभातकालीन नमस्कार ओम शान्ति शुभ प्रभात सेवारो टासी दिले जजलोपा अनि फ्याफुल्ला प्रभातकालीन समयको यो शुद्ध पवन सँगसँगै सुस्तरी सुस्तरी पवनको स्पर्शबाट मन र मस्तिष्कलाई रिफ्रेस गर्दै अनि बिहानीको समयमा शीतल वातावरणमा चरा चुरुङ्गीहरूको मधुर सांगीतिक ध्वनिको साथमा शुभ बिहानी स्वर्ण बिहानी बनाउनको निमित्त अनि मन मस्तिष्कलाई रिफ्रेस गर्नको लागि हरेक घर घरमा रहेको रेडियो ट्युनलाई अन गरी रेडियो संखुवा सभा 95.5 मेगाहर्जको तरंगबाट दैनिक रूपमा प्रसारण हुने कार्यक्रम आध्यात्म जागरणको पर्खाईमा रहनुभएका सम्पूर्ण श्रोता मित्रहरूको घर घरमा रेडियो सेटको माध्यमबाट म कार्यक्रम प्रस्तुता ब्रह्मा कुमारी रचना स्टुडियोमा उपस्थित भइसकेकी छु। आदरणीय श्रोता यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्जलाई र कार्यक्रम सुन्नको निमित्त तम तयार भएर रेडियोको ट्युन अन गरी बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र स्वागतकै क्रममा सर्वप्रथम यहाँहरूलाई यो मिठो सांगीतिक कोसेलीबाट कार्यक्रममा स्वागत अभिनन्दन गर्दै कार्यक्रमको दैलोलाई यही सांगीतिक कोसेलीबाट खोल्न चाहन्छु। त्यसपछि पुनः आउँछु नै सुन्दै गर्नुहोला रेडियो संखुवा सभा।

आदरणीय श्रोता, दैनिक रूपमा यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्जको तरंगलाई। पूर्वी पहाड़को विभिन्न कुना कन्दरामा गुन्जिने यो हाम्रो आवाजलाई पक्कै पनि हाम्रो आवाज सँगसँगै विविध ज्ञानका चर्चा परिचर्चा सँगै हामी उपस्थित हुने गर्दछौ र आध्यात्म ज्ञानका कोसेलीहरूलाई यहाँहरू माझमा बाँट्ने कोशिश गर्दछौ। यस्तै यस्तै कोशिशको साथमा आज पनि म उपस्थित भइसकेकी छु र श्रोता, हाम्रो कार्यक्रममा यहाँले 95.5 मेगाहर्जको फ्रिक्वेन्सी लगायत संसारैभरिबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ। अफिसियल वेबसाइट www.radiosanghasabha.com लगन गरेर, साथै डिजिटल नेपाल एप, रेडियो संघ सभाको आफ्नै एप, हाम्रो पात्रको माध्यमबाट र सामाजिक सञ्जालका माध्यमबाट पनि यहाँले कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ। श्रोता मित्रहरू, विविध ज्ञान अनि सँगसँगै शिक्षाका कुराहरू, नैतिकताका कुराहरू, आध्यात्म जगतको बारेमा चर्चा परिचर्चा गर्ने क्रममा हाम्रो संस्कृति, परम्परा अनि हामीभित्र भएका विकृतिलाई कसरी हटाउने भन्ने शिक्षाका बारेमा सधैँ सधैँ यहाँहरू माझमा यस्तै यस्तै ज्ञानका चर्चा परिचर्चा लिएर आउने क्रममा आज भने विशेष विश्वकर्मा पूजाको दिन, आज असोज महिनाको 1 गते अर्थात कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन र अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाको रूपमा पनि मनाउने दिनको रूपमा मानिन्छ। श्रोता मित्रहरू, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा बाबाको सम्मानको रूपमा पूजा अर्चना गर्ने गर्छन्। विश्वकर्मा बाबा देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरूको निर्माता, हतियार, शिल्पकार र यानहरूका रचयिता तथा निर्माता हुन् भनेर मानिन्छ। त्यसै गरी विश्वकर्माका 5 छोराहरू र 1 छोरी थिइन् भन्ने उल्लेख गरिएको छ। विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियार विज्ञका रूपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन् भनेर मानिन्छ। अहिलेको समयमा श्रोता, आधुनिक युगमा हामी छौं भने वैदिक कालमा गरेको प्रविधि र अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप हामीले विभिन्न स्थानमा विश्वकर्मा पूजा गर्ने गर्छौं। जस्तै श्रोता, नेपालका अधिकांश ग्यारेजहरू, कल कारखानाहरू, उत्पादन प्रविधि स्थलहरू, धातुका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरू, जसमा विशेष सकी जगाउका साथमा सजी सजाउका साथमा आजको दिनलाई मनाइने गरिन्छ। विश्वकर्मा पूजा अर्थात विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी पूजा अर्चना गर्ने र भोलिपल्ट रीतिपूर्वक नदीमा, ताल तलयमा पूजा गरेर त्यो मूर्तिलाई सेलाउने चलन पनि छ। र त्यसै गरी श्रोता, आज विश्वकर्मा पूजाको दिन भएको कारणले गर्दा यातायातका साधनहरूको विशेष पूजा गरिन्छ र सार्वजनिक यातायातका साधनहरूलाई विशेष नचलाइने पनि गरिन्छ। हत्तपत्त आजको दिन यातायातका साधनहरू नपाउने दिनको रूपमा पनि हामी मान्न सक्छौं। त्यस्तै श्रोता, विश्वकर्मा पूजा हरेक वर्ष असोज 1 गते महिनाको पहिलो 1 गते नै पर्ने गर्छ र आजको दिनलाई वास्तु दिवसको रूपमा पनि मनाइने चलन छ। हरेक निर्माण संरचनाका ढाँचा तयार गर्दा वास्तुलाई विशेष प्राथमिकता दिने गरिन्छ। आजभोलि यो चलन पूर्वीय सभ्यतामा मात्र नभएर पश्चिमेलीहरूमा पनि निकै प्रचलित भएको पाइन्छ। श्रोता, वास्तुविधा पनि एउटा प्राचीनतम विज्ञान वेद र खोजको एउटा आधार हो। विश्वकर्मा बाबा निर्माणका एउटा पर्याय हुन्। यिनी वस्तुविधाका पनि जानकार थिए, त्यसैले यिनी कुरालाई मध्यनजर राख्दै एकै दिन विश्वकर्मा पूजा र वास्तु दिवस पनि मनाइन्छ। श्रोता मित्रहरू, दिशा र कोणहरू निर्धारण गरेर पञ्चतत्वको अवस्थिति अनि जमीनको आकारलाई आधार मानेर तयार गरिने वास्तु सिप अनुरूपको ढाँचा बनाइएमा त्यो संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहन्छ भन्ने विश्वास पनि रहेको पाइन्छ।
यसैले वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एक मात्रै शहर भने सिंगापुरको हो भनेर मानिएको पाइन्छ। श्रोता मित्रहरू, प्राचीनतम वास्तुशास्त्रको आधुनिक अवलम्बन अनुरूप सिंगापुरको वास्तु आत्मसात आजको विश्वको लागि ज्वलन्त उदाहरणको रूपमा मानिएको पाइन्छ र विश्वकर्मा पूजाको दिन वास्तु दिवसको रूपमा पनि सारा संसारमा मान्ने गरिन्छ र वास्तुको पनि विशेष महत्व राख्ने गरिन्छ। श्रोता मित्रहरू, विश्वकर्मा एउटा आविष्कारकको रूपमा रहेका छन्, सफलताको एउटा उदाहरणको रूपमा रहेका छन्। यदि आजको दिनमा विश्वकर्मा बाबाको पूजा गरिन्छ भने हामीले गरेका अनेकौं जति पनि टेक्निकल कार्यहरू हुन्छन्, प्रविधिका कुराहरू हुन्छन्, यो सफल भएर जान्छ भन्ने अवधारणा छ र मानवमा भएको कला कौशलताको आजको दिनमा विश्वकर्मा बाबालाई साक्षी राखेर गर्दा त्यो वृद्धि भएर जाने पनि मान्यता रहेको छ। श्रोता, पूर्वीय संस्कृति अन्तर्गत शिल्पी संकाय कल कारखानाहरू उद्योग प्रविधि र मेसिनको क्षेत्रमा विश्वकर्माको महत्वलाई सम्मान गर्दै विश्वकर्मा दिवसको रूपमा आजको दिनमा विश्वकर्मा बाबाको पूजा अर्चना गर्ने गरिन्छ। वर्षा ऋतुको अन्त्य र शरद ऋतुको शुरूआतमा प्रत्येक वर्षको असोज एक गतेको दिन विश्वकर्मा दिवस धूमधामका साथ मनाइने गरिन्छ र विश्वकर्मा पूजाबाट विश्वकर्मा बाबाको दक्षता र विद्वताको सम्मान गरेको उल्लेख गरिएको पाइन्छ। साथसाथै श्रोता, पौराणिक मान्यता अनुसार स्वयं भगवान शिवले सृष्टिको कार्य सृष्टिकर्ता ब्रह्मालाई सुम्पिदिनु भएको थियो। तत्पश्चात ब्रह्माजीले आफ्नो वंशको रूपमा देव शिल्पी विश्वकर्मालाई सृष्टि नवनिर्माणका लागि आदेश दिनुभयो भन्ने एउटा तथ्य त्यहाँ राखिएको पाइन्छ। साथै श्रोता, ब्रह्माजीको आदेश अनुसार शिल्पी विश्वकर्माले नयाँ दुनियाँको एउटा रूपरेखा तयार गर्नुभएको थियो र त्यही रूपरेखा अनुसार नयाँ दुनियाँ निर्माण गरेर ब्रह्माजीलाई सहयोग गर्नुभएको थियो भन्ने पनि त्यहाँ उल्लेख गरेको पाइन्छ। श्रोता मित्रहरू, विश्वकर्माले स्वर्ग बनाउनुभयो, पुष्प विमान बनाउनुभयो र स्वर्ण महलहरू बनाउनुभयो, देवी देवताका आभूषणहरू बनाउनुभयो, देवी देवताहरूको लागि चाहिने आवश्यक दैनिक उपभोग्य सामग्रीहरू बनाउनुभयो। त्यसै अनुरूप उहाँले इन्द्रको वज्र, शंकरजीको त्रिशूल, विष्णुको सुदर्शन चक्र, कृष्णको द्वारिका अनि सुनको लंका, त्यसै गरी पाण्डवहरूको लागि इन्द्रप्रस्थ पनि बनाउनु भएको थियो भन्ने पौराणिक मान्यता छ। श्रोता मित्रहरू, बाबा विश्वकर्मालाई विश्वकै सबैभन्दा प्रथम इन्जिनियर वास्तुविज्ञ पनि मानिएको पाइन्छ। हो, ऋग्वेदका 11 ऋचाहरूमा विश्वकर्माको महत्वको वर्णन पनि गरिएको छ र उहाँलाई देवताहरूका अग्रज आदरणीय सम्माननीय मानिएको पाइन्छ। श्रोता, हामीले हजारौं वर्षदेखि विश्वकर्मा बाबाको पूजा अर्चना गर्दैछौ र आजको दिनलाई विश्वकर्मा दिवसको रूपमा मनाउँदै आइरहेका छौ। अवश्य पनि विश्वकर्मा बाबामा आध्यात्मिक विशेषता, आध्यात्मिक शक्ति, आध्यात्मिक गुण अनि कला कौशलता हुनुपर्छ। त्यसै कारणले त स्वयं भगवानले विश्व नवनिर्माणको यो महान कार्य, यति ठूलो कार्यलाई उहाँमा सुम्पनु भएको थियो। पक्कै पनि उहाँले आफ्नो कला कौशलताबाट नयाँ विश्वको निर्माण गर्नुभयो। त्यसैले भगवानले उहाँको नाम विश्वकर्माको रूपमा राख्नु भएको थियो। श्रोता, मननयोग्य कुरा यो छ, विश्वकर्मा जसले विश्वलाई आफ्नो कर्मको माध्यमबाट नयाँ संसारको रूपमा निर्माण गर्न सक्दछ। त्यसैले हामीले आजको दिनमा विश्वकर्मा बाबाको पूजा गर्दा चित्र राख्ने गर्छौ। बाबा विश्वकर्माको चित्रलाई देख्ने बित्तिकै उहाँभित्र भएको नैतिकता, चरित्र हाम्रो सामान्य चित्र हुन्छ। उहाँले लिएका अलंकारहरू देख्ने बित्तिकै हामीले उहाँको आध्यात्मिक चरित्रको अनुभूति पनि गर्न सक्दछौ।
यसबाट यो स्पष्ट हुन्छ श्रोता कि उहाँ एक महान आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो जसले विश्व नवनिर्माणमा आफ्नो योग्यता दक्षता र विद्वताको प्रयोग गर्नुभएको थियो। त्यस्तै श्रोता विश्वकर्मा बाबाको हातमा अनेक अलंकारहरू देखाइएको पाइन्छ। वास्तवमा ती अलंकारहरूको आध्यात्मिक भावहरू आजको दिनमा हामी सबैले बुझ्नु आवश्यक छ। तब नै आजको दिन विश्वकर्मा पूजाको रूपमा मनाइएको महत्व रहन्छ। किनकि श्रोता विश्वकर्मा बाबाको आध्यात्मिक शक्ति र व्यक्तित्वको महत्व जान्नु आवश्यक छ र आजको दिनलाई जानेर सार्थक बनाउनु आवश्यक छ। वास्तवमा विश्वकर्मा बाबाको हातमा जुन शास्त्रको रूपमा एउटा पुस्तक देखाइएको छ त्यो पुस्तक ज्ञानको प्रतीक हो। जब व्यक्तिमा आध्यात्मिक ज्ञान हुन्छ नि तब उसले आफूभित्र भएको कलालाई विश्व कल्याणको मार्गमा लगाउन सक्दछ, संसारको हितका लागि प्रयोग गर्न सक्दछ। यदि व्यक्तिमा अज्ञानताको हबी भयो भने अज्ञानताले उसलाई आफ्नो वशमा पार्यो भने स्वार्थ जस्तो विकार पैदा हुन्छ र उसले आफ्नो कला र सिपलाई सत्मार्गमा लगाउन पक्कै पनि सक्दैन। जति व्यक्ति ज्ञानी हुँदै जान्छ ज्ञानबाट उसलाई सद्विवेकताको जागृति हुन्छ र व्यक्तिमा सत्कर्मको प्राप्ति हुन्छ, जागृति हुन्छ अनि आफूभित्र भएका कला कौशलता र सिपलाई आफ्नो र अन्यको हितको लागि प्रयोग गर्न सक्दछ। साथै श्रोता उसले गरेको त्यो कार्य त्यो शिल्पमा निखारता पनि आउँछ, निपुणता पनि आउँछ र ऊ महान शिल्पी बन्न सक्दछ। वास्तवमा श्रोता विश्वकर्मा बाबाको हातमा देखाइएको यो शास्त्र यो पुस्तकले पनि यही कुराको बोध हामीलाई गराउँछ। उहाँ अद्भुत आध्यात्मिक व्यक्ति हुनुहुन्थ्यो, ज्ञानले भरपूर हुनुहुन्थ्यो भन्ने कुरालाई पुष्टि गर्दछ। विश्वकर्मा बाबा महान ज्ञानी हुनुहुन्थ्यो, उहाँको चिन्तन ज्ञानमय थियो भन्ने कुराको एउटा वास्तविक उदाहरणको रूपमा उहाँको हातमा पुस्तक देखाइएको हो। त्यसै श्रोता उहाँको दोस्रो हातमा डोरी पनि देखाइन्छ, रस्सी। डोरी वास्तवमा निर्माणको हरेक कार्यमा डोरीको प्रयोग हुन्छ, रस्सीको ठूलो महत्व हुन्छ। यसले हामीलाई यो वास्तविक ज्ञान दिन्छ श्रोता नवविश्वको निर्माणको महान कार्यको लागि संसारमा रहेका हरेक जीवात्माभित्र जुन अनेक प्रकारका नकारात्मकताहरू छन्, मानवभित्र अनेकौं किसिमका संस्कृति मान्यता संस्कारहरू छन् नकारात्मक रूपमा, अनेक किसिमका विश्वासहरू छन् जसले अनेकतामा बाँडिरहेको छ, यसलाई एकताको सूत्रमा बाँध्ने सूत्रको रूपमा आध्यात्मिक एउटा शक्ति महान व्यक्तिसँग हुन्छ, आध्यात्म प्रेमी व्यक्तिसँग हुन्छ जसमा स्नेह र सद्भावना अनि प्रेमको धागोबाट एउटा रस्सीको रूपमा काम गरेर सबैलाई एकतामा राख्न सक्दछ, बाँध्न सक्दछ। आत्मामा रहेको स्नेह र प्रेम सद्भावनाले भरिएको एउटा प्रतीकको रूपमा रस्सी देखाइएको हो, डोरी देखाइएको हो। श्रोता बाबा विश्वकर्माको आत्मामा स्नेह र प्रेम सुभावना भरपूर भएको प्रतीकको रूपमा देखाइन्छ भने यही भरपूरताको हृदयको प्रतीकको रूपमा पनि त्यसलाई विशेष पुष्टि गर्दछ। किनकि श्रोता बाबा विश्वकर्माले संसारमा रहेर संसारका सम्पूर्ण जीव आत्माहरूलाई एकै परमात्माको छत्रछायामा राख्ने प्रयास गर्नुभएको थियो। वन गर्ल वन वर्ल्ड फ्यामिली अर्थात एक ईश्वर एक विश्व परिवार भन्ने भावनामा सबैलाई बाँड्नु भएको थियो, सबैमा यो भावना उत्प्रोत गर्नुभएको थियो। यो नै एउटा आध्यात्मिक व्यक्तित्व भएको व्यक्तिको निशानी हो। जसरी एउटा छरिएका मोतीहरूलाई एउटै धागोमा समेटेपछि माला बन्दछ, त्यसै गरी श्रोता सम्पूर्ण संसारमा छरिएका जीवात्माहरूलाई एक परमात्माको छत्रछायामा ल्याउनु सम्पूर्ण वैश्विक एकतालाई जन्म दिनु नै आध्यात्मिक व्यक्तित्व भएको व्यक्तिको निशानी हो र यस्तो व्यक्तिमा स्नेह प्रेमको सूत्र हुन्छ
र त्यही सूत्रले सबैलाई एकतामा बाँध्न सकिन्छ। यही भाव नै विश्वकर्मा बाबाको हातमा देखाएको डोरीले हामी माझमा प्रकट गर्दछ। त्यसै गरी श्रोता, विश्वकर्मा बाबाको तेस्रो हातमा देखाइएको छ हतौडा। वास्तवमा श्रोता, हतौडा निर्माणको कार्यमा यति नै ठूलो महत्व बोकेको एउटा साधन हो। यसरी हतौडाले मूर्तिकार प्रयोग गर्छ भने हतौडाको माध्यमबाट अनेकौं मूर्तिका आकारहरू, अंग प्रत्यङ्गहरू बनाउँदछ। त्यसै गरी परमात्माले हामी हरेक जीवात्मालाई महान आत्मा अनि देव आत्मा बनाउनको लागि महान शिल्पी बाबा विश्वकर्माको माध्यमबाट आध्यात्मिक ज्ञान छरेर यस आध्यात्मिक ज्ञानबाट अनेक आत्मालाई देवात्मा बनाउने कार्य गर्नुभएको थियो। हरेक मनुष्य आत्माभित्र जो नकारात्मक प्रवृत्तिहरू छन्, विषय विकार रूपी काँडाहरू छन् र ईर्ष्या रूपी अनेकौं जंगलहरू छन्, आसुरी स्वभावहरू छन्, यी सबैलाई ज्ञानको हतोडी हानेर एक महान मूर्तिको रूपमा पूजनीय बनाउनु भएको थियो। त्यही कार्यको एउटा निशानी देखाइएको हो हतौडा। यसै गरी श्रोता, विश्वकर्मा बाबाको चौथो हातमा कमण्डलु पनि देखाइने गरिन्छ। वास्तवमा कमण्डलु त्याग र तपस्याको प्रतीक हो। बाबा विश्वकर्मा भौतिकवादमा मूर्छित भएका हरेक आत्माहरूलाई आध्यात्मिक विवेकताले शून्य भएका ज्ञानहीन, मन्त्रहीन, सत्कर्महीन अनेक आत्माहरूलाई उनीहरूको यो भौतिकवादको मूर्छाबाट बिउजाएर ज्ञान रूपी भाँडो कमण्डलुभित्र रहेको अमृत रस हरेक आत्मामा छर्किएर आध्यात्मिक ज्ञानको छिटाद्वारा उनीहरूलाई जगाउने कार्य गर्नुहुन्छ, जागृति दिलाउनुहुन्छ। यसैको प्रतीकको रूपमा कमण्डलु देखाइएको रहेछ। त्यसै गरी श्रोता, विश्वकर्मा बाबाको चित्रमा हामी हंस पनि देख्ने गर्छौ। हाँस हाँस पवित्रताको प्रतीक हो। व्यक्तिमा भएको गुण र कला कौशलतालाई विश्व कल्याण अनि सबैको हितमा प्रयोग गर्न हरेक व्यक्तिमा पवित्रताको आवश्यक हुने गर्छ। जब व्यक्तिमा उसको मनमा स्वच्छता, उदारता आउँछ नि, तब नै उनले

अर्थात अनासक्त र निर्लिप्तताको प्रतीक हो। बाबा विश्वकर्मामा जुन अनासक्तपन थियो त्यहाँ तपस्याको प्रतिमूर्ति हुनुहुन्थ्यो। त्यसै गरी सांसारिक व्यक्ति भएर पनि संसारको हरेक आसक्तिबाट पर हुनुहुन्थ्यो, संसारातीत हुनुहुन्थ्यो, देहमा रहेर पनि देहको मोहबाट पर देहातीत हुनुहुन्थ्यो, कर्मसँगै भए पनि कर्मातीत हुनुहुन्थ्यो। यो भावलाई प्रकट गर्छ कमल पुष्पले, जो संसारदेखि अलग तर स्वच्छ पवित्र र संसारभित्र रहेर कर्म गर्नेवाला हुनुहुन्थ्यो। त्यसै गरी विश्वकर्म बाबाको मुहारलाई झट्ट हेर्दा एउटा सुनौलो मुहार, हँसिलो मुहारको रूपमा हामी देखिने गर्छौं। यो स्वर्ण मुहार अर्थात स्वर्ण युगको झलकको प्रतिमा त्यहाँ झल्केको छ, जसले एउटा सुन्दर संसार निर्माणको लागि सुन्दर छवि तयार गर्ने सन्देश दिन्छ। त्यसै गरी श्रोता, सेतो ड्रेसको रूपमा देखाइन्छ, पवित्रता शान्तिको प्रतीक हो। वृद्ध व्यक्तिको रूपमा हामी विश्वकर्म बाबालाई देख्ने गर्छौं, दाढी फुलेको बुढो अवस्था। यसले यो कुरा पुष्टि गर्छ श्रोता कि विश्वकर्म बाबा एउटा व्यक्ति हुनुहुन्थ्यो, मनुष्य हुनुहुन्थ्यो, जो अनुभवी हुनुहुन्थ्यो, देवताको रूपमा देवलोकमा हुनुहुन्थ्यो। यस संसारमा रहने हरेक विश्वकर्माका सन्तानको रूपमा जति पनि छन् इन्जिनियरहरू, जति पनि छन् आज संसार बनाउनको लागि निमित्त व्यक्तित्वहरू, उनीहरूलाई पनि विश्वकर्म भनिन्छ, जसमा कला र कौशलता छ। त्यसै गरी विश्वकर्म बाबाको मुकुट स्वर्ण मुकुट देखाइन्छ। स्वर्ण मुकुट देखाउनुको अर्थ राजकुलोचित संस्कार, दिव्य भव्य मानव राज ऋषिको रूपमा देखाइएको हो, जो परमात्मा कार्यमा सदैव अगाडि बढ़िरहने व्यक्तित्वको रूपमा देखाइएको हो, दिव्य गुणलाई संसारमा देखाइएको हो। वास्तवमा त्यो शिल्पकार हामी नै हौ, त्यो इन्जिनियर हामी नै हौ, हामीभित्र त्यो कला कौशलता छ। परमात्माले हामीभित्र भएको यो जागृति गराउन आउनु भएको छ। वास्तवमा हामीभित्र भएका शक्तिशाली मनोभावनालाई जगाएर यो दुर्भावनालाई हटाउनको लागि परमात्मा विशेष आज हामीलाई मन वचन कर्मले अगाडि बढ्ने शिक्षा दिँदै हुनुहुन्छ। वास्तवमा श्रोता, आजको दिन परमात्माले विश्वकर्मा समानको विश्व नवनिर्माण कार्यमा हामीलाई प्रेरित गर्दै हुनुहुन्छ र यसरी यस कार्यमा हरेक निर्माणमा सहयोगी बन्ने विभिन्न शिल्पकारहरू, विभिन्न कलाकारहरू जो कला कौशलताले भरपूर हुनुहुन्छ, चाहे त्यो कुनै पनि क्षेत्र होस्, हरेक क्षेत्रका त्यस्ता नवनिर्माता व्यक्तित्वहरूलाई आजको दिनमा सम्झिनै पर्छ र सबैलाई नमन गर्नै पर्छ। आफ्नो कला कौशलतालाई अगाडि बढ़ाउँदै जाउँ। विश्वकर्मा समान विश्व नवनिर्माणका लागि आफ्नो मन बुद्धिलाई पनि स्वच्छ बनाऊ र आफूभित्र भएको गुण र विशेषतालाई बढ़ाउँदै जाउँ, अरूमा पनि पार्दै जाउँ। यही शुभ सन्देश आजको दिनमा यहाँहरू माझमा छोड्दै अब भने कार्यक्रमको अन्तमा आइसकेकी छु। जहाँ जाँदै यो मिठो सांगीतिक कोसेली यहाँहरू माझमा छोड्दै कार्यक्रम प्रति थप सल्लाह सुझाव भएमा हामीलाई सम्पर्क राख्न सक्नुहुनेछ। सम्पर्क ठेगाना रेडियो संघ सभा 95.5 मेगाहर्जको स्टुडियो खादवारी 1 बुद्धटोल, जिल्ला समन्वय समिति जाने लाइनमा पर्छ भने ब्रह्मा कुमारी राज्यक सेवा केन्द्र खादबारी 1 देवकटा चोकमा अवस्थित छ। पक्कै पनि यहाँको सल्लाह सुझावको हामीले अपेक्षा राखेका नै छौं भन्दै सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता पनि आजको दिनको लागि बिदा माग्न चाहन्छु। यहाँको दिन शुभ रहोस्, मंगल रहोस्। हवस्त, नमस्कार, ओम शान्ति, शुभ दिन।

0: 95 दशमलव 5 मेगाहर्ट्ज रेडियो सङ्कुवासबाको
1: आज विक्रम सम्बत 2083 साल असोज 1 गते बिहिबार भाद्र शुक्ल षष्ठी विश्वकर्मा पूजा तथा राष्ट्रिय विज्ञान दिवस 17 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, कोटेको सिवाड़ीमा बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी, कांग्रेसको महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुने, रासोपाको कानूनी प्रस्तावलाई उल्ट्याइदियो अदालतले, शेयर बजारले पत्याएन सरकारलाई, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बाढ़ी प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति शीर्षकको शुभ समाचार।
1: सरकारले भोटेकोशी हिम बाढ़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। बुधबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन स्थानीय तह तथा शिक्षा इकाईलाई आग्रह गरिएको पनि जानकारी दिनुभयो। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिने पनि उहाँको भनाई छ। मन्त्री पोखरेलले भन्नुभयो विद्यालय नभएको अवस्थामा तत्कालका लागि अस्थायी सिकाई केन्द्र बनाएर विद्यार्थीका लागि पठन पाठनको काम शुरू गरिसकेका छौं। विद्यालय भवन क्षति भएका सबै ठाउँमा अस्थायी सिकाई केन्द्र स्थापना गर्ने काम सम्पन्न भइसकेको छ। विद्यालयहरू निर्माण गर्नका लागि विवरणहरू माग्ने काम पनि भइरहेको छ। विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्ने वा काठमाडौँ आउन चाहने विद्यार्थीलाई काठमाडौँ ल्याउने र सामुदायिक विद्यालयहरूमा सहजीकरण गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो, टुङ्गो छैन। पूर्वाधार विकास मन्त्रालय माथतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव माचा काजी महर्जनका अनुसार तीनवटा होल्डिङ सेन्टरमा 102 सुकुम्बासी परिवार छन्। उनीहरूलाई सुकुम्बासी बस्तीबाट हटाएर काठमाडौँको इचङ्गु नारायण स्थित अपार्टमेन्ट, भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्र र खरीपाटी स्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएको हो। उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ अझै टुङ्गो लागेको छैन। महर्जनले भने जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फारम भर्न लगाएर प्रक्रिया अघि बढ़ाएका छौं। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक कर्मचारीका अनुसार वास्तविक सुकुमवासीहरूलाई सरकारले कहिलेसम्म जग्गा दिन्छ र उनीहरू होल्डिङ सेन्टरबाट कहिलेसम्म बाहिरिन्छन् भन्ने यकिन छैन। सरकारले उनीहरूलाई आवश्यक जग्गा नदिएसम्म होल्डिङ सेन्टरमै बस्नुपर्ने हुन सक्छ। ती कर्मचारीले भने उनीहरू अनन्तकालसम्म होल्डिङ सेन्टरमा बस्ने भन्ने हुँदैन। यसको पनि एउटा समय हुन्छ, जग्गा पनि दिन नसक्ने र होल्डिङ सेन्टरमा पनि कतिसम्म राख्ने भन्ने यकिन नहुँदा सरकारका लागि यो समस्या निल्नु न ओकल्नु भएको अर्का एक कर्मचारीले बताए। होल्डिङ सेन्टरका सुकुमवासीलाई सरकारले भोजनको व्यवस्था गर्दै आएको छ, यसमा राज्यको करोड़ौं रूपियाँ खर्च भइसकेको छ। महर्जनका अनुसार उपत्यका नदी किनारका सुकुमवासी बस्ती खाली गराउने क्रममा 2608 सुकुमवासी परिवार हटाइएका थिए। तीमध्ये 1819 परिवारलाई सरकारले प्रति परिवार 25,000 रूपियाँ दिइसकेको छ। यसै गरी होल्डिङ सेन्टरमा नबसेकालाई सरकारले प्रति परिवार मासिक 15,000 रूपियाँ दिने समेत गरेको छ। सरकारले गत वैशाखमा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट सुकुमवासीलाई हटाएको थियो। सुकुमवासी बस्तीबाट हटाइएका परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले 19 सुकुमवासी बस्ती हटाएको थियो। सुकुमवासी बस्तीबाट हटाइएपछि शुरूमा 388 परिवारलाई नगरकोट, बनेपा, किर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरीपाटी, बालाजुका विभिन्न होटल र इचंगु नारायणका होल्डिङ सेन्टरमा बसेका थिए। पछि सरकारले होल्डिङ सेन्टर खाली गराउन थाल्यो। हाल 3 होल्डिङ सेन्टरमा सुकुमवासी रहेका छन्। सरकारले सुकुमवासी समस्या दीर्घकालीन समाधानका लागि भूमि समस्या समाधान समिति गठन गरेको छ। सरकारले 600 दिनभित्र वास्तविक सुकुमवासीलाई लाल पूर्जा वितरणको समेत घोषणा गरेको छ। 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुमवासी, निल्नु न ओकल्नु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: आजको अन्नपूर्ण पोस्टमा भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक शीर्षकमा खबर छापिएको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीमा परि 4,000 भन्दा बढ़ी नागरिक बेपत्ता भएका छन्। उनीहरू भेटिने सम्भावना क्षीण बन्दै गएपछि सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृत घोषणा गर्ने तयारी थालेको छ। बाढ़ीमा मृत्यु भएका 1403 जनाको शव फेला परिसकेको छ भने 4,089 जना अझै बेपत्ता रहेका छन्। मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाईमा रहेका छन्। मुलुकी देवयानी संहितामा बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपत्का घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा वा दर्ता गर्न सकिने गरी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत र कानूनी सहजीकरणको विकल्पमा छलफल अगाडि बढ़ाएका छन्। भदौ 10 गते आएको भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 1403 जनाको शव फेला परेको छ। रसुवामा 193 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78 जना, तरहुमा 38 जना, नवलप्रासी पूर्वमा 232 जना र नवलप्रासी पश्चिममा 222 जना गरी 1403 जनाको शव फेला परेको हो। साथै 3 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैबीच गत भदौ 10 भोटेकोशीमा आएको बाढ़ीमा 102 बालबालिकाले आमा बुबा गुमाएका छन्। आमा बुबा गुमाउनेमा 49 बालिका र 53 बालक रहेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ, भोटेकोशी बाढ़ीमा बेपत्ता सबै मृतक, बाढ़ीमा 102 बालबालिकाले गुमाए आमा बुबा, आजको अन्नपूर्णमा खबर छ।
3: विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी, 7,000 प्रतिनिधि सहभागी हुने शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र पारिए पनि पार्टीभित्रको विवाद भने अझै समाधान हुन सकेको छैन। संस्थापन पक्षले यही असोज 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढ़ाइरहेको छ भने संस्थापन इतर समूहले उक्त कार्यतालिका अस्वीकार गर्दै छुट्टै प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। संस्थापन पक्षले आयोजना गर्न लागेको महाधिवेशनमा करिब 7,000 प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य राजु नेपालले करिब 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएका छन्। कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङ लगायत केही जिल्लाको विवरण बाहेक पार्टीमा करिब 8,70,000 क्रियाशील सदस्य रहेका छन्। महाधिवेशन अन्तर्गत ओडा तहदेखि नै नेतृत्व चयनको प्रक्रिया अघि बढ़िरहेको छ। महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब 9,000 निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ। वडा तहसम्म निर्वाचन प्रक्रिया सञ्चालन गर्न स्थानीय पार्टी संरचनासँग समन्वय गरेर निर्वाचन अधिकृतहरू परिचालन गरिएको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार 6743 वडामा अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चयन गर्ने, त्यसपछि पालिका प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ। निर्वाचन समितिका अनुसार अधिकांश जिल्लामा निर्वाचन सम्बन्धी सामग्री तथा प्रक्रिया अघि बढ़िसकेको छ। वडा तहदेखि शुरू हुने निर्वाचन प्रक्रिया मार्फत कांग्रेसले देशभर ठूलो संख्यामा नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेसको 15 महाधिवेशन प्रक्रियाले देशभर 3.5 लाख भन्दा बढ़ी पार्टी पदाधिकारी र प्रतिनिधि चयन गर्ने अनुमान गरिएको छ। वडा तहमा मात्रै करिब 2,96,692 जना निर्वाचित हुने कांग्रेसको आकलन छ। विवादका बीच कांग्रेसको 15 महाधिवेशन असोज 16 गर्ने तयारी शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
1: जेन्जी आन्दोलनपछि पानी बाराबार, जल प्रलयपछि एक ठाउँ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। जेन्जी आन्दोलनपछिको चुनावले पुराना दल किनारामा परे, झण्डै 2/3 बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा पुग्यो। त्यसपछि पुराना र नयाँ बीचको द्वन्दले राजनैतिक तिक्तता बढ़ाएको थियो। दलहरू एउटै मत शेयर गर्न पनि आनाकानी गर्थे, तर भोटेकोशी बाढ़ीको वितण्डापछि नयाँ पुराना दल फेरि एकै ठाउँमा उभिएका छन्। राहत र उद्धारका लागि मिलेर काम गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र पनि बनाएका छन्। राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको छ। अब संसदमा प्रतिनिधित्व रहेका र नरहेका प्रमुख राजनैतिक दलहरू समेटेर उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय भएको सहभागी नेताहरूले बताएका छन्। बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वदलीय बैठकमा भएको छलफलले संयन्त्रको रूप दिने र प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका र नरहेका दलहरूलाई पनि समावेश गरी उच्चस्तरीय राजनैतिक संयन्त्रका रूपमा निरन्तरता दिने सहमति भएको जानकारी दिए। एक साताभित्रमा प्रतिनिधि सभामा विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गरिनेछ, थापाले भने। गत भदौ 10 भोटेकोशी नदीको विनाशकारी बाढ़ी आएको भोलिपल्टै लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए। राष्ट्रपाका प्रवक्ता जगदीश खरेलका अनुसार भदौ 19 बसेको अनौपचारिक रूपमा सर्वदलीय संयन्त्रले मंगलबारदेखि औपचारिकता पाएको छ। दलहरूबीच सौहार्दपूर्ण वातावरणमा उद्धार र राहत लगायतका दीर्घकालीन व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र निर्माण गरिएको प्रवक्ता खरेलले जानकारी दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा भदौ 14 अवरूद्ध सड़क 18 दिनपछि सञ्चालनमा आएको छ। त्रिशुले नदीको कटानका कारण सड़कको पूरै भाग भाँसिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक निर्माण गरिएसँगै सड़क सञ्चालनमा ल्याइएको हो। नयाँ ट्र्याकमा ग्राभेलिङ तथा नाला निर्माणको काम समेत पूरा गरिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना नेतृत्वमा भदौ 18 भदौ 31 साँझसम्म निरन्तर काम गरेर सड़क सञ्चालनमा ल्याइएको हो। सड़क निर्माणका क्रममा दैनिक करिब 18 विभिन्न किसिमका निर्माण उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। लामो समयदेखि अवरूद्ध पृथ्वी राजमार्गको यो खण्ड सञ्चालनमा आएसँगै राजधानी काठमाण्डु र देशको विभिन्न भागबीचको सड़क आवागमन समेत सहज हुने भएको छ। त्रिशुली नदीको कटानले सड़कको पूरै भाग पहिरोले बगाएपछि पुरानै स्थानमा सड़क पुननिर्माण सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर सड़क चौडा पारिएको नागढुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्ट्याण्ट इन्जिनियर प्रभु राज पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार जोखिमपूर्ण भौगोलिक अवस्था र भित्तामा देखिएको पानीको समस्याका बीच नयाँ ट्र्याक निर्माण गरिएको हो। भित्ता काटेर सड़क बनाउने क्रममा पहराका ठाउँ ठाउँमा पानी रसाएपछि निर्माणमा थप चुनौती देखिएको थियो। कृष्णवीरको भित्तामा जता काट्यो उतैबाट पानी निस्कने समस्या देखिएपछि निर्माण व्यवसायी इन्जिनियर तथा प्राविधिक टोलीले पानी व्यवस्थापन गर्दै सड़क निर्माण अघि बढ़ाएका थिए। भित्ताबाट निरन्तर रसाइरहेको पानी अझै पनि सड़कको दीर्घकालीन सुरक्षाका लागि चुनौतीका रूपमा रहेको आयोजनाले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले कृष्णवीरको पहिरो क्षेत्रमा निरन्तर डोजर र प्राविधिक जनशक्ति परिचालन गरेर सवारी आवागमन सञ्चालन गरिने बताएका छन्। सड़क निर्माणका क्रममा पहिरो खस्ने सम्भावना र पानीको बहावलाई निरन्तर निगरानी गरिने भएको छ। वर्षाका कारण भित्तामा थप चिरा पर्ने, पानीको बहाव बढ़ने वा माथिल्लो भागबाट पहिरो खस्ने अवस्था आएमा तत्काल आवश्यक व्यवस्थापन गर्ने गरी उपकरण तथा जनशक्ति समेत परिचालन गरिने भएको छ।
1: पछिल्लो समय सर्वोच्च अदालतमा बारम्बार आगलागीका घटनाहरू हुन थालेका छन्। यसअघि भदौ 17 गते भएको आगलागीको घटनाको छानबिन सम्पन्न पूरा नहुँदै बुधबार अर्को आगलागीको घटना भएको छ। बुधबार बिहान सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवन